0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्। अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झै नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित छु र आजको वचनको शीर्षक रहेको छ विश्वास साथ बोल्नुहोस्। विश्वास मात्र गरेर हुँदैन, तपाईँले त्यो विश्वास बाहिर निकालेर बोल्नु पनि पर्छ भनिकन बाइबलमा यो बताइएको छ। मर्कुसको पुस्तक 11:23 जब प्रभु येशूले एक दिन अगाडि एउटा रुखलाई अबदेखि तैँले फल नफलाउन् भनेर त्यति मात्रै भन्नुभएको थियो, त्यो सर्लग्न सुकेको जब चेलाहरूले देख्नुभयो र पत्रुसले प्रश्न उठाउनुभयो, तपाईँले हिजो त्यसो भन्नुभएको अन्जिरको रुख त मरेछ भनेर चाहिँ उहाँले भन्नुभएपछि प्रभु येशूले प्रतिउत्तरमा मर्कुसको पुस्तक 11:23 यसो भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुराहरू पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई उखलेर त समुन्द्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ भनेर चाहिँ प्रभु येशूले भन्नुभयो कि भित्र हृदयमा विश्वास मात्रै गर्न हुँदैन तर विश्वासको साथमा जिब्रोबाट बोल्नु पनि पर्छ भनिकन प्रभुले यस खण्डमा भन्दै हुनुहुन्छ। र हामीले इजिकेलको पुस्तकतर्फ गइएको खण्डमा 37 इजिकेल अगमवक्तालाई परमप्रभु परमेश्वरले सुक्खा हड्डीहरूको उपत्यका नै उहाँले देखाउनुहुन्छ। सुक्खा हड्डीहरूको उपत्यका उहाँले देखाउनु भए पछाडि इजिकेल अगमवक्तालाई परमप्रभु परमेश्वरले सोध्नुहुन्छ कि यिनीहरूको आशा छ, के यिनीहरू बाँच्नेछन् भनिकन उहाँले यसरी प्रश्न गर्नुहुँदाखेरि इजिकेलले प्रभु तपाईँ नै जान्नुहुन्छ भनिकन उत्तर दिनुहुन्छ। यस खण्डलाई म पढ्दिँदछु, यो खण्ड 37:1 इजिकेल, त्यहीँबाट म पढ्दिँदछु। परमप्रभुको हात माथि पर्यो अनि उहाँले मलाई परमप्रभुको आत्माद्वारा ल्याउनु भई हाडै हाड भएको बेसीमा राख्नुभयो। उहाँले मलाई ती हाडहरू भरिएको बीचमा तल माथि लानुभयो र मैले त्यस बेसीको जमिनमा थुप्रै हाडहरू देखे, ती हाडहरू असाध्य सुकेका थिए। उहाँले मलाई सोध्नुभयो, ए मानिसको छोरा, के यी हाडहरू फेरि जीवित हुन सक्छ? मैले जवाब दिएँ, हे परमप्रभु परमेश्वर, यो त केवल तपाईँ मात्र जान्नुहुन्छ। तब उहाँले मलाई भन्नुभयो, यी हाडहरूलाई अगमाणी गरेर भन्, हे सुकेका हाड हो, परमप्रभुको वचन सुन भन्नु चाहिँ 4 परमप्रभु परमेश्वरले इजिकेल अगमवक्तालाई त्यो भन्नुभयो। 5 यी हाडहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, म तिमीहरूमा सास हालिदिन्छु र तिमीहरू जीवित हुनेछौ, म तिमीहरूमा नशा टाँसिदिनेछु र तिमीहरूमा मासु बढाइदिनेछु र छालाले म ढाकिदिनेछु र तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ भनिकन परमप्रभु परमेश्वरले भन्नुभयो। 7 यसैले उहाँले आज्ञा गर्नु भए झै मैले अगमवाणी गरे, जब मैले अगमवाणी गर्दै थिएँ तब त्यहाँ कर्या कुरुक आवाज आयो र ती हाडहरू एक अर्कोसित जोडिन लागे, अनि मैले हेर्दा हेर्दै तिनमा नसा मासुहरू भरिए र ती छालाले ढाकिए तर तिनमा सास चाहिँ थिएन। र यहाँ इजिकेल अगमवक्ता सुकेको हाडहरूको बेसीमा जानु भएर त्यो हाडहरूलाई अगमवाणी गर्नुभयो, मासुबाट भरिनु, नसाबाट भरिनु र छालाले पुरिनु भन्ने चाहिँ त्यसरी अगमवाणी गर्नुभयो। ती सबै कुराहरू भएर अब त लास जस्तो भएर को अवस्थामा उहाँले देख्न सुरु गर्नुभयो। 9 तब उहाँले मलाई भन्नुभयो, ए मानिसको छोरा, सासलाई अगमवाणी गर र सास यिनीहरूमा होस् भनेर अगमवाणी गर, बोल भनेर चाहिँ भन्दै हुनुहुन्छ। सासलाई अगमवाणी गर र त्यसलाई भन, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ए सास, चारै दिशाबाट आइज र यी मारिएकाहरूमाथि फुकिदिए र ती जीवित भएर उठुन्। तब उहाँले आज्ञा गर्नु भए झैं मैले अगमवाणी गर्न लागे र सास तिनमा पस्यो, तिनीहरू जीवित भएर आफ्नो खुट्टामा उभिए र त्यहाँ एउटा अत्यन्तै ठूलो सेना भयो भनिकन यस खण्डमा बताइएको छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, यहाँ इजिकेलले विश्वास मात्रै गर्नु भएर यो हाडहरूमा मासु भरिनेछ, छाला लाग्नेछ, पुरिनेछ र नसाहरू भरिनेछन्, सासहरू फुकिनेछन् भनेर उहाँले भित्र हृदयमा विश्वास मात्रै गर्नुभएको भए त्यो प्रकारको आश्चर्य कर्म हुने थिएन। तर उहाँले त बोल्नुभयो र पवित्र बाइबलमा हामीले भित्र हृदयमा विश्वास मात्रै गरेर हुँदैन, तर मुखबाट हाम्रो जिब्रोबाट त्यो आश्चर्यको कर्महरू हामीले बोल्न पनि पर्छ। हामीले कुनै पनि परिवारका सदस्यहरू बाँचुन् भनेर चाहिँ भित्र हृदयबाट विश्वास मात्रै गरेर आफूले प्रार्थना मात्रै गरेर हुँदैन, उनीहरूलाई प्रचार पनि गर्नुपर्छ, बोल्न पर्छ। त्यो बोलीमा परमेश्वरको शक्ति हुन्छ भनेर चाहिँ बाइबलले त्यो बताएको हो। र पवित्र बाइबलको रोमीको पुस्तक 10:8-10 त्यो वचन तिमीहरूको नजिकै छ, वचन तिमीहरूको मुखैमा छ र वचन तिमीहरूको हृदयमा छ, र जब तिमीहरू त्यो वचन बोल्छौ त्यहाँ चाहिँ मुक्ति आउँछ, उद्धार आउँछ भनेर चाहिँ त्यहाँ त्यसरी बताइएको छ। र प्रभु येशूले विभिन्न समस्याहरूमा भएर जानु हुँदाखेरि हामीलाई सिकाउनु भएको कुरा चाहिँ समस्या देखिए पछाडि ओहो यो त कत्रो समस्या रहेछ र यो समस्या समाधान होला भनेर मात्रै उहाँ भनेर हिँड्नु भएको हामी पाउँदैनौँ। तर उहाँले त्यहाँ वचन बोल्नु भएको त्यो विश्वास चाहिँ हृदयबाट निकाल्नु भएर जिब्रोबाट त्यो वचन बोल्नु भएको हामी त्यहाँ पाउँदछौँ। र उहाँले हामीलाई केही सिकाउनु पनि भयो। मर्कुसको पुस्तक 11:23 अघि भर्खरै मैले पढिसकिदिएको छु कि यो विश्वास गरेर कसैले यो पहाडलाई यहाँबाट निक्लेर समुद्रमा फ्याँकियोस् भनेर चाहिँ भन्छ भने परमेश्वरमा कुनै पनि कुराहरू असम्भव छैन, त्यो हुन सक्छ। तर आफूले विश्वास गरेको कुरा चाहिँ साँच्चै नै विश्वास गरेर चाहिँ बोल्न सक्नुपर्छ भनेर चाहिँ उहाँले त्यस खण्डमा भन्नुभएको हो। र एकजना मानिस एउटा पहाडको अगाडि गएर उभिनु भएछ र प्रभुले यहाँ भन्नुभएको मर्कुसको पुस्तक 11:23 सम्झिनु भएछ र ए पहाड यहाँबाट त उख्लिएर त्यो खोलामा फ्याँकी भनेर चाहिँ भन्नुभएछ। पहाड त्यो प्रकारको भएन रहेछ अनि उहाँ आफै नै त्यो पहाडदेखि यसरी पछाडि फर्किदिनु भएछ। र त्यो प्रकारको विश्वासले चाहिँ फेरि कामहरू गर्दैन, काम गर्ने खालको विश्वास चाहिँ भित्र हृदयबाट पक्का हुन्छ। प्रभुले त्यो गर्न सक्नुहुन्छ, मेरो तागतले होइन, प्रभुले त्यो गर्न सक्नुहुन्छ भनेर चाहिँ त्यो विश्वास गरे पछाडि जिब्रोबाट हामी बोल्न सुरु गर्नुपर्छ। जब जब हामीले बिरामीहरू देख्छौँ येशूको नाउँमा भित्र हृदयबाट यो मानिस निको हुन्छ भन्छ, त्यो भित्र हृदयबाट निर्णय गरिसके पछाडि त्यो विश्वासलाई हामीले जिब्रोबाट येशूको नाउँमा यो चङ्गाईको घोषणा यो व्यक्तिलाई गर्छ भन्छ। हामीले त्यसरी प्रार्थना गरिएको खण्डमा त्यो व्यक्ति निको हुन्छ। एउटा जिन्दगीदेखि एकदमै निराश हुनुभएको व्यक्ति, डर त्रासले घेरिएको व्यक्ति, त्यो प्रकारको व्यक्तिलाई तपाईँले भेट्नुभयो तर तपाईँमा प्रभुको त्यो तागत त्यो शक्ति तपाईँले बुझ्नुभएको छ, प्रभुमा सबै कुराहरू सम्भव छ भनेर त्यो भरोसा छ, त्यो समय तपाईँले विश्वास निकाल्नु भएर त्यो विश्वास उहाँलाई बोल्न सक्नुपर्छ। त्यस्तै गरेर तपाईँलाई जब अनिकालहरू लाग्दछ त्यो समयमा परिवारका सबै सदस्यहरूलाई हाम्रो अवस्था यस्तै रहिरहँदैन, प्रभुले हामीलाई पुऱ्याएरै छोड्नुहुन्छ, भोलिको दिन असल आउनेछ भनेर चाहिँ विश्वास भित्रबाट मात्रै नगर्नु भएर तर सबैले सुन्ने गरेर यो विश्वास परिवारका सबै सदस्यहरूलाई तपाईँले बोलेर सुनाउनु पर्दछ। त्यस्तै गरेर तपाईँले परिवारमा कुनै पनि समस्या आएको छ भने यो समस्या एक दिन त जान्छ भनेर चाहिँ भित्र हृदयबाट विश्वास मात्रै गर्ने होइन, तर समस्या समाधान भइसकेको जस्तो गरेर तपाईँ परिवारका सदस्यहरूसँग बोल्न सक्नु पनि पर्दछ। उदाहरणको लागि प्रभु येशू स्वयंले एउटा उदाहरण उहाँले पेश गर्नुभयो। याइरसकी 12-वर्षकी छोरी मरिसकेको अवस्था थियो। याइरसको घरबाट अब गुरुलाई दुःख नदिऊ, छोरी मरिसकी भनेर चाहिँ त्यो समाचार आइसकेको थियो। तर प्रभुले नसुने जस्तो नै गर्नुभयो र उहाँले लगातार उहाँले अरूलाई भन्नुभयो कि छोरी मरेकी छैन भनेर चाहिँ त्यसो गर्दा गर्दा नै घरमा जानु भएर त्यो छोरीलाई उहाँले उठाउनु भयो, ब्युजाउनु भयो, यानि बहुराउनु भयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलमा हामीलाई विश्वास चाहिँ भित्र हृदयबाट मात्रै गरेर हुँदैन तर बाहिर बोल्न सक्नुपर्छ विश्वास बोल्न सक्नुपर्छ। प्रभु येशूलाई जो नकारात्मक समाचार याइरसकी छोरी मरिसकी भनेर आएको खण्डमा प्रभु चुप्प लाग्नुभयो र विश्वास मात्रै गर्नु भएन, तर उहाँले बोल्नुभयो विश्वास गर ऊ बाँच्नेछ भनेर चाहिँ उहाँले त्यही प्रकारले अगाडि जमातलाई यानि चेलाहरूलाई लिएर जानुभयो। र प्रभु हाम्रो साथमा हुनुहुन्छ र उहाँमा कुनै पनि कुराहरू असम्भव छैन। तपाईँले जे कुरामा ख्रीष्ट येशूको नाममा विश्वास गर्नुभएको छ त्यो विश्वासलाई हृदयमा विश्वासको साथसाथै मुखले बोल्न पनि सक्नुपर्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।

0: अचारले घेर्दै ढोकाबाट निस्किँदै गर्यो। अनि सबैजना पछि पास्टर बुवाहरू सबै भेला हुनुभयो। त्यतिखेर अनि संगति सुरु हुन लाग्नु भएको रहेछ। मलाई थाहा थिएन त्यतिखेर। अनि त्यसपछि म उठ्दाखेरि मेरो टाउको दुख्ने धेरै कम भएको रहेछ। उल्टी आउने पनि मलाई कम भइसक्यो त्यतिखेर नै। अनि पछि पास्टर बुवाले प्रार्थना गर्नुभयो। अनि त्यो संगति बस्ने पर्नु पनि मलाई केही थाहा थिएन। सबैजना भजन गाउनुभयो, कोरस गाउनुभयो, उहाँहरूले स्तुति प्रशंसा गर्नुभएछ। तर म चाहिँ निदाएको थिएँ त्यतिखेर, मलाई केही थाहा थिएन। त्यसपछि नै मैले कहाँ गएर शान्ति पाऊँ भन्दा भन्दै परमेश्वरलाई चिन्ने मौका पायो। अनि मलाई अभिषेक भाइले ग्रहण गरिदिनु भयो। त्यसपछि मलाई टाउका दुख्ने रोगहरूबाट म धेरै छुटकारा पाएँ। त्यसपछि म फेरि विदेशकै सिलसिलामा चले म हिँडे पनि। अनि मैले त्यहाँबाट पनि मेरो फेरि दाँत दुख्ने समस्या आयो। मेरो दाँतबाट ब्लड आउने समस्या भयो। अनि परमेश्वरकै सेवा संगति गर्दै म परमेश्वरमा अघि बढ्दै गयो। अनि मैले संसारमा विश्वास गरेन। मलाई सृष्टि गर्न हुने नि परमेश्वरै हुनुहुन्छ। अनि मलाई परमेश्वरले नै मलाई चङ्गाई गर्नुहुन्छ भनेर मैले मनदेखि नै विश्वास गरेँ। र प्रभुलाई धन्यवाद यसो मलाई चङ्गाई गर्नुभएकोमा। अनि जतिजना नचिन्ने दिदीबहिनी दाजुभाइहरूले पनि परमेश्वरले विश्वास गरोस् भन्न म चाहन्छु। अनि कतिजना रोगले च्यापिरहेको हुन्छ, हस्पिटल धाएको हुन्छ, उहाँहरूले परमेश्वरलाई चिन्छु भन्ने चाहिँ हुँदैन। र पनि सबैजनालाई परमेश्वरले चिन्न सके, आफ्नो शरीरबाट शैतानबाट छुटकारा पाउँदाखेरि धेरै खुसी हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। अनि हरेकले नै परमेश्वरलाई चिन्न सके होस्, अनि मेरो घर फ्यामिलीले पनि परमेश्वरलाई चिन्न सके होस् भन्ने म प्रार्थनामा राखिरहेको छु। अनि मलाई आज परमेश्वरले मेरो दाँत दुखाइबाट, मेरो दाँतबाट ब्लड आउँथ्यो, त्यो ब्लडबाट पनि छुटकारा गर्नुभयो। परमेश्वरलाई धेरै धेरै धन्यवाद। म रुन्थे पनि मेरो शरीरमा किन यस्तो रोग आयो प्रभु भनेर, तर परमेश्वरले मलाई राति आएर भन्नुभयो, नरौ छोरी तिमी चङ्गाई हुन्छ भन्नुभयो। अनि मलाई यसमा छुटकारा दिनुभएकोमा धेरै धेरै धन्यवाद प्रभु। अनि मलाई सेतो लुगा लाएर आउनुभयो, मेरो छेउमा बस्नु भएर मलाई चङ्गाई हुन्छ भन्नुभयो। अनि म उठे, प्रार्थना गरेँ, प्रभु मैले आज के देखेँ सपनामा भनेर। त्यसपछि म आज भन्दा भोलि भन्दा मेरो दाँतको समस्याबाट म धेरै टाढा भए, शैतानबाट धेरै टाढा भए। अनि मैले प्रभुलाई धन्यवाद भने, प्रभु आज तपाईँले आउनुभयो र मलाई छुनुभयो, अनि मलाई चङ्गाई गर्नुभयो, अनि मेरो दाँतको समस्याबाट तपाईँले छुटकारा गर्नुभएको धेरै धेरै धन्यवाद भन्दै म प्रभुलाई धन्यवाद दिए। अनि मेरो साथीहरूले त प्रभुलाई चिन्नु भएको थिएन, उहाँहरूले भन्यो अनि तिमी बिहान बिहानै उठेर के भरपराइरहेको छौ भन्यो। र पनि मैले उनीहरूले बोलिन, मैले परमेश्वरलाई मात्रै धन्यवाद भन्दै बसे। अनि कतिले भन्यो, तिमीहरू त विश्वासी हो, तिमीहरूलाई त तिमी काम गर्नु पर्दैन, तिमीहरूको प्रभुले दिन्छ भन्यो। र पनि मैले मनमा नै भने, प्रभु क्षमा दिनु भन्दै प्रभुसँग नै म आफ्नो मनमा नै गुनगुनाउँदै बसे। त्यसपछि मैले 40 दिनमा उपवास बस्दाखेरि चाहिँ एकजना बहिनीले भन्यो, दिदी तपाईँले त साँच्ची नै सत्य परमेश्वरलाई चिन्न लाग्नु भयो कि के हो भन्यो। अनि मैले भन्यो, मलाई सृष्टि गर्ने परमेश्वरलाई मैले चिनेको हो भने। अनि पछि त्यो बहिनीले पनि ठूलो समस्या आउँदाखेरि उसले पनि भन्यो, दिदी तपाईँ जाने ठाउँ मलाई पनि लानु भन्यो। मैले भन्यो, प्रभु धन्यवाद भन्यो। अनि त्यो बहिनीले पनि लगेर गए। अनि त्यो बहिनीले पनि ग्रहण गर्नुभयो, उहाँले पनि हरेक कुरामा छुटकारा पाउनुभयो। अनि म पहिला कुरा भन्छु, मेरो घर फ्यामिलीले पनि परमेश्वरलाई चिन्न सकेको होस् म यही भन्छु। अनि जतिजना हाम्रो परमेश्वरलाई नचिनेर घिना गर्दै हिँड्छ त्यो सबैले परमेश्वरलाई चिन्न सकेको होस्। र मैले हरेक दुःख कष्ट पाएर नै आज परमेश्वरसँग म नजिक भएको छु। जबसम्म मेरो सास रहन्छ तबसम्म म परमेश्वरलाई त्याग्ने छैन कहिले पनि। म हरेक कुरामा परमेश्वरकै पछि पछ्याउने छु र परमेश्वरले मलाई हरेक पाइलामा डोराउनुहुन्छ विश्वास गर्दछु। र हरेकजनाले नै परमेश्वरलाई चिन्न सके होस्। र हाम्रो मण्डलीमा जतिजना आउनुहुन्छ सबैजनाले नै मनैदेखि विश्वास गरोस् भन्न चाहन्छु। र मलाई त विश्वास छ परमेश्वरले मलाई चङ्गाई गर्नुभएको छ, मलाई हरेक रोगबाट छुटकारा गर्नुभएको छ, मलाई कुनै शैतानहरूले छुन सक्दैन। र प्रभु येशु ख्रीष्टले आफ्नो रगतबाट पनि मलाई छुटकारा गर्नुभएको छ भन्ने विश्वास गर्दछु। अनि जतिजनाले मेरो गवाई सुन्नुभएको छ, हरेक रोगले च्याप्ने दिदी बहिनी दाजुभाइहरूले, हस्पिटलको बेडमा रहनुहुनेहरूले, अनि म यहाँ जाँदा सँगै हुने रहेछ भनेर तपाईँहरू पनि परमेश्वरलाई विश्वास गर्नु र अनि तपाईँहरू पनि अघि बढ्नु म यति भन्दै तपाईँहरू सबैले जय मसीह भन्न चाहन्छु।
1: आदरणीय श्रोता आज

मनको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: इस्लामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ३:16
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
7: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
7: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
0: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
11: र 9818251240 9818251240

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वाल छँदैछ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
9: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
8: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98511 25638 98511 25638
12: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
13: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
13: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
12: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
13: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
12: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुखज्यू।
14: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
13: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
14: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
13: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
12: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
16: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
17: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
15: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
16: गल्कुपाका 29 ठमेल काठमाडौँ।
18: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
17: फोन नम्बर 40225444
18: र 40225742।
19: किन आँखा मिचेको मिचे गरेको
0: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
19: धेरै समय मोबाइल चलाइसि क्या
0: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
19: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ, राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए त्यसो भए जोगिन के गर्ने त?
19: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
0: बुझेँ।
19: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
20: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
21: जन्माष्टमी तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
7: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
3: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
7: तपाईलाई पवित्र आत्माको अझ बढी आवश्यकता छ। दोस्रो भाग जयमसी, आज शनिबार जुलाई 25 तारिक साउन 9 गते। आजको बाइबलले खण्ड गलातीको पुस्तक 6 अध्यायको 9 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, यदि हिम्मत हारेनौ भने
1: ठिक समयमा हामी कटनी गर्नेछौ। पवित्र आत्माले हामीलाई हाम्रो ज्ञान भन्दा बाहिरको बुद्धि, हाम्रो शक्ति भन्दा बाहिरको शक्ति र हाम्रो क्षमता भन्दा बाहिरको वरदान दिनुहुन्छ। उहाँको सहायताले हामी हाम्रो उत्तम प्रयत्न भन्दा असल अनि हाम्रो उत्तम विचार भन्दा असल बन्छौ। सम्भव भएसम्म हामी हाम्रो आफ्नै व्यक्तित्वको उत्तम संस्करण बन्छौ। अवश्य पनि यो जीवनभर लाग्छ। त्यसकारण पाउलले लेखे, भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। किसानले सिमीको बाली रोपेको र त्यसपछि मकै उत्पादन नगरेकोमा छक्क परेको कल्पना गर्न कठिन हुन्छ। किनभने तपाईँले जे रोप्नुहुन्छ त्यही कटनी गर्नुहुन्छ। तर पापको बिउले आफ्नो बाली फलाउँदा हामी मध्ये कतिपय छक्क पर्छौ। त्यसो भने तपाईँले के रोप्दै हुनुहुन्छ? प्रेम कि घृणा, आनन्द वा कृतज्ञता, धैर्य वा अधीरता, आत्मसंयम वा भोग विलास? तपाईँले रोप्ने र कटनी गर्ने नियम तोड्न सक्नुहुन्न, तर यसले तपाईँलाई तोड्न वा बनाउन सक्छ। यदि तपाईँले सही बिउहरू रोपिरहनु भयो भने के तपाईँ अझै धेरै चाहनुहुन्छ? त्यसो भए तपाईँलाई पवित्र आत्माको अझै धेरै आवश्यकता छ। तर यदि तपाईँ आफैले भरिएको हुनुहुन्छ भने पवित्र आत्माले तपाईँलाई भर्न सक्नुहुन्न। त्यसकारण पवित्र आत्मामा अझ बढी प्राप्त गर्ने पूर्व शर्त भनेको इमानदार हुनु, नम्र हुनु र भोको हुनु हो। गलाती 5:22-23 पवित्र आत्माले हाम्रो जीवनमा उत्पादन गर्नुहुने 9 फलको सूची दिन्छ। त्यसैले यदि तपाईँ पवित्र आत्मा अझै बढी चाहनुहुन्छ भने तपाईँले वास्तवमा अझै बढी प्रेम, अझै बढी आनन्द, अझै बढी शान्ति, अझै बढी सहनशीलता, अझै बढी कोमलता, अझै बढी भलाइ, अझै बढी विश्वास योग्यता, अझै बढी नम्रता र अझै बढी आत्मसंयम चाहनुहुन्छ। यो कुरा तपाईँले गलातीको पुस्तक 5:22-23 पदमा हेर्न सक्नुहुन्छ। अनि शुभ समाचार यो हो कि तपाईँले जति चाहनुहुन्छ त्यति बढी पवित्र आत्मा पाउन सक्नुहुन्छ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
22: मोबाइल नम्बर 98082048-70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
22: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
23: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
24: दिदी, म पनि 12 बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
25: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
26: मानव बेचबिखन गर्नेलाई 20 कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
25: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
27: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
30: यो समय हो धन्यवाद बिहानी।
29: दिवसै साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र भजन संग्रहको पुस्तक एक अध्यायको तीन पदले भन्दछ, ऊ खोलाको किनारमा रोपिएको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ। तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस् भन्ने शीर्षकमा केही उत्साहको कुरा राख्न गइरहेको छु। आफ्नो लक्ष्य पूरा गर्ने एउटा चाबी भनेको तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नु हो। तपाईँले जान्नु भएन भने तपाईँ निराश र हताश महसुस गर्नुहुनेछ। उदाहरणको लागि केही ऋतुमा नेतृत्व गर्न सिक्नुभन्दा पछ्याउन सिक्नु बढी महत्वपूर्ण हुन्छ। केही ऋतुमा असफलतालाई सम्हाल्नु सफलतालाई सम्हाल्नु भन्दा बढी मूल्यवान हुन्छ। हामीले गर्ने एउटा सबैभन्दा ठूलो गल्ती भनेको हामी जुन ऋतुमा छौं त्यसको आनन्द लिनु, त्यसलाई अधिकतम बनाउनु र त्यसको पाठहरू जम्मा गर्नुको सट्टा हाम्रा सबै ऊर्जा अर्को ऋतुको लागि केन्द्रित गर्नु हो। परमेश्वरले तपाईँलाई जहाँ लैजान चाहनुहुन्छ त्यहाँ पुग्न तपाईँले चाहनु भएको भन्दा पनि बढी पुर्याउन चाहनुहुन्छ। त्यसैले यात्राको आनन्द लिनुहोस् र जब तपाईँ तयार हुनुहुन्छ परमेश्वरले तपाईँलाई त्यहाँ पुर्याउनु हुनेछ भनी बुझ्नुहोस्। यदि तपाईँ पर्याप्त समयसम्म सोही मार्गमा अडिग रहनुभयो भने तपाईँले अहिले अनुभव गरिरहनु भएको निराशा भविष्यमा उत्सव मनाउने कारण बन्न सक्छ। परमेश्वरले तपाईँभित्र भावनात्मक सहनशीलता विकास गर्दै हुनुहुन्छ। भावनात्मक सहनशीलताको चाबी भनेको यस्तो गहन निराशा पार गर्नु हो जसले हामीलाई तोड्छ ताकि परमेश्वरले हामीलाई पुननिर्माण गरेर पवित्र आत्मविश्वासले भरिदिन सकुन्। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि दाउदले आफ्नो दाजुहरूलाई युद्धमा गएको हेर्दा कस्तो महसुस गरे? जुन बेला उनी भेडाको बथान चराउन घरमै बसे तर उनको दिन आउँदै थियो र तपाईँको दिन पनि आउँदैछ। पर्खेर बसिरहँदा छोटो बाटो गएर परमेश्वरको योजनालाई व्यवस्था नगर्नुहोस्। परमेश्वरले तपाईँलाई निर्माण गर्दै हुनुहुन्छ तर अवसर जति ठूलो हुन्छ त्यति नै लामो समय लाग्छ। हामी रिसाउनुको कारण यही हो कि हामी लामो समयको सोच नराखी ठूलो कुराको बारेमा सोच्दछौ। आफ्नो समय रेखालाई पुनर्विचार गर्नुहोस् र तपाईँले अनुमान गरेको भन्दा बढी समय लाग्दा उत्साहित हुनुहोस्। यसको मतलब परमेश्वर तपाईँले माग्न कल्पना गर्न सक्ने भन्दा अझ बढी गर्न चाहनुहुन्छ। एफिसी 3:20 पदले हामीलाई यही कुराहरू बताउँदछ र तपाईँ कुन चाहिँ ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस् जसले तपाईँलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत पुर्याउनेछ भन्ने यही उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, आज फेरि पनि येशूको सन्देश कार्यक्रममा हाम्रा प्रिय प्रभु येशू ख्रिस्टको अनुग्रहबाट तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिस्ट महिमा चर्च परिवारको तर्फबाट अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा संसारको मुक्तिदाता ख्रिस्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको यसया 45 12 पदमा उल्लेख छ, सृष्टिकर्ता परमप्रभु भन्नुहुन्छ, पृथ्वी मैले नै बनाएको हुँ र त्यसमा मानिसहरूलाई मैले नै सृष्टि गरेको हुँ। मेरै हातले आकाशलाई फिजाएको हो र त्यसका सारा तारा मण्डललाई मैले नै ठिक गरी मिलाएको छु। यसया 45 5-7 मा उल्लेख छ, म परमप्रभु हुँ अनि म बाहेक अरू कोही छैन, तैले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानुन् कि म बाहेक अरू कोही छैन। मैले उज्यालो बनाए र अध्यारोलाई सृष्टि गरे, म उन्नति ल्याउँछु र संहार सृष्टि गर्छु। प्रकाश 4:1 उल्लेख छ, हे हाम्रा प्रभु र परमेश्वर, तपाई महिमा आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ किनभने सबै कुरा तपाईँले नै सृष्टि गर्नुभएको हो र तपाईँको इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो। प्रकाश 4:2 उल्लेख छ, उहाँ सिंहासनमा विराजमान हुनुहुन्छ। प्रकाश 4:8 उल्लेख छ, उहाँ स्वर्गमा दिन रात नथामिकन आराधना ग्रहण गरिरहेका परमेश्वर हुनुहुन्छ। प्रकाश 1:8-18 उल्लेख छ, उहाँ अल्फा र ओमेगा हुनुहुन्छ। प्रकाश 1:7-18 येशू प्रभु भन्नुहुन्छ, आदि र अन्त्य र जीवित चाहिँ म नै हुँ, म मरेको थिएँ, हेर म सदा सर्वदाको निम्ति जीवित छु अनि मृत्यु र पातालका साँचाहरू मसित छ। प्रकाश 16:18-20 उल्लेख गरे अनुसार संसारको अन्तको समयको विषयमा यस्तो उल्लेख गरिएको छ, भयानक भूकम्प जानेछ, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिले गएको थिएन। देश देशका शहरहरू ध्वस्त हुनेछ अनि हरेक टापुहरू लोप भएर जानेछ र पहाड़हरू बेपत्ता हुनेछ। प्रकाश 20:11-13 उल्लेख गरेको छ, त्यसको पछि एउटा ठूलो सेतो सिंहासनमा विराजमान हुनुहुने देखा पर्नुहुनेछ र उहाँको सामनेबाट पृथ्वी र आकाश भागेर जानेछ र कतै देखा पर्ने छैन। त्यसपछि ठूला र साना सबै मृतकहरू सेतो सिंहासनको सामुन्ने उभिएको देखिनेछन् र पुस्तकहरू खोलिएको देखिनेछ। अर्को एउटा पुस्तक पनि खोलिएको हुनेछ जो चाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएको काम मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ हुनेछ। तिनीहरू प्रत्येकको आफ्नो आफ्नो काम अनुसार इन्साफ गरिएको हुनेछ। प्रेसवटा हाम्रो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ अनि हामी सबैको न्याय येशू ख्रिस्ट प्रभुले नै गर्नुहुनेछ। त्यसकारण उहाँ चाहनुहुन्छ हामी सबै मानिसले उहाँकै निम्ति जिएको होस्। हाम्रो मन सांसारिक कुरामा लागिरहेको येशू प्रभु चाहनुहुन्न। हामी स्वर्गको नागरिक हौं, त्यसैले हामी मुक्तिदाता येशू ख्रिस्टको प्रतीक्षामा रहिरहनु पर्दछ। हामी माथिको कुरामा मन लगाएको प्रभु येशू ख्रिस्ट चाहनुहुन्छ। येशू प्रभुको चेला पत्रुसले पहिलो पत्रुस 2:11 लेखेका छन्, प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरूद्धमा लडाई गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो। प्रिय श्रोता, मत्ती 6:19-21 येशू ख्रिस्ट प्रभुले भन्नुभयो, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार तर स्वर्गमा थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। मत्ती 6:22-23 यीशु प्रभुले भन्नुभयो, आँखा शरीरको बत्ती हो, यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुनेछ, तर तिम्रा आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमी भित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो घोर हुन्छ। मत्ती 6:24 यीशु भन्नुहुन्छ, कसैले दुई मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। प्रेसवटा यस खण्डमा प्रभु येशु ख्रीष्टले भन्दै हुनुहुन्छ, हामीले यसै संसारमा महिमा, आदर, सम्मान र प्रशंसा खोज्नु हुँदैन। यस पृथ्वीको धन सम्पत्ति, जमिन, घर, विभिन्न वस्तुहरू, रूपियाँ पैसा आदि थुपार्नु त्यस वस्तुहरूलाई परमेश्वरलाई भन्दा बढी प्रेम गर्नु हो। जस्तै चाहिएको भन्दा बढी धन सम्पत्ति थुपार्ने मात्र काम गर्नु, सबै कुरा आफ्नै लागि मात्र थुपार्नु, आफैलाई मात्र उचाल्ने काम गर्नु, अर्काको लागि भनेको कुनै मतलब नै नराख्ने, पढाई, मान, इज्जत, आफ्नो नाता कुटुम्ब, छोराछोरीमाथि भरोसा, आफ्नो सम्पत्तिमाथि भरोसा, सबै कुरा यसै संसारको लागि मात्र थुपार्नु, जम्मा गर्ने, स्वर्गको लागि भने कुनै मतलब नै नराख्ने, स्वार्थी माया प्रेम गर्ने इत्यादि। यस संसारको सम्पत्ति चाँडै नष्ट हुन्छ। यस्ता प्रकारको धन सम्पत्ति चाँडै नष्ट हुन्छ, धेरै समयसम्म रहिरहँदैन, किरा र खियाले त्यसलाई नष्ट पार्छन्। मानिसहरू बुढाबुढी हुन जान्छ र शरीर खतम हुन्छ। विभिन्न प्रकारको रोग व्यथारूपी चोरहरूले हाम्रो बल तागत चोर्छ। संसारका विभिन्न विपत्तिले हामीलाई नष्ट गर्छ, थुपारेको सम्पत्तिहरू नष्ट गर्दछ। त्यसैले येशु प्रभुले भन्नुभयो, नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मैले तिमीहरूलाई दिनेछु। येशु प्रभुले भन्नुभयो, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार। यस संसारमा परमेश्वरको लागि हामीले गरेको हरेक काम स्वर्गमा हाम्रा लागि धन सम्पत्ति गनिनेछ। जब संसारमा हामी परमेश्वरको लागि असल काम गर्छौ, तब स्वर्गमा आफ्नो लागि हामी एउटा बलियो जग बसाल्छौ। ख्रीष्टमा विश्वासको कारणले असल काम गर्नेहरूले स्वर्गमा एउटा राज्य पाउनेछन्, यही चाहिँ तिनीहरूको स्वर्गमा धन सम्पत्ति हुनेछ। येशूले एकजना धनी जवान मानिसलाई भन्नुभयो, जाओ र तिम्रो धन सम्पत्ति जे जति छन् बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्वर्गमा तिम्रो धन सम्पत्ति हुनेछ, स्वर्गमा तिम्रो धन सम्पत्ति मिल्नेछ। तर ती जवान मानिसले येशूको वचन मानेन, किनभने तिनले संसारमा धेरै धन सम्पत्ति थुपारेको थियो र त्यो सम्पत्तिलाई त्यसले धेरै माया प्रेम गरेको थियो। अनन्त जीवन पाउनलाई पनि त्यो जवान धनी मानिसले आफ्नो धन सम्पत्ति छोड्न राजी भएन। जुन धन सम्पत्ति चाहिँ एक दिन यसै संसारमा नष्ट भएर जानेछ, त्यसको मतलब यस संसारको धनी मानिसहरूले यसै संसारमा नै इनाम पाइसकेको हुन्छ, तर स्वर्गमा कुनै इनाम पाउने छैन। प्रेसवटा मानिस यस संसारमा एउटा यात्री परदेशी मात्र हो। हाम्रो साँचो घर त स्वर्ग हो। हामी त यस संसारमा परमेश्वरको राजदूत कार्यकर्ता मात्र हो। यस संसारमा भएको सबै कुरा परमेश्वरको नै हो, हाम्रो होइन। न्यायको दिनमा परमेश्वरको सम्पत्ति कसरी चलाइएका छौं भनेर हामीले सबैको हिसाब दिनुपर्नेछ। हाम्रो क्षमता, वरदान, हाम्रो कुशलता, पढाइ र हाम्रा सबै मौकाहरू उहाँको लागि कसरी प्रयोग गरेका छौं भन्ने कुराको हिसाब परमेश्वरलाई दिनुपर्नेछ, किनभने हामीसँग भएका जे जति कुराहरू छन् ती सबै परमेश्वरले दिनुभएको हो, ती सबै परमेश्वरको हो। यदि आफ्नै लागि मात्रै थुपार्छौं भने साँच्ची नै हामीले स्वर्गमा आफ्ना इनाम गुमाउनेछौ। प्रेसवटा हामीले संसारमा धन सम्पत्ति थुपार्नु किन मूर्खता हो, किनभने संसारको धन सम्पत्ति नष्ट हुन्छ। अर्को कुरा, संसारको धन सम्पत्ति मात्र थुपार्नेहरूको मालिक नै धन सम्पत्ति हुनेछ, सम्पत्तिको दास हुनेछ। परमेश्वरबाट फर्काउनलाई शैतानले संसारको धन सम्पत्ति चलाउँछ। जब हामी स्वर्गको धन सम्पत्ति थुपार्छौं, तब हामीले आफ्नो हृदय परमेश्वरलाई दिन्छौं। जब हामी संसारमा धन सम्पत्ति थुपार्छौं, तब हामी आफ्नो हृदय शैतानलाई दिन्छौ, किनभने प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ, जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। हामी यस संसारको धन सम्पत्तिबाट फर्केर आफ्ना आँखा परमेश्वरतिर उचालौं अनि त्यस बेलादेखि हामी स्वर्गमा सधैँभरि रहने धन सम्पत्ति थुपार्न शुरू गरेको हुनेछौ। प्रेसवटा आँखा शरीरको बत्ती हो। हाम्रा शारीरिक आँखाले संसारका कुराहरू देख्दछौ, आत्मिक आँखाले आत्मिक कुरा देख्दछौ। आत्मिक आँखाले असल र दुष्ट कुरा, धर्मी र अधर्मी कुरा चिन्न र छुट्याउन सक्छौ। आत्मिक आँखाले संसारको धन सम्पत्ति र स्वर्गको धन सम्पत्ति चिन्न सक्दछौ। त्यसकारण प्रेसवटा हाम्रा आत्मिक आँखा स्वस्थ सर्दैछन् भने हाम्रो सारा शरीर उज्यालो हुनेछ, सारा शरीर परमेश्वरको उज्यालोले भरिपूर्ण हुनेछ। प्रेसवटा परमेश्वरको पवित्र आत्मा हाम्रा आत्मिक आँखा भएर हाम्रो जीवनमा पस्नुहुन्छ। हाम्रा आत्मिक आँखा बन्द अन्धा छन् भने परमेश्वरको उज्यालो हाम्रो हृदयमा पस्न सक्दैन र हामी आत्मिक अध्यारमा रहनेछौ। आत्मिक ज्योति प्रभु येशूबाट मात्र आउँछ, किनभने येशू ख्रीष्ट प्रभु मात्र संसारको ज्योति हुनुहुन्छ। येशू बिनाको आत्मिक जीवन अन्धा हुन्छ, सत्य कुरा देख्न सक्दैनौ, सत्य कुरा चिन्न सक्दैनौ अनि संसारको दास हुन्छौ। शैतान अगुवा भएर हामीलाई अन्धकारमा लान्छ, जीवन नर्कमा पुर्याइदिन्छ। यसकारण प्रेसवटा येशूले भन्नुभयो, होशियार हो, तिमीहरूमा भएको उज्यालो अध्यारो नबनोस्। प्रेसवटा कसैले दुई मालिकको सेवा गर्न सक्दैन, यी दुई मालिक चाहिँ धन र परमेश्वर हुन्। सांसारिक हरेक किसिमको धन सम्पत्ति, घर, जग्गा, वस्तु, परिवार, पढाइ, मान, इज्जत, काम, अधिकार, आफै पनि पद, उच्च ओहदा आदि नै धन हो। हामीसँग भएको सबै कुरा परमेश्वरबाट नै प्राप्त गरिएको हुन्छ, उहाँको अनुग्रहबाट नै प्राप्त गरेको हुन्छौ। उहाँको महिमाको लागि जिउन सकौं भनेर नै हामीलाई चाहिने हरेक कुरा अर्थात् आवश्यक कुरा यस संसारमा छौन्जेल चाहिने कुरा परमेश्वरले हाम्रै निम्ति दिनुहुन्छ अर्थात् उपलब्ध गराइदिनुहुन्छ। उहाँले चाहनु भएन भने कुनै कुरा पनि हाम्रो हुने छैन, प्राप्त पनि हुने छैन। मान, इज्जत, उच्च पद, राजा महाराजा, सर्वोच्च पद, उच्च अधिकार सबै उहाँबाट नै, उहाँको इच्छाबाट नै भएको हुन्छ। तर हामीले ती सबै प्राप्त गरेको हुन्छौ। त्यसै अवस्थामा यस संसारको देव शैतानले बहकाएर परमेश्वरको विरूद्धमा चलाउँदछ, परमेश्वरदेखि टाढा गराउँदछ अनि हामी परमेश्वरदेखि टाढा बनाइन्छौ। हामीलाई सबै कुरा दिनुहुने परमेश्वरलाई आदर सम्मान इज्जत दिनुको सत्ता उहाँले दिनुभएको कुराको दास हुन्छौ र परमेश्वरलाई तिरस्कार गर्दछौ अनि आफ्नै इच्छा अनुसारको जीवन जिउन थाल्दछौ। यस संसारको देवले आफ्नो गन्तव्यमा डोर्याउँदछ अनि परमेश्वरदेखि धेरै टाढा राख्दछ। यसकारण हामीले कि त संसारलाई प्रेम गरेको हुन्छौ कि त परमेश्वरलाई प्रेम गरेको हुन्छौ। दुवैलाई एकैचोटि प्रेम गर्न सक्दैन र सम्भव पनि छैन। यसकारण प्रेसवटा कसलाई बढी प्रेम गर्दै हुनुहुन्छ? हामी यस संसारमा केही समयको लागि मात्रै पठाइएका हौ। यस संसारमा जति समयसम्म रहन्छौ यहाँको जीवनको हिसाब प्रभु येशू ख्रीष्टलाई हामी सबैले दिनुपर्नेछ। तपाईँले यस संसारमा छौन्जेल कतिको परमेश्वरको आदर सम्मान गर्ने काम गर्नुभयो? यस संसारको धन सम्पत्ति जो नष्ट हुन्छ त्यसैको सेवक भएर जिउँदै हुनुहुन्छ कि? यदि परमेश्वरको सेवक भएर जिउँदै हुनुहुन्छ भने अवश्य स्वर्गको लागि तपाईँलाई स्वागत गरिएको हुनेछ। यदि संसारको दास हुनुहुन्छ भने आजै अहिले नै आफ्नो जीवन परमेश्वरलाई सुम्पनुहोस्। अहिले पनि समय छ। हाम्रा प्रभु येशू ख्रीष्टले उहाँलाई प्रेम गर्न तपाईँलाई अनुग्रह दिनुभएको होस्। प्रभु येशू ख्रीष्टको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौं आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईँलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता मित्र, के तपाईँले येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्नुभयो? उहाँले तपाईँको कुरा सुन्नलाई पर्खिरहनु भएको छ। पवित्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशूमा हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशु क्रूसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशु ख्रीष्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले येशु ख्रीष्टमाथि तपाईँको पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ। प्रभु येशूलाई आफ्नो जीवन सुम्पनको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु, मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्योगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो येशूको सन्देश

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन
3: वर्ड एन्ड लाइफ।
4: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। हाम्रो विगत श्रृंखलाहरू सुनेर तपाईँका थुप्रै प्रतिक्रिया प्राप्त भएका छन्, त्यसको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। श्रोता, हामीले हिजोको यही कार्यक्रमको पहिलो श्रृंखलामा ईश्वर एउटी मात्र हुनुहुन्छ अथवा परमेश्वर एउटै हुनुहुन्छ, स्वर्गमा जाने बाटो एउटै मात्र छ, हजार बाटाहरू हजार ईश्वरहरू छैनन् भन्ने विषयमा पास्टर विनी भण्डारीजीबाट अर्थपूर्ण वचन सुनेका थियौं। श्रोता, हुन पनि हो, हामी यस

0: कल्चरमा छौँ, यस्तो सिकाइमा छौँ, यस्तो संस्कारमा हामी हुर्किराखेका छौँ कि हामीले जन्मदै हजारौं करोडौं ईश्वरहरू छन् भन्ने त्यो खालको स्कुलिङबाट हामी हुर्कियौं। वास्तवमा ईश्वर 33 कोटि होइन, ईश्वर चाहिँ एउटै मात्र हुनुहुन्छ। त्यो कसरी सम्भव छ? कहाँ हुनुहुन्छ ईश्वर? त्यो ईश्वर को हुनुहुन्छ त? पास्टर विनय भण्डारीजी यही विषयमा तपाईँका निम्ति वचन लिएर आउँदै हुनुहुन्छ। आउनुहोस्, आजको श्रृङ्खलाको यो अंशमा उहाँलाई कार्यक्रमका लागि स्वागत गरौं।
1: मानिलिनुहोस् तपाईँ अमेरिका जान चाहनुहुँदछ, मानिलिनुहोस् फ्री इक्जाम्पल अनि तपाईँ मानिलिनुहोस् तपाईँ अमेरिका पढाइको लागि या वैदेशिक रोजगारको लागि जान चाहनुहुँदछ, तर तपाईँले नि अमेरिकाको लागि भिजा चाहिँ नि क्यानेडियन एम्बेसी गएर पाउनुहुन्न। तपाईँले अमेरिका जानका लागि तपाईँले आउनु पर्ने चाहिँ अमेरिकन एम्बेसीको बाटो भएर जाने हो। अमेरिकन एम्बेसीले नि अमेरिका देश र तपाईँको बीचमा नि हो मध्यस्थको काम गर्दछ, अनि तपाईँले हरेक टर्म्स एन्ड कन्डिसन उनीहरूले राखेको कतिवटा त्यो अवस्थाहरूलाई पार गर्दै गर्दाखेरि उहाँहरूले तपाईँलाई भिजा दिनुहुँदछ। इन द सेम वे प्रिय, तपाईँ र म परमेश्वर कहाँ पुग्नु छ भने नि तपाईँले दोस्रो बाटो अप्नाएर हुँदैन, यीशु, किनभने यीशुलाई परमेश्वरले के गर्नु भएको छ? मध्यस्थ। आमेन, आमेन, सबैले म भनौँ न आमेन, हालेलुया। यीशु चाहिँ मिडिएटर हुनुहुँदछ, यीशु चाहिँ तपाईँको लागि मध्यस्थकर्ता हुनुहुँदछ, परमेश्वर कहाँ जोड्नका लागि। तर आज धेरैजनाले नि ओ त्यो परमेश्वरलाई चिनेको छैन, त्यो परमेश्वर कहाँ पुगेको छैन, सत्य यीशु कहाँ पुगेको छैन, किनभने उनीहरूले नि ती व्यक्तिहरूले नि छुकाएको कुरो चाहिँ के हो भने नि त्यो यीशुद्वारा ती व्यक्तिहरूले आफ्नो जीवनमा के पाए गरिरहेका छैनन्, ओ के गरिरहेका छैनन्, ती व्यक्तिहरूले त्यो यीशुद्वारा ओ परमेश्वर कहाँ जानका लागि यीशुद्वारा गएका छैनन्। अर्को भाषाले भन्यो भने आज यीशुद्वारा परमेश्वर कहाँ पुग्नका लागि झुक्दै गर्दाखेरि नि उनीहरूको आत्मा शरीर मरिसकेको बादमा नि एउटा गन्तव्यमा जाँदछ। बाइबलले त्यो गन्तव्यको नाम चाहिँ नरक हो भन्दछ। मैले तर्साउनको लागि होइन प्रिय, मैले सत्य वचन प्रचार गर्दैछु तपाईँलाई। त्यो मध्यस्थ चाहिँ यीशु हुनुहुँदछ, अनि त्यो यीशुलाई तपाईँले विश्वास गर्नु भएन भने नि तपाईँ परमेश्वर कहाँ पुग्न सक्नुहुन्न। अब आजको दिनमा कोही पनि नरक जाँदछ भने उनीहरूको पापको कारणले गर्दा होइन, उनीहरूको कमजोरीको कारणले होइन, उनीहरूको इमोरल लाइफको कारणले गर्दाखेरि होइन, उनीहरूको हो जीवनमा भएको त्यो श्रापको कारणले गर्दाखेरि होइन, किनभने बाइबलमा तपाईँले हेर्नुभयो भने नि आजभन्दा 2000 वर्ष अगाडि यीशु ख्रिस्ट आइकिन नि तपाईँ र मेरो पापको मूल्यको लागि हो पापको मूल्यको लागि उहाँले के गर्नुभएको छ? दाम चुकाइसक्नु भएको छ कलवरीको क्रुसमा। अब यीशु तपाईँ र मेरो स्वर्गीय जाने बाटो, पिता कहाँ जाने बाटो हो, पुल हुनुहुँदछ तपाईँ र मेरोमा, ब्रिज हुनुहुँदछ यीशु, मिडिएटर हुनुहुँदछ, किनभने परमेश्वरले नि यीशुद्वारा चाहिँ नि आफैतिर मिलाप गराउनु भएको छ। किनभने दोस्रो कोरिन्थी 5:18-19 यसरी भन्दछ, यो सब परमेश्वरबाट भएको, हेर्नुहोस् यो मानिसबाट भएको होइन, यीशुलाई यीशुद्वारा परमेश्वर कहाँ जानका लागिलाई, यीशुद्वारा परमेश्वर कहाँ पुग्नका लागिलाई नि यो मानिसको आइडिया होइन, परमेश्वरको आइडिया, यो सब परमेश्वरबाट भएको, जसले हामीलाई ख्रिस्टद्वारा आफैसँग मिलापमा ल्याउन भयो। कमन मण्डली, हामी यीशुसँग नि मिलापमा आएका व्यक्तिहरू, यीशुद्वारा परमेश्वरसँग मिलाप भएका व्यक्तिहरू, अनि यहाँ बाइबल यसरी भन्दछ हामीलाई सबै हामीलाई मिलापको सेवा दिन भएको छ, अर्थात स्वयं ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफैसँग ख्रिस्टमा भएर, हेर्नुहोस् है, धर्म कर्म असल कामबाट होइन, ख्रिस्टमा भएर थ्रु क्राइस्ट आफैसँग मिलाप गराउन भयो, मिलापमा ल्याउनु भयो, तिनीहरूको अपराधको लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिनु भएको छ। रिकन्सिलेसन, मिलाप, परमेश्वरद्वारा परमेश्वरसँग मिलाप चाहिँ नि कहिले हुँदछ? यीशुद्वारा मात्रै। तर तपाईँकोमा प्रश्न हुन सक्छ, पास्टर विनय, त्यसो भने कुन क्षण चाहिँ हामी सत्य परमेश्वरबाट डिस्कनेक्ट भयौं? हामी छुट्यौं त भन्दाखेरि नि परमेश्वरको वचनले राम्रो उत्तर दिएको छ। रोमी 5 अध्यायको 12 यसरी भन्दछ, एकजना मानिसद्वारा संसारमा पाप आयो अनि पापबाट मृत्यु आयो, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैल्यो। मृत्युको अर्थ नि परमेश्वरसँग अलग भएको कुरा बाइबलले, किनभने शरीरको मृत्यु चाहिँ कहिले हुँदछ, आत्मा चाहिँ तपाईँको शरीरबाट अलग भएपछि तपाईँको शरीरको मृत्यु हुन्छ। आत्माको मृत्यु चाहिँ कहिले भयो भने नि जब तपाईँ र म परमेश्वरदेखि के भयो, अलग भयो। त्यो चाहिँ कहिले, परमेश्वरले पहिलो व्यक्ति सृजना गर्नु भएको आदमलाई, आदमले पाप गर्यो, पापद्वारा मृत्यु आयो, मृत्युको कारणले गर्दाखेरि त्यो पापको कारणले गर्दा परमेश्वरसँग मानिस चाहिँ नि हो एक हुन सकेन, मिलाप हुन सकेन, डेड स्पिरिट नि हो आत्मामा, किनभने परमेश्वर आत्मा हुनुहुँदछ, आत्मामा ऊ मरेको थियो प्रिय, आत्मामा ऊ के भएको थियो, परमेश्वरसँग डिस्कनेक्ट भएको थियो। तर मजाको कुरो नि प्रिय, अब परमेश्वर कहाँ फर्काएर लिएर जानको लागि परमेश्वरले एउटा उद्देश्यलाई रच्नु भयो, त्यो उद्देश्य चाहिँ यीशुद्वारा परमेश्वरले आफैसँग मिलाप गराउनका लागि परमेश्वरको वचनले के गर्नुभयो, आँट गर्नुभयो। यहाँ बाइबलले के भन्दछ, रोमी 5:19 पदमा, किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाए, हेर्नुहोस् है, एउटै मान्छेको अनाज्ञाकारिता, आदमको अनाज्ञाकारिताको कारणले गर्दा सबै मानिस के भए, पापी भए। तर मजाको कुरो नि, त्यसै गरेर एकजनाको आज्ञाकारिता, एकजनाको आज्ञाकारिता भन्नाले पहिलोको अनाज्ञाकारिता आदमको थियो भने वो दोस्रो यहाँ आज्ञाकारिता चाहिँ नि यीशुको आज्ञाकारिताले धेरैजनालाई धर्मी तुल्याए, हेर्नुहोस् है, धर्मी तुल्याए। हो त्यो हो पाप ले हाम्रो आत्मालाई मरेतुल्य बनाएको, अब परमेश्वरको पुत्र यीशु ख्रिस्टको धार्मिकताले तपाईँ र मलाई परमेश्वरसँग मिलाप गराएको छ। धार्मिकताको अर्थ के हो, परमेश्वरसँग आम्न सामने उभिन सक्ने, किनभने पापले गर्दाखेरि हामी परमेश्वरको अगाडि उभिन सक्दैन थियौं, तर अब यीशुले बगाउनु भएको रगतले, यीशुले तो गर्नुभएको बलिदानले तपाईँ र म चाहिँ नि अब ओर धर्मी हुन सक्दछ। अब को चाहिँ धर्मी हुन सक्दछ भन्दाखेरि रोमी 3:22 यसरी भन्दछ, यीशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता, कसमाथि अरे, धर्ममाथि होइन, कसमाथि, लास्ट नेममाथि होइन, कसमाथि, पास्टरमाथि होइन, रेभरेन्ट डक्टर्स हो, प्रचारक प्रोफेट अगमवक्ताहरूबाट होइन, प्रेरितबाट होइन, कुनै व्यक्तिबाट होइन, कुनै वर्णबाट होइन, कुनै पनि प्रिभिलेजबाट होइन। बाइबलले के भन्दछ भने नि, यीशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। तपाईँ कहिले धार्मिक हुन सक्छ थाहा छ, कहिले परमेश्वरको अगाडि उभिन सक्छ थाहा छ, कहिले त्यो एकमात्र ईश्वरको अगाडि उभिन सक्नुहुन्छ थाहा छ, जब तपाईँ धर्मी हुनुहुन्छ। अनि धर्मी हुनका लागि परमेश्वरले एउटै मात्रै बाटो दिनु भएको छ, त्यो यीशु ख्रिस्टमा विश्वास गर्नले। अनि त्यो यीशु ख्रिस्टमा विश्वास गर्ने सबैको लागि त्यो धार्मिकता उपलब्ध भएको छ। हेर्नुहोस् है, सबै मानिसले नै परमेश्वरमा धर्मी हुन सक्दछ, बाइबलले बताउँदछ। तर त्यो धार्मिकता कहाँबाट आउँदछ, यीशु ख्रिस्टको नाउँमा विश्वास गर्नले आउँदछ। म तपाईँलाई फेरि पनि त्यही पहिलो तिमोथी 2:5 लिएर जान चाहँदछु, हेर्नुहोस् है, किनकि परमेश्वर एउटै हुनुहुन्छ, देयर इज ओन्ली वन गॉड, कम ऑन, डू नॉट बी डिसीव्ड, धोकामा नपर्नुहोस्। त्यो हजारौं परमेश्वर हुनुहुन्छ, हजारौं ईश्वर छ भनेर धोकामा नपर्नुहोस्, किनभने बाइबल स्ट्यान्ड इन दिस ट्रुथ, बाइबल यो सत्यतामा उभिएको छ। अनि त्यो सत्यता हो, त्यो चाहिँ यीशु ख्रिस्टको वचनले यसरी भन्दछ कि त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुन्छ, र परमेश्वर र मानिसको बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, एउटै मात्र हुनुहुन्छ, अनि त्यो व्यक्तिको नाम हो यीशु ख्रिस्ट। आज म तपाईँलाई प्रश्न गर्न चाहन्छु, के तपाईँले त्यो यीशुलाई विश्वास गर्नुभएको छ? किनभने त्यो यीशुद्वारा मात्रै तपाईँ एउटै ईश्वरकोमा पुग्न सक्नुहुन्छ। कुनै दान, धर्म, मानवले शरीरमा गर्ने कुनै पनि कुरो नि ले परमेश्वर कहाँ पुर्याउँदैन। त्यही भएर बाइबलले के भन्दछ भने नि, परमेश्वरले उहाँको पुत्र यीशु दिनुभयो के को लागिलाई थाहा छ परमेश्वर कहाँ यीशुद्वारा पुग्न सकोस् भनेर आमेन हालेलुया मलाई थाहा छैन यो सत्यतालाई तपाईँले कतिको गम्भीर रूपमा लिनुभएको छ यदि तपाईँले आजको दिनमा नि यीशुद्वारा मुक्तिलाई पाउनु भएको छैन भने नि यीशुले पापको लागि मूल्य चुकाउनु भयो तर उहाँले तयार पारेको नि त्यो उद्धारमा मुक्तिमा प्रवेश चाहिँ कहिले गरेन भने नि त्यो व्यक्तिले नै अनन्तको मृत्युलाई शरीरको बादमा जो आत्मा चाहिँ निस्किएर जान्छ नि प्रिय बाइबलले दुइटै जग्गामा मात्रै भन्दछ त्यो दुइटै जग्गा चाहिँ यीशुलाई विश्वास गर्नेले परमेश्वरको घर स्वर्गमा हुनेछ यीशुलाई विश्वास नगर्ने नरकमा हुँदछ यो मैले भनेको होइन बाइबलले भनेको अनि यीशुलाई विश्वास गर्न सजिलो छ प्रिय आउनुहोस् त यो प्रार्थना गर्नुहोस् त यीशु ख्रीष्ट म तपाईँको नाउँद्वारा परमेश्वर पिता कहाँ आउन चाहदछु म धर्मी हुन चाहन्छु म मुक्ति प्राप्त गर्न चाहदछु म उद्धार प्राप्त गर्न चाहदछु त्यो एउटै ईश्वरलाई म चिन्न चाहदछु त्यो ईश्वरको पुत्र यीशुको नाउँमा म विश्वास गर्दछु यीशुलाई म मेरो प्रभु भनिकन स्वीकार्दछु मेरो हृदयमा आउनुहोस् यीशुको पुनरुत्थानमाथि विश्वास गर्दछु मलाई मुक्ति दिनुहोस् यीशु प्रभुको नाममा आमेन आमेन आमेन यो प्रार्थना गर्नुभयो तपाईँको नयाँ जन्म भएको छ तपाईँले मुक्ति पाउनु भएको छ तपाईँ त्यो साँचो एउटै मात्रै ईश्वरको सन्तान हुनु भएको छ अर्को हप्ता हामी यही टेलिभिजन र रेडियो सेटमा आउने वाचा गर्दछु प्रभुले सबैलाई आशिष गरेका हुन् जय मसीह नमस्कार
0: श्रोता आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ निम्त्याउन चाहनुहुन्छ उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ प्रभु यीशु म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एक मात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस् मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु मलाई क्षमा दिनुहोस् प्रभु मलाई क्षमा दिएर तपाईँलाई आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद आज उपरान्त म तपाईँमा जीवन चाहन्छु मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस् मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद प्रभु यीशुको नाउँमा आमेन श्रोता तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ आजलाई कार्यक्रमको समय सकिएको छ आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ तबसम्मको लागि बिदा दिनुहोस् हवस् त जय मसीह नमस्ते
2: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस् व्यक्ति वा संस्थालाई
4: किन खोज्नु भएको होला हजुर को पर्नुभयो
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

प्रेषता जय मसी तथा नमस्ते प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। प्रकाशको पुस्तकबाट प्रकाश 3:10-11-12 पद पढ्दैछु। प्रकाश 3:10-11-12 तिमीले मेरो धीरजको वचन पालन गरेका छौ, यसकारण म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु, जुन घडी चाहिँ पृथ्वीमा बस्नेहरूलाई जाँच्नको निम्ति सारा संसारमाथि आउनेछ। हेर, म चाँडै आउँछु, तिमीसँग जे छ त्यो बलियो गरी पक्रिराख, कि तिम्रो मुकुट कसैले लैजान नपाओस्। जसले जय पाउँछ उसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ कहिल्यै बाहिर जाने छैन, अनि म उसमाथि मेरा परमेश्वरको नाम, मेरा परमेश्वरको सहरको नाम, जुन सहर नयाँ यरुशलेम हो, जुन चाहिँ मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउनेछ, र मेरो नयाँ नाम लेखिदिनेछु। आमिन। प्रेषिता, यहाँनिर विशेष गरिकन 10 पदलाई, प्रकाश 3:10 पदलाई हामीले हेर्दाखेरि संसार विश्वव्यापी रूपमा नै संकटहरू परीक्षाहरू हुने त पहिलेदेखि आएको, तर यो समय चाहिँ एकदमै विश्वव्यापी रूपमा सबै समय मानिसहरूले सबै देशले लडाईको तयारी गरिरहेको हुन्छ, भविष्यको सुरक्षाको लागि योजना अनुसार काम गरेको हुन्छ, भविष्यको योजना गरेको हुन्छ, तर लडाई अथवा युद्धको बेलामा चाहिँ छुट्टै वातावरण हुन्छ, युद्धमा वातावरण नै छुट्टै हुन्छ। र त्यस्तै हो, यो बेला चाहिँ आत्मिक युद्धको बेला हो। सधैँभरि परमेश्वर, हाम्रो सृष्टिकर्ता परमेश्वर एकनाश हुनुहुन्छ, उहाँ हतारिनु डराउनु पर्ने कुरो त होइन, तर पनि हामी उहाँको मण्डली, उहाँको घरना प्रभु यीशु मसीहलाई ग्रहण गरेर उहाँको रगतले किनिएका धोइएकाहरू हाम्रो लागि चुनौतीपूर्ण समय भनेर यो बेलामा चाहिँ जान्नु पर्दछ। हुन त संसार सृष्टि भएको अथवा संसार चल्दै आएको युगानुयुगदेखि छँदैछ, तर यो समय चाहिँ अन्तिम समय हो। परमेश्वरको वचनले मात्र नभएर सबैतिरबाट अन्तिम भनेर दर्शाइसकेको छ। सबै कुरोले, वैज्ञानिकहरूले पनि, प्राकृतिहरूले पनि, सबै धर्मकाहरूले अनि बुद्धिजीवीहरूले संसार चाहिँ अन्तिम भनेर उनीहरूले जानिसकेका छन्। पुरै जान्नुभन्दा पनि मानिसहरूलाई जाहेर छ, अब चाहिँ कसो हुने हो, पहिला जस्तै हुने हो गाह्रो छ भन्ने कुरो, र बुद्धिजीवीहरूले अहिले भन्दा पहिला पनि अनुमान गरिसकेका थिए, र अहिले जुन समय, अहिले केही समय बितेर आइसकेको छ भनौँ भने 10-20 है, 5-10-20 अब 20 पनि नआयो 30 वर्ष, यो समय चाहिँ पृथ्वीमा यो समय लम्बिन्छ, यतिको

समयसम्म पृथ्वी रहन्छ भन्ने पनि थिएन। अनि भनौँ भने अङ्ग्रेजी महिना अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार चाहिँ 2000 सालसम्म चाहिँ अन्तिम दिन नै त्यति बेरसम्म संसार रहन्छ भन्ने थिएन, सबै कुरोले अन्तिम बताएको थियो। तर परमेश्वरको काम गरिनु, परमेश्वरको खेतमा काम गरिनु अथवा विश्वभरिमा सबैले मुक्ति पाउनुको लागि जुन काम सेवा अथवा सारा पृथ्वीको उद्धारको लागि, मुक्तिको लागि, पाप क्षमाको लागि, सारा पृथ्वीलाई परमेश्वरले दण्डबाट बचाउनु हुनुको लागि जुन योजना थियो प्रभु यीशुको क्रुसको बलिदानद्वारा, त्यो काम पूरा गर्नुको लागि मण्डलीले त्यो काम नभ्याएकोले गर्दाखेरि आज यो समय हामीले पाएका छौँ। यो समय हामीले अति नै होसियारीसँग सजगता सतर्कता अप्नाएर प्रार्थना अनि वचनमा लागि परेर काम गर्नुपर्ने हुन्छ। यसमा परमेश्वरले हामीलाई दया गरून्, यसमा हामी लागि पर्न सकौं। र अहिले हामीले तीन अध्याय प्रकाशको 3:10 पढे अनुसार चाहिँ तिमीले धीरजको वचनलाई, तिमीले मेरो धीरजको वचनलाई पालन गरेका छौ भनेर यहाँ प्रभु यीशु मसीहले भन्दै हुनुहुन्छ। अनि प्रभु यीशु मसीहले फेरि भन्नुभयो, यसकारण म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउने छु। जुन घडी चाहिँ अथवा समय चाहिँ पृथ्वीमा बस्नेहरूलाई जाँच्नका निम्ति सारा संसारमाथि आउनेछ। आमिन। अहिले चाहिँ विश्वव्यापी रूपमा नै समय खतरनाक छ, कुनै न कुनै संकट समस्या, कुनै न कुनै तरिकाले डर त्रास आतंक छ। चाहे धनी देश होस्, चाहे धनी मानिस होस्, चाहे बुद्धिजीवी अथवा गरिब देश, गरिब मान्छे, किनभने जोसुकैलाई पनि कुनै न कुनै तरिकाले भयानक डर त्रास आतंकले घेरेको छ। यस्तो बेलामा यी सबै कुरो हामीले जानेर पनि व्यवस्था गरेर बस्यौं भने हामीहरू अति नै विचलनमा पर्नेछौ। हामीमा धन सम्पत्ति होला, रूपा पैसाहरू अथवा हाम्रो जे पनि होला हुन सक्छ यति बेर, तर परमेश्वरको वचनले ती सबै भएर पर्याप्त नहुने कुरो बताएको छ यहाँनिर। यहाँनिर त्यो चाहिँ एकदमै खतरनाक पनि भनेर यहाँनिर बताएको छ। हामीले अहिले 10:11-12 पढ्यौं, अहिले 10 पढ्दैछौँ। हामी 17 र 18 त पढेको छैनौ। 17 पदमा चाहिँ सबै कुरो भएको हामीले माने तापनि, चाहे सम्पन्न देश अथवा व्यक्ति हौ जोसुकै हौ, उनीहरूले आफूलाई सुरक्षित, धनी, सुखी, आफ्नो प्रशस्तता र सुरक्षामा रहेको आफूलाई माने तापनि उसले त्यही मान्छ भनेर भनेको छ। तर उनीहरूको लागि जब हामीले प्रभु बिना, परमेश्वर बिना आफ्नो सृष्टिकर्ता परमेश्वरलाई व्यवस्था गर्छौ, आफ्नो सृष्टिकर्ता परमेश्वरलाई खोज्दैनौ, मेरो पापको स्वभाव, मेरो स्वार्थी स्वभाव, मान्छे त हौ तर स्वभावहरू मान्छे जस्तो छैन, हुनुपर्ने छैन भनेर हामीले त्यसको वास्ता गरेको छैन भने, म ठिकै छु भनेर बसेको छौँ भने, हामीलाई हाम्रो सुरक्षा, धन सम्पत्ति, प्रशस्तताले जोगाउँदैन भन्ने कुरो यहाँ जाहेर गरेको छ। 17 पदमा के भनेको छ भने, प्रभु यीशु मसीहले भन्दै हुनुहुन्छ, विशेष मण्डलीलाई भन्दाखेरि अरू सबैको लागि पनि हो, किनभने तिमी भन्छौ म धनी छु, धनवान भएको छु र मलाई कुनै कुराको खाँचो छैन, तर आफू चाहिँ अभागी, दयनीय, कंगाल, अन्धा र नाङ्गा छौ भनी जान्दैनौ। 18 पदमा म तिमीलाई सल्लाह दिन्छु, धनी हुनलाई मबाट आगोले खारिएको सुन किन, अनि वस्त्र पहिरनलाई र आफ्नो नग्नताको शर्म नदेखिनलाई सेतो वस्त्र किन, र देख्न सक्नलाई आफ्ना आँखाहरूमा मलम लगाऊ। आमिन। विशेष हामी प्रभुलाई ग्रहण गरेकाहरू भए तापनि, हामी भन्दा त क्रिस्चियन भन्छौँ, तर हाम्रो चाल ढङ्ग व्यवहारहरू परमेश्वरलाई मनपर्ने, परमेश्वरको सानीमा उहाँको वचन अनुसार जिएका छैन भने यहाँनिर यस्तै सल्लाह छ, हामी असहाय नै छौँ। हामीले आफूलाई जे माने पनि ठाने पनि यदि हामीले परमेश्वरको वचन पढ्दैनौँ, वास्ता गर्दैनौँ, संसारमा के भइरहेको छ र के हुनेवाला छ आफ्नो र आफ्नो परिवारको लागि र आफ्नो समाज, गाउँ, देश र संसारको लागि के भइरहेको छ वास्ता गर्दैनौँ भने, हामी चाहिँ दयनीय, असहाय, अभागी, कंगाल, अन्धा, नाङ्गा भनेर यहाँ बताएको छ। त्यसर्थ धन सम्पत्ति केही होइन, गरिब हुनु भनेको होइन, तर हामी चाहे धनी हौ, चाहे गरिब हौ, चाहे ठुला साना जोसुकै हौ, तर आफ्नो सृष्टिकर्ता परमेश्वरलाई आफ्नो हृदयमा सम्मान दिनुपर्छ, पहिलो स्थान दिनुपर्छ, एकदमै भक्ति हुनुपर्छ भनेको पनि होइन, तर हामी संसारको पाप, जुन पापले हामीलाई आफ्नो सृष्टिकर्ता परमेश्वरबाट अलग गराउँछ अथवा उहाँको नजिक बसिरहन दिँदैन,
मनले त चाहन्छौ तर दिँदैन, त्यस्तो कुरालाई हामीले आज नै होसियार गर्नुपर्छ। प्रभु यीशु मसीह जो संसारमा सृष्टिकर्ता परमेश्वर, पिता पुत्र अनि पवित्र आत्मा त्रिएक परमेश्वरमा एक परमेश्वर, पुत्र परमेश्वर चाहिँ पृथ्वीमा सारा पृथ्वीको मान्छेको उद्धारको लागि पिताले पठाउनु भएको, पिता परमेश्वरले काल्वरी क्रुसमा बलिदान भर्नुभयो। प्रभु यीशु मसीह आफ्नो सृष्टिकर्ता परमेश्वरको बलिदानलाई, उहाँको बलिदानको रगतलाई हामीले सहनु पर्ने दण्ड दुःख उहाँले सहनु भयो भनेकन हामीले वास्ता गरेनौ, आजै वास्ता गरेनौ भने हामी दयनीय अवस्थामा पुगेका हुन्छौ अनि परमेश्वरको न्यायमा पर्नु पनि सक्छौ। त्यसले गर्दा आज समय हुँदा आफू र आफ्नो परिवारलाई अनि त्यति मात्रमा हामी सन्तुष्टमा नबसेर आफ्नो आफन्त नाता समाज गाउँदेखि लिएर देशको लागि पनि कोसिस गर्नुपर्छ। रिसले बलले रिसाएर होइन, तर परमेश्वरमा रहेर परमेश्वरले मात्र गर्नु सक्नुहुन्छ भनेर परमेश्वरसँग प्रार्थना गर्नुपर्छ। मान्छे उठाएर त्यस्तो प्रकारको होइन, हामीले आत्माद्वारा परमेश्वरको दयामा प्रार्थनाद्वारा दर्शनद्वारा प्रकाशद्वारा काम गर्नुपर्छ। मण्डलीमा चिन्ह चमत्कार चङ्गाइ छुटकाराको कामहरू भइरहनु पर्छ। एकता मेल प्रेम चाहिँ त्यो लक्ष्य हो, हाम्रो चिन्ह हो, मार्ग हो र परमेश्वरले दिनुहुने चिन्हहरू मध्येमा त्यो चिन्ह चाहिँ एउटा हो। 13:34-35 योहन्नामा प्रभु यीशु मसीहले भन्नुभए अनुसार हामीलाई चिन्ने निशाना चाहिँ प्रेम हो। बोली वचन कसैलाई नबिजाउने, विरोध नहुने कुरो आत्मिकी छाप हो। अरू पनि छाप यहाँ बताएको छ। हामीले आफ्नो बुद्धिजीवी अथवा आफ्नो मण्डलीका गुरुजनलाई सोध्न सक्छौ, हामीले पढ्न बुझ्न सक्छौ र त्यो मुख्य नभए तापनि आज हामीले आफूलाई र आफ्नो परिवारदेखि लिएर समाज गाउँ र देशको लागि जहाँसम्म हाम्रो क्षमता पुग्छ त्यहाँसम्म हामीले कोसिस गर्नुपर्छ। सबै बाँचुन् भनेर, म र मेरो परिवार मात्रै भनेर हुँदैन, तर केही लागेन भने हामीले अन्तमा आफूलाई बचाउनु पर्छ र आफ्नो परिवारलाई पनि। सबैको मनमा त्यही हुन्छ, सकेसम्म परिवारलाई पहिला सुरु त आफूलाई। यहाँ पवित्र हुनुको लागि सेतो वस्त्र किन्नु भनेको छ, चोक्को सुन पनि किन्नु भनेको छ। तपाईँ हामीले त्यस्तै हामीमा धन सम्पत्ति त्यस्तै प्रभुलाई प्रेम गर्यो भन्दामा धन आउने, हामी पवित्र हुने है, त्यस्तो होइन। पवित्रता जीवन अप्नाउनुको लागि हामीले सङ्घर्ष पनि गर्नुपर्छ, आफूलाई जोगाउनु पर्छ। यहाँनिर हामी 10 पदमा अघि पढेको छौँ, म तिमीलाई जोगाउँछु भन्नुभएको छ। तर सङ्कटमा जो त्यस्तो बेलामा चाहिँ जो पनि पर्नु लड्नु सक्छ, दगुर्नेहरू धेरै हुन्छ, दौडमा दगुर्ने, प्रतियोगितामा खेल खेल्नेहरू, तर अन्तमा इनाम पाउँदाखेरि एकजनाले पाउँछ अथवा त्यस्तै नजिकले पाउँछ। तपाईँ हामीले पनि पहिल्यै हुनुपर्छ भनेको छ होइन, तर तपाईँ हामीले जित्ने हार्ने भनेको पनि होइन, तर हामीले हिरोसको वचनलाई, परमेश्वरको वचनलाई वास्ता गर्नुपर्छ। हाम्रो बुवा बाजेदेखिदेखि हामीले पुर्खौँदेखि प्रभुको वचनलाई, परमेश्वरको वचनलाई पढ्दै अध्ययन गर्दै सुन्दै पालन गर्दै सिकाउँदै आएका होला, तर हाम्रो नाम आदर हाम्रो त्यस्तो हाम्रो बढेको हामीले पाएको छैन होला। मान्छेहरू धनी भयो, मानी भयो, गुणी भयो होला, अधिकार ओदामा पुग्यो होला, आदरमान कमायो होला, तर हामीले त्यो कमाउनुको लागि गरेको होइन। हामीले कमाएको छैन भने कमाउनेहरूलाई पनि हामीले दोषाउनु हुँदैन, खुसी हुनुपर्छ, धन्य भन्नुपर्छ, बधाई दिनुपर्छ, तर हाम्रो लक्ष्य त्यस्तो होइन। हामीलाई प्रभुले दिनुभयो भने त्यस्तो सबै कुरा दिनुभयो भने धन्यवाद, तर गर्व गर्नुको लागि होइन, परमेश्वरलाई महिमा दिनुको लागि। तर यहाँ के भनेको छ भने धीरजको वचनलाई पालन गरेको, केही नपाए तापनि हामी परमेश्वरको वचनमा रमाउँदै खुसी हुँदै रहिरहनु पर्छ। अनि परमेश्वरले मलाई आउँदो समयमा जसरी अहिले भइरहेको छ विश्वव्यापी रूपमा संकट, समस्या, महामारी, युद्ध, अनिकाल, जहाँ पनि घरभित्र पनि त्यस्तै, छिमेकीमा पनि त्यस्तै, आफ्नो देशभित्र है विश्वमा देख्छौ ठुलो ठुलो लडाईँहरूदेखि अनिकाल महामारीदेखि लिएर शत्रुतादेखि लिएर सानासम्म, तर यी सबैमा परमेश्वरको वचनले भन्दैछ म तिमीलाई बचाउँछु भन्दै हुनुहुन्छ। संकट अनिकाल विशेष त मान्छेलाई अनिकालको नै होइन, जो अरू केही नहुँदाखेरि पनि मान्छेले आफू र आफ्नो परिवारलाई खुवाउनु पर्ने कुरो हुन्छ। कतिलाई यसको समस्या नहोला, कतिलाई हुन्छ, तर हामीलाई परमेश्वरले सबै कुरो जुटाउनुहुन्छ, बचाउँछु भनेर भन्दै हुनुहुन्छ यहाँ। त्यसले गर्दाखेरि यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। हामीले जित्नु अरू भन्दा अघि बढ्नु भनेको होइन, तर हामीले परमेश्वरको न्यायमा पर्नुदेखि आफूलाई जोगाउनु, अपवित्र हुनुदेखि जोगाउनु र पापबाट आफूलाई जोगाउनु, सेतो वस्त्र लाउने हुनु, आफू चाहिँ मान्छेको सानेमा र आफ्नो दृष्टिमा जे जस्तो भए तापनि परमेश्वरको सानेमा चाहिँ निर्दोष हुनुको लागि यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। व्यस्तता यहाँ प्रभुको वचनले त्यही भन्दैछ। प्रभु यीशु मसीहले दर्शनमा योहन्ना, उहाँको दास योहन्नालाई भन्दै हुनुहुन्छ,
तिमीले धीरजको वचनलाई पालन गरेको कारणले गर्दा ऊद्वारा चाहिँ फिलाडेल्फियाको मण्डललाई अथवा चर्चलाई भन्दै हुनुहुन्छ, तिमीले धीरजको वचनलाई पालन गरेको हुनाले आउने समयमा तिमीलाई म यस्तो संकटहरूबाट अथवा हामीले जो देख्दैछौँ यसमा त म चाहिँ अब आजसम्म त प्रभुले मलाई बचाउनु भयो, अब त गाह्रै होला भने यस्तो है अरू त्यहाँ पनि यस्तो जहाँ पनि संकट दुःख देख्छौ तर म तिमीलाई बचाउँछु भन्नुभएको छ। हामी बाँच्नको लागि हामी बाँचे भने हामीले अरूलाई पनि बचाउन सक्छौँ, आफूलाई आफ्नो परिवारलाई समाज गाउँ देश विश्वलाई बचाउन सक्छौँ। त्यसले गर्दा तपाईँ र म पवित्र रहनको लागि आज्ञा पालन गर्न नछोड्नुको लागि अरूमा भएको आशिषको लागि धन्यवाद र बधाई भन्दै हामी चाहिँ परमेश्वरको वचनलाई धेरैसँग पालन गर्न छोड्नु हुँदैन। यसैलाई हामीले सफलता र उन्नतिको सन्देशको रूपमा लिन सक्छौँ। प्रिय श्रोता, सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: परमेश्वरले यो समय दिनुभएको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूको बीचमा रेडियो मार्फत परमेश्वरको वचन प्रचार गर्न पाउनु यो मेरो निम्ति सौभाग्य बनेको छ। परमेश्वरको वचनद्वारा तपाईँहरू सबैले आजको दिनमा आशिष पाउनुहुनेछ भनी म विश्वास गर्दछु, अनि यो मेरो परमेश्वरसँग विन्ती पनि छ। आजको हाम्रो बाइबलको पाठ चाहिँ यसैयाको पुस्तक 62 अध्यायको 5 पद रहनेछ। परमेश्वरको वचनमा यसरी हामीले पढ्न सक्छौ, जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। यो एउटा उदेकको वचन रहेको छ आजको पाठमा। परमेश्वरले उहाँका प्रजाहरूको निम्ति विभिन्न चिन्हहरू लक्षणहरूका रूपमा मानिसहरूसँग बोल्नुभयो। उहाँले तिनीहरूको बीचमा विवाहको विषयमा पनि बोल्नुभयो। परमप्रभुले एउटा विवाहको विषयमा बोल्नु भएको छ यहाँनिर। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ अर्थात खुशी हुँदछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति खुशी गर्नुहुनेछ, रमाहट गर्नुहुनेछ। जसरी एउटा दुलहाले एउटी दुलही आफ्नो घरमा ल्याउँदछन् त्यो दिन उनी अति नै खुशी हुन्छन्, रमाउँछन्। विवाहको विधिको विषयमा बाइबलले प्रष्ट रूपले हामीलाई बताउँदछ। परमेश्वरले विवाहको सन्दर्भमा विभिन्न चिन्हहरू उल्लेख गरेको छ। हामीले विवाहको उदाहरण उत्पत्ति 2 अध्यायमा देख्न सक्छौ। परमेश्वरले आदमको बगैंचामा पहिलो मानिस अर्थात आदमको जीवनबाट विवाहको शुरूआत गर्नुभएको छ। परमेश्वरले पहिलो मानिस आदमलाई सृष्टि गर्नुभयो र तिनलाई सुहाउने जोडी हब्बालाई बनाउनुभयो र आदमलाई दिनुभयो। आदमलाई चाहिने असल जीवन साथी बनाउनुभयो। आदम पहिलो मानिस मात्र थिएनन् तर उनी पृथ्वीमा पहिलो पुरुष अर्थात पतिको रूपमा खड़ा भएका थिए। परमेश्वरले आदमको बगैंचामा जसरी आदमको निम्ति सृष्टि गर्नुभयो स्त्रीलाई अर्थात हब्बालाई उहाँले आदमको लागि एकदमै सुहाउने जोडीको रूपमा बनाउनु भएको थियो। परमेश्वरले पहिलो विवाह त्यहीँनिर हामीले देख्छौ नियुक्त गर्नुभयो अर्थात शुरूआत गर्नुभयो। परमेश्वरले नै पहिलो विवाहको आरम्भ गर्नुभएको थियो। यो पहिलो विवाह आदम र हब्बाको बीचमा भएको थियो। उत्पत्ति 2 अध्यायको 22 पदमा हामीले यसरी पढ्न सक्छौ, परमेश्वरले एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। परमेश्वर आफैले आदम र हब्बा बीचको विवाहलाई शुरूआत गराउनुभयो। यो संसारमा आदम र हब्बाको बीचमा प्रेम अर्थात पहिलो विवाहको रूपमा शुरू भएको थियो। विवाह विधि पवित्र थियो। परमेश्वरले विवाह विधि नियुक्त गर्नु चाहिँ एउटा उद्देश्य थियो। एउटा उद्देश्य राखेर परमेश्वरले विवाहको शुरूआत गर्नुभएको थियो मानिसहरूको जीवनमा। परमेश्वरले संसारमा परिवार निर्माण गर्न चाहनुहुन्थ्यो। हामीले उत्पत्ति 2 अध्यायको 24 पदमा पढ्न सक्छौ, यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नै स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। प्रभु येशूले विवाहको विषयमा यसरी मत्ती 19 अध्यायको 6 पदमा भन्नुभयो, ती अब दुई होइनन् तर एउटै शरीर भएका छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। विवाह बन्धनको बीचमा कसैले पनि छुट्याउने काम गर्नु हुँदैन। यो कुरा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ। परमेश्वरले चाहनुहुन्छ कि विवाह बन्धन अनन्त अनन्तसम्म रहिरहनु पर्दछ। विवाह बन्धन बिग्रनु हुँदैन, यो पवित्र विधि हो। एउटा मानिस र एउटी स्त्रीको बीचमा मात्र विवाह सम्बन्ध हुनु पर्दछ भनी परमेश्वरले भन्नुभयो। आगमवक्ता मलाकीले हामीलाई यसरी भन्दछन् किनभने उहाँले ईश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो। हाम्रो समाजमा विवाह चाहिँ पवित्र हुनुपर्छ। विवाहलाई कसैले पनि दूषित गर्नु हुँदैन। विवाहमा सबैजना विश्वासयोग्य हुनुपर्छ। यो एउटा विवाह बन्धनको सिद्धान्त हो। परमेश्वर र उहाँका मानिसहरूको बीचको सम्बन्धलाई पनि विवाह बन्धनको चित्रण गरिएको छ। बप्तिस्मा दिने यहुन्नाले सुसमाचार यहुन्ना 3 अध्यायको 29 पदमा भन्दछन्, जससँग दुलही छ दुलहा त्यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ। पौलले विवाहको विषयमा एफेसी 5 अध्यायको 25 पदमा पनि बताएका छन्, पति हो आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्ट येशूले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। विवाह भनेको परमेश्वर र उहाँका मानिसहरूको बीचको गोप्य एकताको चिन्ह हो। विवाहमा दुलहा दुलहीको निम्ति रमाहट गर्दछन्। यो एउटा विवाहको रमाहट हो। यसैया 62 अध्यायको 5 पदमा हामीले पढ्न सक्छौ, जसरी एउटा जवान केटाले कन्या केटीलाई विवाह गर्छ त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। विवाहले परमेश्वरको एउटा स्वभावलाई प्रस्तुत गर्दछ, जोहरू उहाँका बन्दछन् अर्थात उहाँको हुँदछन्, तिनीहरूमाथि उहाँ रमाहट गर्नुहुन्छ। परमेश्वर उहाँका प्रजामाथि रमाहट गर्नुहुन्छ। परमेश्वरले दुलहाको चित्र अर्थात चिन्ह यहाँनिर प्रस्तुत गर्नुभएको छ। उहाँ आफ्ना मानिसहरूको निम्ति रमाहट गर्नुहुन्छ। जसले उद्धार पाएका छन् उहाँको निम्ति आनन्दित कुरा हो। हामीले यसैया 62 अध्यायको 4 पदमा एउटा मुख्य शब्द पढ्न सक्छौ, जसको अर्थ तँसित परमप्रभु खुशी हुनुहुन्छ। जो जो उहाँका मानिस हुन् तिनीहरू प्रति परमेश्वर कसरी खुशी हुनुहुन्छ भनेर प्रश्न उठ्न सक्छ, किनकि तिनीहरू पापीहरू थिए तर अहिले उद्धार पाएका छन्। तिनीहरूले आफ्ना पाप अधर्मबाट छुटकारा पाएका छन्। मानिस स्वभावैले पापी छ, मानिस परमेश्वरको अघि दोषी छ, तर परमेश्वरले पापी मानिसको निम्ति धार्मिकताको वस्त्र तयार पार्नु भएको छ। उहाँले पापीहरूलाई धार्मिकताको वस्त्र पहिराइदिनुहुन्छ। परमेश्वरसित हामीले आत्मिक विवाह गरेका हुन्छौ, उहाँले हामी जस्तो छौं त्यस्तै ग्रहण गर्नुहुन्छ। हामीले यसैया 61 अध्यायको 10 पदमा पढ्न सक्छौ, म परमप्रभुमा सारै आनन्दित हुन्छु, मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउनेछ, किनकि उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। जसरी दुलहाले आफ्नो शिर पुजारीले सिंगारे झै सिंगार्छन् र दुलहीले आफूलाई रत्नहरूले आभूषित गर्छिन्, त्यसरी नै यहाँ रमाहटको कुरा हुँदछ। हामीले यहाँ आगमवक्ता यसैयालाई देख्दछौ, जो उद्धारमा खुशी मनाएका छन्, रमाहट गरेका छन्। तिनले भन्दछन्, परमेश्वर मेरा उद्धारक हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ, उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। हामीलाई थाहा छ प्रिय मित्र, विवाहको दिनमा दुलहा र दुलही दुवैको राम्रो वस्त्र लगाउने गर्दछन्। तिनीहरू नयाँ वस्त्रले सुसज्जित हुन्छन्, श्रृंगार पटार गर्छन् र सुन्दर देखिने कोशिश गर्छन्। त्यसरी नै परमेश्वरले पापी मानिसलाई धार्मिकताको वस्त्रले सजाउनुहुन्छ, उहाँले पापीलाई विशेष वस्त्र लगाइदिनुहुन्छ। धार्मिकताको वस्त्र भनी हामीले यहाँ सम्बोधन गरेका देख्दछौ। परमेश्वरले हरेक पापीलाई त्यो वस्त्र दिनुहुन्छ। यो उदेकको कुरा हो, किनभने उहाँले पापीलाई यस्तो राम्रो धार्मिकताको वस्त्र दिनुहुन्छ। जसरी दुलहाले दुलहीलाई राम्रो वस्त्र दिन्छन्, त्यसरी नै यो परमेश्वरले आफ्ना प्रजाहरूलाई दिने धार्मिकताको वस्त्र हो। परमेश्वरले पापीहरूलाई उहाँको धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ। हामीले प्रकाशको पुस्तक बाइबलको अन्तिम पुस्तक 19 अध्यायको 7-8 पदमा पढ्न सक्छौ, हामी रमाऊ र अत्यन्त खुशी हौ र उहाँलाई महिमा दिउ, किनकि थुमाका विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयं तयार भएकी छिन्। सहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरिन तिनलाई दिइयो। यो एउटा अन्तिम दिनको चिन्ह हो। अन्तिम दिन दुलहा ख्रिष्ट येशूको विवाह मण्डली दुलहीसँग हुनेछ। उहाँको दुलही भनेको चाहिँ मण्डली हो, अर्थात हामीले चर्च भनेर भन्ने गर्छौ। अहिले उहाँकी दुलही तयार भएकी छिन्। तिनले चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरेकी छिन्। चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्। यो कपडा अर्थात यो वस्त्र सांकेतिक भाषामा बोलिएको छ। उहाँले आफ्ना प्रजालाई धार्मिकताको वस्त्र दिनुहुन्छ। यसैले 61 अध्यायको 10 पदमा भन्दछन्, यहाँ धार्मिकताको वस्त्र छ, उहाँले उद्धारको पोसाक लगाइदिनुहुन्छ। ज जसले परमेश्वर कहाँ आफ्नो पाप क्षमा माग्दछन् उहाँले तिनीहरूलाई धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ। उहाँले तिनीहरूलाई उद्धारको पोसाक पहिराइदिनुहुन्छ। प्रभु येशू ख्रिष्टले धार्मिकताको वस्त्र लगाइदिने र उद्धारको पोसाक दिनुहुने हुनुहुन्छ, किनकि उहाँले परमेश्वरमा आफू पूर्ण आज्ञाकारी बन्नुभयो, पापीहरूको निम्ति आफ्नो बहुमूल्य रगत बहाउनुभयो। येशू ख्रिष्टमा परमेश्वर पूर्ण रूपमा सन्तुष्टि हुनुभयो। उहाँले परमेश्वरको इच्छा पूरा गर्नुभयो। उहाँले पापको मोल तिर्नुभयो। तसर्थ आदरणीय श्रोता मित्र, उहाँ नै पापीहरूका मुक्तिदाता हुनुहुन्छ। उहाँ परमेश्वरको इच्छा पूरा गर्नुमा नै खुशी हुनुभयो। उहाँले आफ्नो प्राण क्रुसमा अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, म व्यवस्था उल्लंघन गर्न आएको होइन तर म पूरा गर्न आएको हुँ। येशूले आफ्नो जीवन व्यवस्थामा समर्पण गर्नुभयो। व्यवस्थाको अनुसार पापी मान्छे मर्नु आवश्यक थियो, तर ख्रिष्ट येशू पापीहरूको खातिर आफै मर्नुभयो र व्यवस्थालाई पूरा गर्नुभयो। उहाँले परमेश्वरको क्रोध मुनि रहेर कष्ट भोग्नुभयो। उहाँले आफ्नो जीवन दिनुभयो र हामीलाई बचाउनुभयो। यदि हामीले हाम्रो पाप स्वीकार गरेर येशूमा विश्वास गर्दछौ भने हामीले उद्धार पाउँछौ र उद्धार ख्रिष्ट येशूमा मात्रै हुन सक्छ। त्यसकारण प्रिय मित्र, यदि तपाईँले ख्रिष्ट येशूमा विश्वास गर्नुभएको छैन भने यो मुक्तिको लागि, यो धार्मिकताको पोसाकको लागि तपाईँले आज नै ख्रिष्ट येशूमा विश्वास गर्नुपर्दछ र तपाईँले उद्धार पाउनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई म यस कार्यक्रममा स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई यस कार्यक्रममा मेरो हार्दिक अभिवादन छ। मानिसको जीवनमा निर्णयहरू महत्वपूर्ण हुन्छन्। तपाईँको जीवनमा मेरो जीवनमा सफलता र खुशीहरू हामीले हरेक दिन गर्ने निर्णयहरूमा भर पर्दछ। मानिसलाई उसको निर्णयले अघि बढाउँदछ अनि कतिपय निर्णयले मानिसलाई पछि पनि घचेट्दछ। जीवनमा सही निर्णयहरू हामी कसरी लिन सक्छौ? आज यही महत्वपूर्ण विषयलाई लिएर म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र तपाईँ अहिले सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

धेरै धन्यवाद। आदरणीय श्रोता, तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति अगाडि आएर बस्नु भएको छ। परमेश्वर तपाईँसित बोल्नुहुनेछ। उहाँको वचनलाई तपाईँले ध्यान लगाएर सुन्नुहोस्। आउनुहोस् सधैँभरि आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: प्रभु येशूले भन्नुभयो, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले पनि एकअर्कालाई त्यसरी नै प्रेम गर। मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। भर्खरै पाठ गरेको खण्ड बाइबलबाट यूहन्ना रचित सुसमाचार 15:13-16 खण्ड। येशू परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई जीवन दिनुभयो, हामीलाई चुन्नुभयो, उहाँले मानिसलाई कसरी प्रेम प्रकट गर्नुभयो, उहाँले आफ्नो प्राण दिएर मानिस प्रतिको उहाँको प्रेमको प्रमाण दिनुभयो अनि उहाँ मानिसहरूले पनि एकअर्कालाई त्यसरी नै मूल्य चुकाएर प्रेम गरून् भन्ने चाहना राख्नुहुन्छ। उहाँले त्यही कुरा सबै मानिसबाट चाहनुहुन्छ। हामी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू मात्र नभएर संसारमा जिउने मानिसहरूलाई पनि प्रेम गर्ने हुनुपर्दछ। परमेश्वरको प्रेमले भरिएका मानिसहरूबाट यही नै सेवा अन्य मानिसहरूप्रति हुन्छ। त्यसै कारण तपाईँले धेरै अस्पतालहरू देख्नुहुन्छ, सेवा गर्ने मान्छेहरू देख्नुहुन्छ, दिन गरीबका ढोका ढोकामा पुगेर खानेकुराहरू बाँड्दै गरेको, कपडा लत्ता बाँड्दै गरेको, दुःख कष्टमा परेका मानिसहरूलाई उठाउँदै गरेको हातहरू, प्रभुको प्रेमले भरिएका मानिसहरूको जीवन तपाईँले आफ्नै आँखाले देख्नुहुन्छ। परमेश्वरलाई मात्र प्रेम गरेर मानिसहरूलाई चाहिँ घृणा गर्ने व्यक्तिलाई परमेश्वरले कहिल्यै पनि स्वीकार गर्नुहुन्न। जसरी परमेश्वरले सबै मानिसलाई प्रेम गर्नुहुन्छ, हामीले पनि त्यसरी नै सबैलाई प्रेम गर्ने निर्णय गर्नुपर्छ। हामीले आफ्ना मित्रहरूका निम्ति प्राण त दिनु पर्दैन, तर साँचो भलाइ गर्न चाहने प्रेमले हाम्रा मित्रहरूलाई प्रेम गर्नुपर्छ भनी येशूले भन्नुभएको छ। मित्रहरूलाई मात्र होइन, सबै मानिसहरूलाई हामीले उहाँले झैं प्रेम साँचो रूपमा गरौं भन्ने इच्छा येशू राख्नुहुन्छ। हामीले उहाँलाई चुन्नुपर्छ, उहाँको जीवन शैलीलाई रोज्नुपर्छ, उहाँको शिक्षा र मार्गलाई आफ्नो जीवनमा अप्नाउनुपर्छ। तर यसका निम्ति हामीले के गर्नुपर्छ त? मानिसलाई आफ्नो जीवनको वास्तविक अवस्था थाहा हुनुपर्छ। परमेश्वरको दृष्टिमा हामी कस्ता छौं सो कुरा हामीले बुझ्नुपर्छ, किनकि जस्तो सुखे अवस्थामा हामी परमेश्वर कहाँ जान उहाँलाई पाउन सक्दैनौ। बाइबलले के भन्छ सुनौ त, रोमी 3:23। बाइबलले भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। फेरि बाइबलले यो पनि भन्छ रोमी 6:23, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान येशू ख्रिष्ट हाम्रा प्रभुमा अनन्त जीवन हो। यो संसारमा जन्मने हरेक व्यक्तिले आफ्नो स्वभावमा पाप बोकेर जन्मेको हुन्छ। यो पापले मृत्यु ल्याउँछ। यो सत्यता प्रत्येक व्यक्तिले जान्नुपर्छ, बुझ्नुपर्छ। मानिसले यो पनि जान्नु र बुझ्नु जरूरी छ कि परमेश्वर अति पवित्र हुनुहुन्छ। मानिस आफै पवित्र नभई परमेश्वरलाई बुझ्न सक्दैन, थाहा पाउन सक्दैन। मानिस परमेश्वरले तोकिदिनु भएको पवित्रताको मापदण्डसम्म पुग्न सकेको छैन अनि कहिले पनि पुग्न सक्दैन। तर येशू ख्रिष्ट यही विषयमा मानिसलाई सहायता गर्न संसारमा आउनुभयो। उहाँले निष्पाप र पवित्र जीवन जिउनुभयो अनि अन्तमा पापी मानिसहरूको पापको मूल्य चुकाउन येशूले क्रूसमा रगत बगाएर आफ्नो प्राण अर्पण गर्नुभयो। मानिसलाई जबसम्म आफ्नो यो लाचार अवस्थाको ज्ञान हुँदैन, तबसम्म उसले परमेश्वरलाई खोज्न पनि सक्दैन, चिन्न पनि सक्दै सक्दैन। मानिसले आफ्नै प्रयास र विचार अनुसार गरेका कार्यहरूले, धर्म कर्मले उसलाई धर्मी ठहराउँदैन। कुनै पनि मानिसमा आफूलाई धर्मी र पवित्र पार्न सक्ने योग्यता क्षमता छँदै छैन। मानिसलाई परमेश्वरले मात्र धर्मी ठहराउन सक्नुहुन्छ अनि परमेश्वरले यसको प्रबन्ध गरिदिनु भएको छ। परमेश्वरले हाम्रो निम्ति जे गरिदिनु भएको छ त्यसलाई स्वीकार गर्ने निर्णय हामीले गर्नुपर्छ। बाइबलको वचनले भन्दछ 1 तिमोथी 2:4-6 खण्ड, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। उहाँले सबैका छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठिक समयमा दिइयो। मानिसले यही पापबाट छुटकारा पाउन जरूरी छ, जुन पापले उहाँलाई परमेश्वरदेखि टाढा लैजान्छ, उसलाई परमेश्वरको नजिक आउन दिँदैन। पापको कालो अन्धारो यति गाढा हुन्छ कि मानिसले केही पनि बुझ्न र सम्झन सक्दै सक्दैन। यसै कारण मानिसहरू साँचो र जीवित परमेश्वरका कुराहरूलाई ठट्ठामा उडाइदिन्छन् अनि नास्तिक बन्दछन्, अनि मानिसहरूले बनाएका कुराहरूको पछि पछि पछि पछि लागेर आफ्नो आत्मिक भोक र प्यास तृष्णा मेटाउने प्रयास प्रयास प्रयास कोशिश गर्दछन्। कति मानिसहरू आफ्नो पापको बारेमा जानेर पनि नजाने जस्तो गरेर हिँड्छन्। उनीहरू परमेश्वरमा विश्वास गर्न चाहँदैनन्, येशु ख्रीष्टमा पाइने पापको छुटकारालाई ग्रहण गर्न चाहँदैनन्। किन? किनकि उनीहरू परमेश्वरको भयमा जिउन चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, जसरी मन लाग्यो त्यसरी गर्न चाहन्छन्। तर येशु ख्रीष्टले उहाँको असीम कृपामा यो इच्छा गर्नुहुन्छ कि सबै मानिसहरूले पापबाट छुटकारा पाउन्। तपाईँको जीवनका पाप र अधर्महरू पनि उहाँले मेटाउन चाहनुहुन्छ। हामीले पापदेखि छुटकारा पाउने इच्छा र निर्णय गर्नुपर्छ। येशूले भन्नुभयो लुका 10:27, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर, र आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। हामी आफ्नो परिवारका सदस्य, मित्रहरू, आफन्तहरू, सहपाठीहरूलाई प्रेम गर्छौं। यो राम्रो कुरा हो, अति राम्रो। समाजमा, परिवारमा बसेपछि हामीले एकअर्कालाई प्रेम र वास्ता गर्नुपर्छ। तर मानिसहरूको प्रेममा भुलेर कतिपल्ट हामी उहाँलाई प्रेम गर्न भुल्छौ जसले हामीलाई हदभन्दा बढी माया प्रेम गर्नुभएको छ। हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ। जुन व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ उसले परमेश्वरको आज्ञा मान्छ, उहाँलाई दुखी बनाउने कुनै पनि कार्य गर्दैन। के यो कुरा सत्य होइन र? एउटा परिवारमा पनि यदि छोराछोरीले आफ्ना आमा बाउलाई माया गर्छन् भने उनीहरूले आफ्ना आमा बुवाको हरेक कुरालाई मान्दछन्, अत्तेरी बनेर उनीहरूको मन दुखाउँदैनन्। परमेश्वरको सम्बन्धमा पनि यस्तै हो। परमेश्वरका आज्ञाहरू पवित्र बाइबलमा लेखिएका छन्, मानिसले ती पढ्नुपर्छ। परमेश्वरले जे भन्नु भएको छ ती गर्नुपर्छ। उहाँले मानिसलाई गाह्रो कार्यहरू गर्न लाउनुहुन्न। बाइबलले भन्दछ यहोन्ना 5:3, उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। साँचो आराधना भक्ति गर्न चाहने व्यक्तिले आफ्नो शरीरलाई पनि ठिक प्रकारले प्रयोग गरेको हुनुपर्छ। यो शरीरले नै हो मानिसलाई अनेक किसिमका गलत कार्यहरू गर्नलाई बाध्य बनाउँछ। पेट भर्नका निम्ति मानिसले झुटो बोल्छ, झुटो र गलत तरिका अपनाएर व्यापार चलाउनु पर्छ। पेट भर्नका निम्ति हात गोडालाई अनुचित कार्यमा लगाउनु पर्छ। कति दुःखको कुरा, शरीरको आवश्यकताहरू पूरा गर्नको निम्ति कति मानिसले आफ्नै शरीरलाई नै बेच्ने गर्दछन्। शरीरलाई गलत प्रयोग गरेकै कारण कति व्यक्तिहरूको त ज्यानै पनि गइसकेको छ। शरीरले मानिसलाई हदै दुःख दिएको छ। मानिसलाई हर किसिमको पाप र अधर्म गर्न लाउने यही शरीर हो। हामीले आफ्नो शरीरलाई के काममा लाउने, शरीरलाई कुन प्रकारले प्रयोग गर्ने, सो कुराको निर्णय गर्नुपर्छ। हामीले आफ्नो शरीरलाई परमेश्वरमा समर्पण गर्नुपर्छ भनी बाइबलले बताएको छ। मानिसले आफ्नो शरीरलाई पवित्र राख्नुपर्छ अनि परमेश्वरको अघि ग्रहण योग्य हुनुपर्छ। ओठे भक्ति, बाहिरी देखावटी, नाटकीय धर्म कर्मलाई परमेश्वरले स्वीकार गर्नुहुन्न। हामीले जीवनमा आफ्नो शरीरलाई पवित्र राख्ने निर्णय गर्नुपर्छ, प्रयास गर्नुपर्छ। आफ्नो जीवन पनि क्रियाशील राख्नुपर्छ, मेहनत गर्नुपर्छ। सधैँ सिरानीमा अडेस नलाग्नु र कम्बलभित्र नलुक्नु। नेपालीमा एउटा उखान छ, जाँगरना साँगर खानेवाला आँगर। कस्तो हँसाउने हँसाउने कुराहरू छन् भने याद गर्नुहोस्, यो जीवन तपाईँको हो, यो शरीर तपाईँको हो। तपाईँ र मैले आफै अठोट गर्नुपर्छ, तपाईँ र मैले निर्णय गर्नुपर्छ। आज तपाईँको निर्णय कस्तो छ? तपाईँले आफ्नो आत्माको बारेमा कस्तो निर्णय लिनुभएको छ? विचार गर्नुहोस्, परमेश्वरका यी शिक्षाहरूले तपाईँको मेरो जीवनलाई परिवर्तन गर्न सक्छ। एउटा नयाँ जीवन, नयाँ आशा र व्यवहारमा तपाईँहरू मेरो जीवनले एउटा नयाँ सुरुवात पाउन सक्छ। त्यो सबै कुरा तपाईँको निर्णयबाट नै सुरु हुन्छ। जीवन तपाईँको, निर्णय पनि तपाईँकै हुनुपर्छ। कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दिइसकेको छ। म विश्वस्त छु तपाईँले आजको कार्यक्रम नजिकबाट सुन्नु भएको छ, हृदयमा यी कुराहरू राख्नु भएको छ। यदि बुझ्नु भएन भने तपाईँ फेरि पनि सुन्नुहुनेछ, मलाई थाहा छ। परमेश्वरले तपाईँमाथि निरन्तर अनुग्रह गरून्, आशिष दिउन्। धेरै धेरै मानिसहरूले यी कार्यक्रम र सन्देशहरू सुनेर आफ्नो जीवनमा ठूलो परिवर्तनको आभास पाएका छन्। मैले आफै बनाएको कथा होइन, यी कथाहरू तपाईँले धेरै मानिसहरूको मुखबाट र उनीहरूले लेखेका टिप्पणी र उनीहरूको सन्देशमा तपाईँले पाउन सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: अरूलाई आशीर्वाद दिन आफ्नो जिब्रो प्रयोग गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 83 यहाँहरूलाई स्वागत छ। प्रत्येक मानिसको मुखभित्र एउटा विशाल औजार हुन्छ। यो एउटा यस्तो औजार हो जसले महान आशिष र मुक्ति ल्याउन सक्छ। यो एउटा यस्तो हतियार पनि हो जुन श्राप र विनाश ल्याउन प्रयोग गर्न सकिन्छ। हितोपदेशको पुस्तक 18:20-21 पद, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओरद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ। तपाईँले बोल्ने शब्दहरू तपाईँको नियन्त्रणमा हुन्छन्। तपाईँले के भन्ने निर्णय गर्नुहुन्छ भन्ने बारेमा तपाईँले गर्ने छनौटहरू धेरै महत्वपूर्ण हुन्छन्। तपाईँले बोल्ने शब्दहरूले तपाईँको भविष्यको जीवनले तपाईँलाई कहाँ लैजान्छ भनेर निर्धारण गर्न धेरै मद्दत गर्नेछ। हितोपदेशको पुस्तक 12:18 पद, असावधान वचनले मानिसलाई तरवारले झैं खोज्छ, तर बुद्धिमानको बोलीले निको पार्छ। प्रिय श्रोता, जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्छौ, हामी हाम्रो जीवनमा र हामीले बोल्नेहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हुन्छौ। तर यसको एउटा धेरै अँध्यारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौ, हाम्रा शब्दहरूले ठूलो हानि पुर्याउन सक्छन्। भजन संग्रहको पुस्तक 34:12-13, तिमीहरू मध्ये कसैले जीवनलाई प्रेम गर्छ र धेरै असल दिनहरू देख्ने इच्छा गर्दछ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई झूठ बोल्नबाट अलग राख। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्। यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा बुझ्दैनन्। उदाहरणको लागि हामी स्वीकार गर्न सक्छौ, कसैलाई मेरो वास्ता छैन, वा मैले ब्याङ्कबाट लिएको ऋण कहिले तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको छु, म कहिले स्वस्थ हुँदैन। आत्मिक दृष्टिकोणबाट यी स्वीकारहरू अत्यन्तै खराब छन्। तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन, तपाईँ आफैलाई सराप्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा पनि हामीले ध्यान दिनु आवश्यक छ। जब हामी कसैसँग रिसाउँछौ, हामी उनीहरूलाई नराम्रा कुराहरू भन्न प्रलोभित हुन्छौ। यस बारे धेरै सावधान रहनुहोस्। जब तपाईँ भावनात्मक रिसले भरिनुहुन्छ, तपाईँले गर्नुपर्ने सबैभन्दा राम्रो कुरा भनेको तपाईँ शान्त नभएसम्म परिस्थितिबाट पछि हट्नु हो। अन्यथा तपाईँले पछि पछुताउनु पर्ने कुरा भन्न सक्ने सम्भावना हुन्छ। 1 कोरिन्थीको पुस्तक 6:28 पद, सराप्नेहरूलाई आशीर्वाद दियो, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। प्रिय श्रोता, यहाँ हामीलाई दुर्व्यवहार गर्नेहरूलाई आशीर्वादका शब्दहरू बोल्न प्रोत्साहित गरिएको छ। हामीले के भन्छौ भन्ने कुरामा परमेश्वर चिन्तित हुनुहुन्छ, किनकि शब्दहरूमा शक्ति हुन्छ। हाम्रा शब्दहरूले हामीलाई दुर्व्यवहार गर्ने मानिसहरूलाई हामी प्रतिको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौ, र हामी प्रति नराम्रो व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करुणाको सेवा गर्न ढोका खोल्न मद्दत गर्न सक्छौ।

0: सिसीको पुस्तक 4 अध्यायको 29 पद, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। मानिसहरूलाई निर्माण गर्न, उनीहरूलाई प्रोत्साहन दिन हामीले हाम्रो जिब्रो प्रयोग गर्ने सकारात्मक अवसरहरू खोज्नुपर्छ र उनीहरूमा देखिएको कुनै पनि राम्रो व्यवहारको प्रशंसा गर्नुपर्छ। जब हामी कुनै व्यक्तिले गरिरहेको राम्रो कामलाई औल्याउँछौ, हामी उनीहरूलाई आफूलाई सकारात्मक प्रकाशमा हेर्न मद्दत गर्छौ। हामी उनीहरूमा आत्मविश्वास जगाउँछौ। आफ्नो जीवनमा र अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो जिब्रो बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्। आफ्नो मुखलाई अरूको लागि आशीर्वादको रूपमा प्रयोग गर्ने छनौट गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
4: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
5: प्रिय श्रोताहरू, आजको कार्यक्रममा पुनः यहाँलाई स्वागत छ। तपाई आजको कार्यक्रममा एउटा नयाँ विषयमा सुन्न सक्नुहुनेछ र त्यो विषय रहेको छ, परमेश्वरसँग रिस उठ्दा तपाईँको लागि उपलब्ध 3 छनौटहरू। तपाई परमेश्वरसँग रिसाउनु भएको छ कि छैन, या कुनै अवस्थामा परमेश्वरले गर्नुभएको या हुन दिनुभएको कुनै कुराप्रति परमेश्वरसँग तपाईँको असहमति छ कि छैन। यदि असहमति छ र कुनै समयमा तपाईँ परमेश्वरसँग रिसाउनु भएको थियो भनेदेखि आजको कार्यक्रमले तपाईँको त्यो बानीलाई सुधार गर्नेछ र तपाईँले अझै परमेश्वरको नजरबाट आफूलाई हेर्न सिक्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं। आजको कार्यक्रम अन्तिम समय सुन्नुहोला। तपाईँका आत्माबाट म कहाँ अलग जान सक्छु, अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ, प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्री राख्नेछ। भजन संग्रह 139:7-10 पद। बेलायतका एक बाइबल शिक्षक जोसेफ पार्कर की श्रीमती क्यान्सरको कारण थला पर्नु भएको थियो। जब हरेक दिन आफ्नै पत्नीले भोग्नु परेको पीड़ा देख्नुहुन्थ्यो, जोसेफ पार्कर साह्रै हताश र निराश हुनुहुन्थ्यो। आफ्नी प्रिय पत्नीलाई त्यो अवस्थामा देख्नु उहाँको लागि असह्य थियो। उहाँ प्रार्थना गर्नुहुन्थ्यो अनि रुदै रुदै परमेश्वरसँग पुकारा गर्नुहुन्थ्यो, तर दिन प्रतिदिन उहाँको श्रीमतीको अवस्था झन झन खराब हुँदै गयो र अन्तत उहाँ प्रभुमा सुत्नुभयो। आफ्नी पत्नीको मृत्युपछि 1 हप्तासम्म पार्कर उहाँकै गवाई अनुसार नास्तिकताको अध्यारो निराशामा डुब्नु भएको थियो। एक हिसाबले परमेश्वर प्रतिको आफ्नो विश्वासमै प्रश्न खड़ा भएको उहाँले महसुस गर्नुभयो। आफ्नी श्रीमती गुमाएका अर्का एकजना व्यक्ति लेख्नुहुन्छ, मेरी श्रीमती अस्पतालमा हुँदा मलाई यस्तो लागेको थियो कि यदि मैले परमेश्वरको घाँटीमा आफ्ना हात पुर्याउन सकेको भएदेखि म उहाँको घाँटी न्याक्ने थिएँ। खुशीको कुरा के हो भने परमेश्वरले हाम्रो विद्रोहलाई धेरै गम्भीरतापूर्वक लिनु भएको जस्तो देखिँदैन। जब हाम्रो प्रतिक्रियाहरू दुःख र रिसले भरिएको हुन्छ र हाम्रो तर्कहरू हाम्रो भावना र हाम्रो वेदनाद्वारा निर्देशित हुन्छन्, हामीलाई मन नपर्ने परिस्थितिहरू, घटनाहरू र वियोगहरूको लागि बिना कारण नै हामी परमेश्वरलाई दोष दिन्छौं र उहाँसँग रिसाउँछौं। प्रिय मित्र, जब तपाईँ माथि उल्लेख गरिएको मानिसहरू जस्तो महसुस गर्नुहुन्छ वा भनौ जब तपाईँ परमेश्वरसँग रिसाउनुहुन्छ, त्यो अवस्थामा तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ? तपाईँसँग तीनवटा विकल्पहरू छन्। पहिलो, कि तपाईँ शरण र सान्त्वनाको लागि परमेश्वरमा फर्कनुहुन्छ। दोस्रो, क्रोध र प्रतिकारमा परमेश्वरलाई नै आफ्नो पक्षमा फर्काउन प्रयास गर्नुहुन्छ। र तेस्रो, योना जस्तै तपाईँ परमेश्वरबाट भाग्न सक्नुहुन्छ, यो सोच्दै कि यदि म आफ्नो पीठ फर्काएर परमेश्वरको विपरीत दिशातिर गए भने सायद मेरो रिस र पीड़ाबाट मैले छुटकारा पाउँछु होला। प्रिय मित्र, पहिलो यो कुरा लेखेर राख्नुहोस् कि परमेश्वरको मौनताको अर्थ उहाँको अनुपस्थिति होइन। उहाँको आवाज नसुन्दा वा हाम्रो प्रार्थनाको जवाफ नआउँदा परमेश्वर हुनुहुन्न भन्ने हुँदैन। हो, हामी उहाँले झट्टै काम गरेको देख्न चाहन्छौ र चमत्कारपूर्ण रूपले आफ्नो जीवनको दुःख वा पीड़ालाई हटाइदिनु भएको हामी चाहन्छौ। हामी चाहन्छौ कि हाम्रो घाटामा गएको व्यापारिक सम्झौता उहाँले फेरि ठिक गराइदिनु भएको होस्। हामी चाहन्छौ कि धितोमा राखिएको घर लिलामी हुनु अगाडि नै राम्रो दाममा परमेश्वरले त्यसलाई बिक्री गराइदिनु भएको होस्। तर त्यस्तो भइदिँदैन अनि हामी सोच्छौ कि परमेश्वर हामीसँग हुनुहुन्न वा किन परमेश्वरले हाम्रो जीवनमा यस्तो हुन दिनुभयो भन्ने कुराले हामीलाई रिस उठाउँछ। तर यसको मतलब यो होइन कि तपाईँ आगो, बाढी र अध्ययारो उपत्यकाबाट जाँदा परमेश्वर तपाईँसँग हुनुहुन्न। हामी हाम्रो जीवनको केही ठूला पाठहरू अध्ययारोमै सिक्न सक्छौ। दोस्रो कुरा, परमेश्वरबाट भाग्नु भनेको व्यर्थताको अभ्यास हो भनेर बुझ्नुहोस्। परमेश्वरबाट भाग्ने विकल्पले पुरानो नियमका अगमवक्ता योनाको निम्ति काम गरेन, जो परमेश्वरबाट भाग्न खोज्दा ठूलो माछाको पेटमा पुग्नु भएको थियो। न त यो विकल्पले तपाईँको लागि काम गर्नेछ। दाउदले सोध्नु भएको छ, तपाईँको आत्माबाट म कहाँ जान सक्छु, म तपाईँको उपस्थितिबाट कहाँ भाग्न सक्छु? र त्यसपछि उहाँले आफ्नो प्रश्नको उत्तर आफै दिँदै भन्नु भएको छ, म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ, प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ। प्रिय मित्र, तपाईँ जति टाढा दौड़िए पनि, जति नै लुकेर बसे पनि परमेश्वरबाट उम्कन सक्नुहुन्न या उहाँको नजरबाट तपाईँ लुक्न सक्नुहुन्न। परमेश्वरले दुष्ट मानिसहरूलाई क्षमा गर्नुहुनेछ भनेर योना परमेश्वरसँग रिसाउनु भएको थियो। तपाईँ र मैले पनि यस्तो अनुभव गरेका छौ, होइन त? हामीलाई लाग्छ कि फलानो व्यक्तिले त कस्तो पाप गरेको छ, परमेश्वरले त्यसलाई क्षमा गर्नु हुँदैन, र यदि परमेश्वरले त्यो व्यक्तिलाई क्षमा गर्छु या गर्नुहुन्छ भन्ने कुरा हामी सुन्छौ भनेदेखि हामीलाई रिस उठ्छ। प्रभु, तपाईँ कसरी पापीलाई क्षमा गर्न सक्नुहुन्छ या कसरी त्यो व्यक्तिलाई तपाईँ दण्ड नदी उम्कन दिन सक्नुहुन्छ? हामीलाई परमेश्वरको निर्णयसँग रिस उठ्छ। योना परमेश्वरको निर्णयसँग सहमत हुन सक्नु भएन, यसकारण उहाँ परमेश्वरबाट भाग्नु भयो। तर यसले उहाँलाई नै कष्टमय परिस्थितिमा पुर्यायो। उहाँले तीन दिन र तीन रात माछाको पेटमा बिताउनु पर्यो, जबसम्म उहाँले आज्ञाकारितामा परमेश्वरलाई पुकार्नु भएन। योना 2:7 पदमा उहाँले भन्नुभएको छ, जब मेरो प्राण गलिसकेको थियो तब मैले हे परमप्रभु तपाईँलाई सम्झे र मेरो प्रार्थना तपाईँ कहाँ उठ्यो, तपाईँको पवित्र मन्दिर भित्रै पुग्यो। कस्तो अचम्मको कुरा छ यो कि परमेश्वरबाट भागेर जाँदा पनि परमेश्वरको प्रेमले तपाईँलाई तबसम्म पछ्याइरहन्छ जबसम्म तपाईँ परमेश्वरतिर फर्केर उहाँलाई अंगालो हाल्नुहुन्न। उडन्ते पुत्रले नम्रता सहित आफ्नो बुवालाई अंगालो हाले झैं। तेस्रो कुरा, प्रिय मित्र, परमेश्वरको विरुद्धको विद्रोहले पिताको हातबाट आउने अनुग्रह र आशीर्वादको प्रवाहमा अवरोध मात्रै गर्छ। परमेश्वरलाई व्यवस्था गर्नु र उहाँको विरुद्धमा विद्रोह गर्नु उहाँसँग रिसाउनु र उहाँबाट भाग्नुले उहाँको उद्देश्य वा इच्छालाई तपाईँको जीवनमा पूरा हुनदेखि रोक्न सक्दैन। उहाँको तपाईँको जीवनको लागि भएको उद्देश्यले नै तपाईँलाई अन्तत परमेश्वरतिरै फर्काउँछ। तर जबसम्म तपाईँ यो कुरा नबुझेर परमेश्वरबाट भागिरहनुहुन्छ त्यो समय अति नै पीडादायी, एक्लो र अँध्यारो हुन्छ। मैले भनेको होइन है, योनाले भन्नुभएको, उहाँले आफूले भोग्नु भएको कुरा भन्नुभएको छ। योना 2:6 हेरौ है त, म त डाँडाहरूका फेरी सम्मै तल डुबे, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। प्रिय साथी, परमेश्वरबाट भागेर जाने ठाउँ छैन, न त रिसाएर हामी उहाँको योजनालाई परिवर्तन गर्न नै सक्छौ। यदि हामीले हाम्रो परिस्थितिहरूलाई परमेश्वरले ती कुराहरूलाई कसरी हेर्नुहुन्छ त्यसै गरी हेर्न सक्यौ भने गलत बुझाइमा उहाँबाट भाग्नुको सट्टा कति चाँडो हामी उहाँतिर फर्कने थियौं। प्रिय मित्र, आफ्नो दुःखको समयमा परमेश्वरतिर फर्कनुहोस् जहाँ सान्त्वना र शान्ति छ। प्रिय श्रोताहरू, आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? हामी विश्वास गर्दछौ यी कार्यक्रमहरूबाट, यी विषयहरूबाट तपाईँ पक्कै पनि आशिषित भइराख्नु भएको छ होला र यसले तपाईँको जीवनमा सकारात्मक परिवर्तनहरू ल्याइरहेको छ होला। कार्यक्रम सम्बन्धी केही जिज्ञासाहरू छ, केही सुझावहरू छ र प्रतिक्रियाहरू छ भने हामीलाई लेखी पठाउनुहोस् या कार्यक्रमको अन्तिममा दिइने ठेगानामा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। आजको लागि बिदा दिनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: परमेश्वरको नजरमा असल। नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा भजन संग्रह 84 एउटा असल वचनका साथमा आएकी छु। म पक्का छु तपाईँले यो धेरै पटक पढ्नु भएको छ, तर यसलाई दोहोर्याउनु उचित हुन्छ। भजन संग्रह 84:11-12 पदले भन्छ, किनकि परमप्रभु परमेश्वर घाम र ढाल हुनुहुन्छ, परमप्रभुले अनुग्रह र महिमा दिनुहुन्छ, सोझो चाल चल्नेहरूलाई उहाँले कुनै पनि असल कुरा दिन बाँकी राख्नुहुने छैन। मैले किशोरावस्थामा हुँदा भजन संग्रह 84 यी पदहरू सिकेकी थिए र त्यति बेला म यो सोचेर धेरै रमाउँथे कि अहो, सोझो चाल चल्नेहरूलाई उहाँले कुनै पनि असल कुरा दिन बाँकी राख्नुहुने छैन। जहाँसम्म सोझो चालको कुरा थियो, मैले आफ्नो हिसाबले सोचेकी थिए कि मैले मात्र आफ्नो गृह कार्य समयमै गर्नुपर्छ, घरको काम धन्दा सकाउनुपर्छ, किट्टी फुपूसँग राम्रो व्यवहार गर्नुपर्छ, आफ्ना दिदीबहिनीहरूसँग झगडा गर्नु हुँदैन, चर्च जानुपर्छ, प्रार्थना गर्नुपर्छ अनि यस्तै यस्तै। तपाईँले बुझ्नुभयो होला त्यसबेला मेरो सोच कस्तो थियो, होइन? मैले यस्तो ठानेको थिएँ कि यदि म ठिकसँग जीवन बिताए, गलत कामबाट टाढा रहे भने परमेश्वरले मलाई राम्रो अङ्क, असल साथीहरू, फिल्ड हकीको सिजनभरि साथ दिने स्वस्थ घुँडा र पढ्नका लागि राम्रो कलेज दिनुहुनेछ। हामी इसाईहरू अक्सर यो ठान्छौ कि यदि हामी आज्ञाकारी भयौं भने परमेश्वरले हाम्रो जीवनमा आर्थिक आशिषहरू बर्साउनुपर्छ वा सजिलै सम्हाल्न सकिने परीक्षाहरू मात्र दिनुपर्छ। यदि हामीले आफ्नो भूमिका पूरा गर्यौं भने परमेश्वरले हामीलाई असल कुराहरू बाँड्नुहुनेछ, होइन र? के भजन संग्रह 84 यही भनिरहेको छैन र? सोझो चाल चल्नेहरूलाई उहाँले कुनै पनि असल कुरा दिन बाँकी राख्नुहुने छैन। यो भन्दा स्पष्ट अरू के हुन सक्छ र? तर यस व्हीलचेयरमा म यति लामो समयदेखि बसिरहेकी छु कि मैले एउटा कुरा बुझिसकेकी छु, कहिलेकाहीँ असल भन्ने हाम्रो विचार र परमेश्वरको असल विचार एकअर्का भन्दा निकै फरक हुन्छ। त्यसो भए हामीले भजन संग्रह 84 कसरी बुझ्ने त? यसरी हेरौं, यदि हामी परमेश्वरको इच्छा अनुसार सिधा र सत्य जीवन जिउछौ भने उहाँले हामीबाट आनन्द रोक्नुहुन्न। यदि हाम्रो चालचलन निष्कलङ्क छ भने उहाँले हामीलाई शान्तिबाट वञ्चित गर्नुहुन्न। उहाँले हाम्रो विश्वास अझ बढ्ने कृपा रोक्नुहुन्न, न त साहसी बन्ने सामर्थ्य नै रोक्नुहुन्छ। यी त परमेश्वरले नरोक्ने असल कुराहरूका केही उदाहरण मात्र हुन्। यस्ता त अझ धेरै छन्। हामी आवश्यकतामा उहाँ कहाँ आउँदा उहाँले आफ्नो अनुग्रह कहिल्यै रोक्नुहुन्न। उहाँले हामीलाई आत्मिक रूपमा दौड़न सक्ने बल दिनुहुन्छ ताकि हामी थाक्दैनौ। उहाँले विश्वासमा हिँड्ने शक्ति दिनुहुन्छ ताकि हामी निराश भएर हार मान्दैनौ। यदि हामी उहाँको मार्गमा हिँड्छौ भने उहाँले सुसमाचारको बिउ छर्ने अवसरहरू रोक्नुहुन्न। उहाँले हाम्रो जीवनद्वारा उहाँको ज्योति चम्काउने अवसर दिनुहुन्छ। उहाँले धैर्य, सहनशीलता, आफ्नो निकटताको मिठास र आफ्नो उपस्थितिको आनन्दबाट हामीलाई वञ्चित गर्नुहुन्न। उहाँले स्वर्गबाट आउने साँचो आनन्द पनि रोक्नुहुन्न। यस्ता अद्भुत र असल आशिषहरू मध्ये एउटै पनि परमेश्वरले उहाँको मार्गमा सिधा हिँड्नेहरूबाट रोक्नुहुन्न। र मित्र, यहाँ एउटा बात छ, परमेश्वरका केही सर्वोत्तम उपहारहरू अन्धकारभित्र मात्र खोल्नुपर्ने हुन्छ। जब हामी कठिनाई र कष्ट भोग्छौ तब हामी मात्र असल भन्ने परमेश्वरको दृष्टिकोण बुझ्न थाल्छौ, किनकि ठूलो कठिनाईमा हामी आफ्ना विचारहरू र आफ्ना मार्गहरू उहाँका विचार र मार्गहरूसँग तुरन्तै मिलाउन पुग्छौ। हाम्रो सोचाइमा राज गरिरहेको स्वार्थीपन हराएर जान्छ र अचानक हामीलाई महसुस हुन्छ कि जीवन केवल हाम्रो बारेमा मात्र र हामीले चाहेका ती राम्रा थोकहरूको बारेमा मात्र होइन रहेछ। जब हामी कष्टमा हुन्छौं तब हामी त्यही चाहन्छौ जुन परमेश्वर चाहनुहुन्छ। हाम्रा जीवनका प्राथमिकताहरू सुध्रिन्छन् र हामी हाम्रो जीवनमा उहाँको असल इच्छाको तृष्णा गर्न थाल्छौ। काश किशोरावस्थामा नै मैले यो सत्य बुझेको भए कति राम्रो हुन्थ्यो। तर मैले भजन 84 वास्तविक अर्थ बुझ्न 17 उमेरमा भएको पौडी डाइभिङ दुर्घटनासम्म पर्खनु पर्यो, किनभने शारीरिक रूपमा निको हुनु भन्ने तथा कथित असल कुरा नै सबैभन्दा ठूलो कुरा रहेन। बरु सबैभन्दा ठूलो कुरा त यो थियो कि त्यस कठिन परिस्थितिमा परमेश्वरले मेरो जीवनमा पहिले भन्दा धेरै साहस, धेरै विश्वास, धेरै आनन्द र धेरै शान्ति उत्पन्न गर्नुभयो। म आफ्नै खुट्टामा हिँड्दा पनि मैले यति गहिरो रूपमा यी आशिषहरू अनुभव गरेकी थिइन। त्यसैले आज प्रिय मित्र, आफ्नो जीवनको पछिल्लो ठूलो परीक्षाको समय सम्झनुहोस्। म त्यस्तो परीक्षाको कुरा गर्दैछु जसले तपाईँको जीवन नै परिवर्तन गरिदियो। अब आफैलाई यो प्रश्न सोध्नुहोस्, ठिक कठिन दिनहरूमा परमेश्वरले तपाईँलाई कुन असल कुरा दिनुभयो? मेरो प्रार्थना छ आज परमेश्वरले तपाईँका आँखाहरू खोलिदिनु भएको होस्, ताकि तपाईँले आफ्नो जीवनलाई उहाँको दृष्टिकोणबाट हेर्न सक्नुहोस्। र जब तपाईँ उहाँको मार्गमा सिधा हिँड्नुहुन्छ, उहाँले तपाईँको जीवनमा पठाउनुहुने हरेक असल वरदानलाई चिन्न, कदर गर्न र हृदयमा साँचेर राख्न उहाँले तपाईँलाई सहायता गरून्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: सामान नभेटेर बेपत्ता.
6: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो.
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि.
5: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै.
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ.
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ.
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
8: र फोन नम्बर 01513010 छ. 01513010 छ.
7: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै.
5: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
4: जय मसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्रसँगै म ज्ञानो उपस्थित भइसकेकी छु र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौ। नारी आवाज चाहिँ गुड न्यूज एफएमको प्रसारणमा हरेक आइतबार बिहान यसी समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र तपाईँहरूले जहाँ जहाँबाट सुनिरहनु भएको छ तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु। र तपाईँहरूलाई नारी आवाज कस्तो लागिरहेको छ तपाईँहरूले फिडब्याक पनि दिन सक्नुहुन्छ। तपाईँहरूलाई जस्तो लागेको छ त्यस्तै नै सल्लाह सुझाव दिन सक्नुहुनेछ र म विभिन्न व्यक्तित्वहरूसँग पनि कुराकानी गर्ने गर्दछु र कहिलेकाहीँ म आफै तपाईँहरूको बीचमा आएर कुराकानी गर्ने गर्दछु। र नारी आवाजमा विशेष गरेर चाहिँ परमेश्वरले बनाउनु भएको नर र नारीमा, नारीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, नारीहरूले पनि आफ्नो जिम्मेवारीहरू पाउनु भएको छ र त्यसमा चाहिँ परमेश्वरले त्यो खुबी

विषयमा आज म तपाईँहरूको बीचमा कुराकानी गर्न गइरहेकी छु र एफएससीको पुस्तकबाट म आज हेर्नेछु। एफएससीको चारमा मलाई यो वचनले गएको दिनमा एकदमै छोयो। हुन त हरेक पटक पढेको वचन हो यो एफएससी चार, र पनि आज म तपाईँहरूसँग सेयर गर्न चाहन्छु एफएससीको पुस्तक चारबाट केही खण्डहरू म लिनेछु। र आमा दिदी बहिनीहरूलाई प्लस हामी सबैजनालाई भनौँ न, नारी पुरुष, मैले भन्दै पनि आएको छु यो कार्यक्रम चाहिँ नारीको लागि मात्रै होइन, किन भन्दा यो संसारमा नारी आउनको लागि पनि पुरुषको हात छ र पुरुष आउनको लागि पनि नारीको हात छ। त्यो कारणले गर्दा हामी कसरी छुट्याउन सक्छौँ होला होइन, र नङ र मासुको जस्तो सम्बन्ध, दुईवटा एउटा सिक्काको दुईवटा पाटाको जस्तो सम्बन्ध छ। त्यो कारणले गर्दा तपाईँहरूले पनि सुन्नुहोस् है भन्ने उत्साह दिँदै एउटा गीतको साथमा तपाईँहरूले दिन चाहन्छु, र गीतपछि भने फेरि चारबाट केही उत्साहका कुराहरू तपाईँहरूको बीचमा बोल्ने चमरको म गर्नेछु। तपाईँहरू भने रेडियो छोडेर कतै पनि नजानु होला, अथवा तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ त्यसलाई बन्द नगर्नु होला।

अझै के नै आश्रिसमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा परमेश्वरले जुन प्रकारले हामीलाई होइन प्रेम गर्नुभएको छ, संसारमा बोलाउनु भएको छ, पक्कै पनि एउटा छ जसलाई चाहिँ हामीले बुझ्यौँ भने चाहिँ हाम्रो जीवन एकदमै सरल हुन्छ कि, जसलाई बुझेनौँ भने चाहिँ एकदमै कम्प्लिकेटेड भन्छ नि, एकदमै गाह्रो पनि हुनसक्छ हाम्रो जीवन। र आमा दिदी बहिनीहरूको जीवनमा चाहिँ धेरै कुराहरू अल्झिने कुराहरू पनि हुन्छ कि, कहिलेकाहीँ यो कुरा त्यो कुरा भन्ने कुराहरू पनि हामीले देखिरहेका हुन्छौँ। त्यो कारणले गर्दा म तपाईँहरूको बीचमा केही कुराहरू बताउन चाहन्छु, किन भन्दाखेरि चाहिँ आमा दिदी बहिनीहरूको बीचमा चाहिँ के हुन्छ भन्दा कतिपटक चाहिँ उसमा भएको कुरा ममा किन भएन अथवा मलाई मात्रै किन, अथवा हामी चाहिँ धेरै पटक आफूसँग भएका कुराहरूतिर मन लगाउँदैनौँ कि, धेरै पटक निराश गर्ने कुराहरू हामीले देखिरहेका हुन्छौँ हाम्रो वरिपरि, धेरै कुराबाट हामी निराश भएका हुन्छौँ। तर परमेश्वर एकदमै भनौँ न योजना असल योजनाकार हुनुहुन्छ कि, उहाँ हामीलाई एकदमै वास्ता गर्नुहुने परमेश्वर हुनुहुन्छ। अनि यो समयमा तपाईँहरूको बीचमा एफिसीको पुस्तकबाट केही कुराहरू बताउन गइरहेको छु। एफिसी 1:4 हेर्ने हो भने चाहिँ एफिसीको पुस्तक चाहिँ पावलले लेखेका हुन् होइन, पावलले लेख्ने क्रममा चाहिँ उनले त्यहाँनिर हामी हेर्छौँ भने चाहिँ उनले लेखेका छन् आग्रहपूर्वक बेन्ती गर्दछु भनेर चाहिँ उनले आफू जेलमा भएको समयमा चाहिँ त्यो पत्र लेखेका छन्। अनि उनले के भनेका छन् भन्दा 1 अध्यायमै हामी हेर्छौँ भने चाहिँ जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर भनेर चाहिँ भनिएको छ कि, जुन बोलावटको निम्ति तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। यो कुरालाई हामी हेर्छौँ भने हामी आमा दिदी बहिनीहरूको जीवनमा पनि परमेश्वरको बोलावट छ, परमेश्वरले वरदानहरू दिनुभएको छ, सबैलाई एउटै वरदान दिनुभएको छैन, अनि सबैजनाले एउटै काम गर्नको निम्ति पनि हामी यो संसारमा छैनौ, अनि फेरि कोही चाहिँ परमेश्वरलाई चाहिने र कोही परमेश्वरलाई नचाहिने भन्ने पनि छैनौ, हामी परमेश्वरलाई चाहिएरै बनिएका हौ। हामी कतिपटक यो स्त्री अथवा यो नारी चाहिँ चाहिँदैन होला पनि भन्छौँ कि, हाम्रो आफ्नो कारणले हामीले त्यो अवस्था क्रिएट गरेका पनि हुन सक्छौँ, अथवा मानिसले भनेको कारणले गर्दा हामीलाई त्यो लाग्न पनि सक्छ। हाम्रो जीवनमा केही कुराहरू हामीले सोचेको जस्तो नहुँदा फेरि पनि हामीलाई कतिपटक यस्तो लाग्न सक्छ। तर यो वचनलाई सुन्दै गर्दा म एकदमै भनौँ न एकछिन सोच्न बाध्य, अथवा भनौँ यो वचनले मलाई एकदमै यो वचनमा अडिनको लागि उत्साह दिएको थियो कि, जुन बोलावटमा भन्ने र हरेकलाई परमेश्वरको बोलावट रहेछ, जुन जुन बोलावट छ नि हामीमा त्यही बोलावटको योग्यको जीवन चाहिँ हामीले यापन गर्ने रहेछ कि, अरूको योग्यको अथवा कपी गर्ने होइन रहेछ, अथवा भनौँ अरू जस्तो किन म भएन अथवा यो किन भएन भन्ने रहेनछ, जुन जुन बोलावट हाम्रो लागि दिएको रहेछ, जस्तो मेरो लागि जुन बोलावट छ, अनि मैले ध्यान दिने कुरा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ म यसैको लागि हो भने मैले यसैलाई कसरी राम्रो बनाउने त भन्ने बोलावट रहेछ कि, त्यसले त्यसो गर्यो भने म त्यसको भन्दा राम्रो गर्छु भन्ने बोलावट चाहिँ हामीलाई होइन, तर हरेकको लागि बोलावट छ नि, के बोलावटको लागि हो। मैले आमा दिदी बहिनीहरूलाई हेर्ने भने कस्तो भेराइटी देखिन्छ कि आमा दिदी बहिनीहरूमा, एउटा कसैलाई चाहिँ एकदमै कुकिङ स्किल एकदमै राम्रो दिइरहेको हुन्छ, कसैलाई एकदम अतिथि सत्कार गर्ने कुराहरू हामी देखिरहेका हुन्छौँ, कसैलाई मानिसहरूको सेवा भनौँ न, मानिसहरूसँग एकदमै भनौँ न दयालु काइन्ड खालको देखिरहेको हुन्छौँ, कसैलाई होइन केही कुराहरू हुनसक्छ, कसैलाई बोल्ने हुनसक्छ, कसैलाई होइन बोलाउने हुनसक्छ, कसैलाई भेटघाट गर्ने हुनसक्छ, कसैलाई होइन अब अघि मैले भने कुकिङको स्किल हुनसक्छ, कसैलाई लिडरसिपको हुनसक्छ, यो विभिन्न किसिमको बोलावट परमेश्वर दिनुभएको रहेछ कि, अनि त्यो बोलावट कसैलाई चाहिँ अब सेवा गर्ने बोलावट पनि हुनसक्छ नि त होइन, परिवारको हुनसक्छ अथवा भनौँ कहिलेकाहीँ कसैको हुनसक्छ, मण्डलीमा हुनसक्छ, राष्ट्रको हुनसक्छ, अन्तर्राष्ट्रको हुनसक्छ, तपाईँलाई दिनुभएको बोलावट, तिमीहरू बोलाइएका जुन बोलावटमा तिमीहरू बोलाइएका छौ, जे जे कुराको लागि परमेश्वरले बोलाउनु भएको छ नि त, सबै चाहिँ परमेश्वरलाई
चाहिएर बोलाउनु भएको छ, परमेश्वर चाहिएर बोलाउनु भएको छ भने चाहिँ त्यो चाहिँ योग्यको जीवन चाहिँ हामीले जिउनु पर्दो रहेछ कि। अब यसलाई म कसरी योग्यको बनाउने त, मैले जुन बोलावट पाएको छु बोल्ने हुनसक्छ मेरो लागि होइन, त्यो लागि चाहिँ मैले कसरी आफूलाई चाहिँ यो योग्यको बनाउने त भन्ने। तपाईँलाई कसैले कुनै कम्पनीमा बोलाउनु भयो, तपाईँ होइन कुनै टिचर हुनुहुन्छ, तपाईँ टिचरको लागि सेलेक्ट हुनुभयो भने तपाईँले अब आफ्नो स्टुडेन्टलाई कसरी पढाउने त, त्यो विद्यार्थीलाई कसरी चाहिँ अब त्यो बोलावट छ भने होइन उहाँहरूसँग कसरी समय बिताउने, कसरी घुलमिल हुने, कसरी उनीहरूको मनका कुराहरू बुझ्ने त, उनीहरूलाई चित्त कसरी बुझाउने त भन्ने कुरामा उहाँहरूले ध्यान दिनु पर्यो नि त। कसरी प्रेजेन्ट हुने उहाँहरूको अगाडि, कसरी उपस्थित हुने, कोर्स कन्टेन्ट त छ होला, बुक पनि छ होला, गएर सर र पढाउनु मात्र त टिचरको बोलावट होइन होला नि त होइन। यो टिचरले पढाएको चाहिँ मलाई दुई घण्टा तीन घण्टा पनि बस्न सक्छु भन्ने, अथवा उहाँले पढाएको कुरा म यसरी बुझ्न सक्छु भन्नको लागि चाहिँ त्यो योग्यको तपाईँ हुनु पर्यो नि त होइन। तपाईँले त्यो बोलावटलाई निखार्ने तिखार्ने काम गर्नु पर्यो। तपाईँ मण्डलीको प्रचारक हुनुहुन्छ, सेवक हुनुहुन्छ, मण्डलीको लिडर हुनुहुन्छ भने मैले मेरो मण्डलीमा मलाई बोलावट भएको छ लिडरसिपमा भने मैले कसरी उहाँहरूसँग चाहिँ होइन काम गर्ने, अथवा कसरी चाहिँ ममा के कुराहरू चाहिँ मैले परमेश्वरसँग प्रार्थना गर्ने, कसरी मैले आफूलाई त्यो डेभलप गर्ने भन्ने कुराहरू चाहिँ हुनुपर्दो रहेछ। कुनै संस्था कम्पनीको लिडर हुनुहुन्छ भने त्यो लिडरसिपमा तपाईँहरूको राइट के हो, अनि तपाईँको रेस्पोन्सिबिलिटी के हो, होइन अधिकार के हो र कर्तव्य के हो भन्ने कुरालाई तपाईँले बुझ्नु पर्यो कि। उसलाई चाहिँ त्यो हुने मलाई त्यो नहुने भन्दा नि एउटै अफिसमा सबैजना एउटै पोजिसनमा पनि हुँदैन होला, एउटै काममा पनि हुँदैन, मण्डलीमा पनि त्यो पोजिसन अनुसारको रेस्पोन्सिबिलिटी पनि बढी हुनसक्छ, उसको चिन्ता फिक्री मनन पनि फरक हुनसक्छ। अनि ऊ चाहिँ आयो गयो, म चाहिँ यत्रो टाइम मैले यस्तो बोक्नुपर्ने लिनुपर्ने हिँड्नुपर्ने भनेर पनि हुँदैन नि त होइन। त्यो कारणले गर्दा त्यो योग्यको चाहिँ हामी हुनुपर्छ, त्यो योग्यको भाउ भनेर चाहिँ पावलले त्यहाँनिर मण्डलीहरूलाई फिसर्सको मण्डलीहरूलाई बताएको पनि हामी देख्न सक्छौँ। जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन जियो भनेर भन्नुभएको छ। त्यो योग्यको हामीसँग कि छैन, जहाँ छौँ यो समय हामी विचार गरौँ, घरभित्र हुनुहुन्छ, किचनभित्र हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, कुनै कम्पनीभित्र हुनुहुन्छ, कुनै संस्थाभित्र हुनुहुन्छ, तपाईँको आफ्नै कम्पनी छ, संस्था छ, कहाँ हुनुहुन्छ तपाईँ, त्यही नै बसेर सोच्नुहोस् कि त्यो बोलावट अनुसारको तपाईँ योग्यको हुनुहुन्छ कि, योग्य त्यो योग्यको जीवन तपाईँले जिइरहनु भएको छ कि छैन त। आज आमा दिदी बहिनीहरूको लागि प्रश्न होइन, तपाईँलाई परमेश्वरले जे जिम्मेवारी दिनुभएको छ, बोलावट गर्नुभएको छ, बोलाउनु भएको छ, त्यो योग्यको तपाईँले जीवन जिउरहनु भएको छ कि छैन होइन। मैले पाएको जिम्मेवारीमा म खडा उत्रिएको छु कि छैन त्यो कुरामा, त्यो योग्यको जीवन जिइरहेको छु कि छैन, गनगन पुगरिरहेको छु कि, म यो ठाउँमा किन छु, मलाई त आवश्यक त्यही थिएन, म त यतिकै आएको, मलाई यो कुरा चाहिँदैन, म एक भन्दैमा यो कुरा छोड्छु भन्ने खालको धम्की दिइरहनु भएको छ कि, अथवा भनौँ गनगन गरिरहनु भएको छ, गुनासो गरिरहनु भएको छ घरभित्र, यो घरमा त म एकछिन पनि बन्न सक्दिनँ भनिरहनु भएको छ कि, यो डिपार्ट त मेरो हुँदै होइन, अथवा भनौँ यसमा यो भन्नुहुन्छ भने तपाईँहरूले मलाई यो होइन तरकारीमा नुन लगाइरहेको छैन भनिरहनु भएको छ, अथवा भनौँ यसमा कुनै पनि जस छैन भने म यसमा छँदै छैन, अबदेखि म बस्दै बस्दिनँ भनिरहनु भएको छ कि, त्यो योग्यको चाहिँ म किन भएन, अथवा म योग्यको हुनको लागि मैले अझै के गर्नुपर्छ, म प्रयास गर्छु, किनकि मान्छेको बोलावट होइन नि त प्रिय, यो चाहिँ परमेश्वरको बोलावट हो, यसको लेखा चाहिँ हामीले परमेश्वरलाई दिने हो। हामी जहाँ छौँ एक्सिडेन्टली छैनौँ, अनि त्यसमा चाहिँ हामीले कहिलेकाहीँ झरी, कहिलेकाहीँ घामका कुराहरू सहने गर्नुपर्छ होला, कहिलेकाहीँ हाम्रो कामलाई करेक्सन गर्ने व्यक्तिहरू पनि हुन सक्नुहुन्छ, कहिलेकाहीँ हाम्रो काम असफल पनि हुनसक्छ, अरूलाई चित्त नबुझेको पनि हुनसक्छ। तर सबभन्दा पहिलो कुरा चाहिँ यदि तपाईँले परमेश्वरको लागि काम गर्दै हुनुहुन्छ भने मानिसलाई तपाईँले लेखा दिइरहनु पर्दैन कि म यस्तो हो उस्तो भनिरहनु पर्दैन, तपाईँ कामद्वारा बोल्दाखेरि नै पुग्छ। मैले एउटा उदाहरण पढेको थिएँ, एकजना व्यक्ति जो चाहिँ कहिले बोल्नु हुँदैन थियो अरे कि, उहाँ चाहिँ कामबाटै बोल्नुहुन्थ्यो अरे, काम नै गरेर उहाँ गर्नुहुन्थ्यो, कसैले प्रश्न उठाउने ठाउँै त्यहाँ हुँदैन थियो अरे,
होइन कहिलेकाहीँ हामी आफै पनि घरमा होइन उसलाई चाहिँ केही भन्नुहुन्न मलाई मात्रै भन्नुहुन्छ भन्छु नि म आफै पनि एउटा घरको सानो भनौँ न चाइल्डमा एउटा सन्तानमा मेरो बुवा मम्मीको सन्तानमा सानो भएको हिसाबले कहिलेकाहीँ मलाई त्यो किसिमको कुरा आउँथ्यो कि अथवा भनौँ न मेरो दादालाई मेरो दिदीलाई भन्नु चाहिँ नभन्ने मलाई चाहिँ भन्ने भने केही मलाई भन्नुपर्ने भएको भएर भन्नुभएको रहेछ र पनि मलाई कहिलेकाहीँ चाहिँ त्यो लाग्थ्यो क्या त्यो भन्न खोजे मतलब चाहिँ म त्यहाँनिर मैले उहाँहरूको जस्तो गरेको थिइनँ कि त्यो कारणले गर्दा मलाई करेक्सन गर्दै हुनुहुन्थ्यो कि मेरो बाबा मम्मीले होइन दाजुले यस्तो गर्दैन तिमीले चाहिँ यस्तो गर्छौ तिमी यसो गर न भन्दै हुनुहुन्थ्यो कि त्यो खालको कुराहरू कहिलेकाहीँ मैले जे भन्दै हुनुपर्छ अथवा यो हुँदाहुँदै त्यस्तो हुने भन्छौँ क्या हामी र पनि यो वचनले चाहिँ मलाई एकदमै मनमा लागेको कुरा चाहिँ जुन बोलावटमा तिमीहरू बोलाइएको छ त्यही योग्यको जीवन चाहिँ हामीले जिएको छौँ कि छैनौ त जुन ठाउँमा हामी छौँ त्यो ठाउँको योग्यको हामीले गरिरहेका छौँ कि छैनौ त भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा रहेछ यो मेरो लागि पनि एकदमै चुनौतीको वचन लाग्यो मलाई एकदमै उत्साहको वचन पनि लाग्यो प्रश्नवाचक चिन्ह पनि लाग्यो कि त्यो कारणले गर्दा आमा दिदी बहिनीहरूमा चाहिँ यो कुराहरू धेरै आउँछ मनमा किनकि हाम्रो रेस्पोन्सिबिलिटी धेरै हुन्छ नि त अनि हामी सबैजनाको चित्त बुझाउनै सक्दैनौँ अनि हामी एकदमै मन दुखाउँछौँ चित्त दुख्छ क्या हाम्रो मैले गरिरहेको छु र पनि मैले यो कुरामा देखिएन किन भन्ने कुराहरू गर्छौँ तर परमेश्वर त देख्ने परमेश्वर हुनुहुन्छ नि त होइन परमेश्वर दयालु परमेश्वर हुनुहुन्छ परमेश्वरले बोलाउनु भएको रहेछ परमेश्वरले दिनुभएको रहेछ नि त त्यो कुरा चाहिँ मान्छे हामी त्यो योग्यको छौँ भने हामीले जे योग्यको जीवन जिइरहेका छौँ भने हामीलाई चाहिँ परमेश्वरले नै सहायता गर्नुहुँदो रहेछ मलाई एकदमै गाह्रो थियो त्यो ठाउँमा तर पछि गएर चाहिँ एकदमै सजिलो भइरहेको छ भन्छौँ नि हामी कति पटक होइन त्यो माहौल मैले बनाएँ अथवा मैले गरेँ मैले सहेँ मैले यो गरेँ त्यो गरेँ भन्ने कुराहरू गर्छौँ नि हामी धेरै पटक चाहिँ त्यो योग्यको जीवन जिउँदै गर्दा चाहिँ हामी एकदमै डाउन हुनुपर्ने अवस्थाहरू पनि आउन सक्छ नम्र हुनुपर्ने अवस्थाहरू पनि आउन सक्छ हामीले बुझाउन खोजेको कुरा कति पटक बुझाउने व्यक्तिले नबुझिदिन पनि सक्छ अथवा त्यो अवस्था नहुन सक्छ कतिपटक ठ्याक्कै मिट नहुन सक्छ तर हामीले त्यो कुरा प्रयास गर्यौँ भने असम्भव चाहिँ नहुने रहेछ अनि जुन बोलावट छ हाम्रो जीवनमा तपाईँ यो नभन्नुहोस् कि फलानुकोलाई चाहिँ त्यस्तो दिने मलाई चाहिँ यो बोलावट किन सबैले आरामको जीवन जिइरहेछन् मलाई चाहिँ किन सेवाको जीवन सेवकाइ चाहिँ सजिलो छैन सेवा गर्न सजिलो छैन काम गर्न सजिलो छैन अनि त्यति बेला चाहिँ धेरै पटक मलाई किन यस्तो भन्ने प्रश्नहरू आउँछ तर हामीलाई चाहिँ भन्नुहोस् त्यसकै लागि बोलाउनु भएको रहेछ भन्दा हामी त्यसकै लागि योग्यको जीवन जिउनु पर्ने रहेछ त्यो कुकिङ क्षेत्रमा हुनुहुन्छ एकदमै जस नपाइने क्षेत्र भन्छ प्राय जसले होइन सधैँभरि मिठो पाक्छ भन्ने छैन कहिलेकाहीँ के लाग्दैन के मिल्दैन सबैको टेस्ट एउटै हुँदैन अनि कतिपटक चाहिँ म यो काम चाहिँ गर्दिनँ भनिन्छ तर त्यो काम उहाँले फेरि एकदम मजाले गरिरहनु भएको अथवा उहाँलाई त्यही क्षेत्रको लागि बोलावट भएको छ भने चाहिँ उहाँले अब म कसरी चाहिँ योग्य बन्ने त भनेर हामी गऱ्यौँ भने चाहिँ एकदमै बेटर पनि हो र जहाँ बोलावट छ त्यो बोलावटको काम तपाईँहरूले गरिरहनु भएको छ भने मान्छेले काहीँ न काहीँ कतै न कतै तपाईँको काममा ब्लेसिङ महसुस गर्छ नि यो व्यक्ति चाहिँ यहाँको लागि ठिक छ है होइन तपाईँहरूले कतिवटा गल्ती गर्नुहुन्छ होला तर कतिवटा गुणले गर्दा त्यो गल्तीहरू बिर्सन योग्यको पनि हुनसक्छ माफी दिन मन लाग्ने हुनसक्छ प्रेम बढ्न सक्छ किनकि बोलावट त्यही छ तपाईँले त्यसलाई योग्यको बनाउने प्रयास गरिरहनु भएको छ हाम्रो प्रयास चाहिँ संसारमा आउँदा यही नै रहेछ हाम्रो बोलावटलाई हाम्रो जीवनमा चाहिँ योग्यको जीवन जिउनमा त्यस्तो अभ्यास गर्नुमा नै रहेछ मलाई थाहा छैन आमा दिदी बहिनीहरू समय कहाँ हुनुहुन्छ तपाईँहरूलाई एकदमै गाह्रो भइरहेको अवस्था हुनसक्छ प्रश्नै प्रश्नले घेरिएको हुन सक्नुहुन्छ यही हो त प्रभु मेरो लागि बोलावट अरूलाई त्यस्तो बोलावट छैन मेरो लागि चाहिँ किन गाह्रो छ त प्रभु यो चाहिँ मलाई पनि सजिलो दिनुहोस् न त मलाई पनि अर्को कुरा दिनुहोस् न भनिरहनु भएको छ होला तर तपाईँले मन लगाएर गर्नुहोस् त्यसैमा हुनुहुन्छ भने परमेश्वर तपाईँलाई त्यसैमा आशिष दिनुहुनेछ यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु गीत पछि भने म आउनु नै छु

हजुर यिनले अस्ति समय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र परमेश्वरको बोलावट जे कुरामा छ अनि त्यो बोलावट अनुसार होइन हाम्रो जीवन चाहिँ योग्यको अझै हुनुपर्छ भन्ने वचनबाट मैले तपाईँहरूलाई उच्चार दिइरहेको छु। एफएसीको पुस्तक 4:1 हामी हेर्न सक्छौ अथवा एकबाट तल हेर्दै जाने हो भने पनि यो कुरा पावलले त्यो समयमा मण्डलीलाई भनेको कुरा छ र यो आज पर्यन्त पनि हाम्रो लाइफमा जीवनमा चाहिँ एकदमै उपयोगी पनि छ होइन। एउटा कुरा चाहिँ एउटा एकदमै गुड न्युज भनौँ एकदमै असल कुरा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दा अघि मैले गीतभन्दा अगाडि तपाईँहरूको विषय भनेको थिएँ कि जस्तो तपाईँहरूलाई जुन वरदान परमेश्वरले अथवा जुन कुराको लागि तपाईँहरूलाई बोलावट गर्नुभएको छ नि अनि धेरै पटक लाग्छ नि त होइन सजिलो सजिलो बोलावट भइदियो हुन्थ्यो एकदमै मान्छेलाई मनपर्ने कुराहरू भइदियो हुन्थ्यो अथवा अप्ठ्यारो कुरा चाहिँ केही पनि नपर्दै हुन्थ्यो जस्तो लाग्छ नि हामीलाई। कुनै ठाउँमा हामी काम गर्न गयौँ भने हाम्रो मानवीय स्वभाव हुन्छ नि मलाई चाहिँ सजिलो प्रश्न सोधिदियो हुन्थ्यो अथवा मलाई होइन मिठो कुरा दिए हुन्थ्यो राम्रो कुरा चाहिँ मेरो भागमा परिदियो हुन्थ्यो भन्ने हामीलाई लाग्छ। अनि सबै कुरा छ नि त कुनै तितो पनि छ कुनै मिठो पनि छ कुनै अमिलो पनि छ शरीरलाई चाहिने त चाहिने हो र पनि चाहिँदा चाहिँदा पनि हामीलाई चाहिँ मिठो लागेको कुरा चाहिँ सधैँ खान मन लाग्छ नि राम्रो लागेको कुरा सधैँ लाउन मन लाग्छ नि हामीलाई होइन। हामीसँग भएको कुराहरू हामी लिँदा फेरि पनि हामीलाई मनपर्ने कुराहरू लिइरहेका हुन्छौँ नि त्यो एउटा मानवीय स्वभाव होला। तर सधैँभरि त्यो राम्रो राम्रो कुराले मिठो मिठो खानेकुराले मात्रै हाम्रो हेल्थ राम्रो हुने त पक्कै पनि होइन नि। कहिलेकाहीँ चिनी पनि बढी भयो भने तितो हुन्छ भन्छ होइन। अब हामीले भातै मात्रै खाँदा पनि त्यसको पनि इफेक्ट छ होइन। सबै कुरा शरीरलाई चाहिन्छ परमेश्वरले बनाउँदामा नै शारीरिक रूपमा पनि त्यही अनुसारको बनाउनु भएको छ के र लाइफ भनौँ न डिफ्रेन्ट डिफ्रेन्ट कलरहरू डिफ्रेन्ट डिफ्रेन्ट फरक फरक प्रकारको रङहरू मिलेर नै हामीलाई मनपर्छ नि कतिवटा सबै रङहरूको महत्त्व बुझिन्छ नि त। मलाई व्हाइट कलर मनपर्छ पिङ्क कलर मनपर्छ अथवा मलाई ब्ल्याक कलर मनपर्छ भने त त्यो अरू कलर मलाई थाहा छ र अनि त्यो कम्पेरिजनको हिसाबले मलाई त्यो कलर मन परेको हो नि त होइन मैले भन्न सकेको हो नि त। भन्न खोजेको जस्तै मलाई गुलियो मनपर्छ भने चाहिँ नुनिलो मैले टेस्ट गरेको हुनुपर्छ होला त भनौँ केही कुराहरूसँग म तुलना गरी यो चाहिँ भरे मलाई मनपर्छ भन्छु होला। तर मन परेको कुरा मात्रै लगाइरहँदा पनि एउटै कुरा गरिरहँदा पनि हामीलाई फाइदा नहुन सक्छ अथवा त्यो सम्भव नहुन सक्छ। शरीरको हिसाबमा त अझ खानेकुराहरूमा त एउटै कुरा खाइरहँदा पक्कै पनि हुँदैन तपाईँको ग्रोथ मेन्टल्ली फिजिकल्ली स्पिरिचुअल्ली होइन कुनै पनि कुरा हुनको लागि त्यसको ब्यालेन्स सन्तुलन त मिल्नु नै पर्छ। भने जस्तै परमेश्वरको राज्यमा पनि परमेश्वरको राज्य विस्तार गर्नको निम्ति त्यो सन्तुलन परमेश्वरलाई थाहा छ त्यो ब्यालेन्स परमेश्वरलाई थाहा छ र त्यो ब्यालेन्स मिलाउने क्रममा चाहिँ कहिलेकाहीँ हामी भन्छौँ नि फलानाको जस्तो लाइफ भएको भए चाहिँ मैले चाहिँ त्यो कुरा सहन सक्दिनँ थिएँ ममा चाहिँ त्यस्तो धैर्यता छैन है भनेर हामी भन्छौँ कि हामी त्योभन्दा पनि बढी परमेश्वरलाई थाहा छ कसलाई चाहिँ मेरो छोराछोरीमा चाहिँ कुन कुरा उसले चाहिँ गर्न सक्छ भन्ने कुरा कुन जिम्मेवारी मेरो छोराछोरीले चाहिँ निभाउन सक्छ भन्ने कुरा परमेश्वर थाहा छ। त्यो जिम्मेवारी दिने क्रममा नि कतिजनाले त बिचमै छोडिदिन्छ भने होइन कुनै अफिसमा काम गर्ने क्रममा कतिजनाले त्यही काम हो एकदमै गाह्रो भयो भने छोडेर हिँडिदिनुहुन्छ कि अफिसमा होस् होइन किसानीको कुरा कि नहोस् हामी एग्रिकल्चर जस्तो हामी त्यो हेर्न सक्छौँ अन्य कुरामा पनि आफ्नो क्षमता छ प्रभुले दिनुभएको र त्यो क्षमता प्रभुलाई थाहा छ। हामी मानिस भएर त कतिपटक भन्छौँ भने त्यो क्षमता अनुसारको काम दिनुभएको छ परमेश्वरले त्यो बोलावट त्यत्तिकै भएको छैन होइन। कसले चाहिँ यो कुरालाई बोल्न सक्छ कसले चाहिँ यो कुरालाई गर्न सक्छ को चाहिँ त्यो ठाउँमा जान सक्छ कसले चाहिँ यो व्यक्तिलाई हेर्न सक्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ। अनि आज आमा दिदी बहिनीहरू तपाईँहरू जुन जुन जिम्मेवारी पाउनु भएको छ त्यो चाहिँ तपाईँ क्यापेबल भएर पाउनु भएको हो तपाईँ योग्य भएर पाउनु भएको त्यो तपाईँले गर्न सक्नुहुन्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ। त्यो तपाईँले गर्ने काम अर्को व्यक्तिले गर्न सक्नुहुन्न भन्ने कुरा परमेश्वरलाई थाहा छ।
तपाईँ चाहिँ त्यसको लागि हो भनेर फेरि सक्नुहुन्न भन्दा हामी चाहिँ कसरी लिन्छौँ भन्दा किन नसक्ने म उसले गर्नु खोजेको कुरा म पनि गर्न सक्छु भने हामी चाहिँ च्यालेन्ज गर्छौँ कि आफै भएको जिम्मेवारीलाई योग्य बनाएर त्यसलाई एकदम पर्फेक्ट बनाएर गर्नुको सट्टा चाहिँ म त्यसले गरे जस्तो म पनि गर्न सक्छु के गर्न सक्दिनँ म केमा कम छु भनेर हामी रङ तरिकाले गइरहेका हुन्छौँ कि त्यो गर्नको लागि परमेश्वरलाई के गर्नुहुन्छ तपाईँले भन्ने कुरा थाहा छ तपाईँ त्यसको लागि क्यापेबल हो भन्ने थाहा छ अनि त्यस पछाडिको परिश्रमको फल पनि परमेश्वरले कसरी उसलाई दिनुपर्छ भन्ने पनि थाहा छ त्यो कारणले गर्दाखेरि चाहिँ हामीले हाम्रो क्षमता चाहिँ हामीलाई प्रभुले चाहिँ थाहा पाएर दिनुभएको हो यसको लागि म नै योग्य हो भनेर चाहिँ दिनुभएको हामीलाई त्यो थाहा भयो भने कस्तो खुसी लाग्छ होला है परमेश्वरले चाहिँ यस्तो अप्ठ्यारो काम पनि मैले चाहिँ गर्न सक्छु भनेर दिनुभएको रहेछ यसको ठाउँमा चाहिँ अर्को व्यक्ति गर्नै नसक्ने रहेछ भन्ने कुरा हामीले थाहा पायौँ भने त्यसलाई हामी कति सिद्ध हृदयको साथ गर्छौँ होला कि तर हामी मानिसहरू चाहिँ फलानु जस्तो तैँले गर्न सक्दिनस् त गर्न सक्दैनस् त फलानु होइन त्यही भएर तँलाई म मन पर्दैन त मलाई त मन पर्दैन त ऊ कहाँ त कहाँ भन्छौँ क्या हामी त्यो भन्ने नै होइन हामीले पुलसुक बोलावटलाई थाहा गर्नुपर्छ अनि त्यसमा नै हामी रमाउँछौँ र त्यसमा नै 100% दिन्छौँ भने चाहिँ त्यसमा नै ब्लेसिङ छ आज हामीहरू बाटोमा हेर्दै हिँड्छौँ भने जुत्ता पोलिस गर्ने व्यक्तिहरू पनि त हुनुहुन्छ नि होइन उहाँहरूले कति सिद्धतको साथ त्यो हृदयबाट गर्नुहुन्छ उहाँहरूको जीविको उपार्जन उहाँहरूको त्यो हम्बल हुनुहुन्छ कि त्यो काम यसो ख्रिस्टले पनि अरूको त्यो हुन्छ नि चेलाहरूको खुट्टा धोएर गर्नुभएको थियो कि सेवा गर्ने व्यक्ति त वरदान जे छ नि त्यसलाई चाहिँ हम्बल्ली डाउनमै गएर पनि हामी गर्नको लागि रेडी हुनुपर्छ है भोलि जे गर्नुपर्छ त्यो चाहिँ कुनै पनि काम सानो ठुलो छैन यो जसले वरदान पाएको छ त जसले त्यो बोलावट पाएको छ त्यसले गर्न सक्छ त्यो गर्नुपर्छ भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो नि त तर हामी चाहिँ फेरि क्याटेगोरी छुट्टाएको छौँ कि महलमा बसेर काउन्टरमा बस्ने व्यक्ति ठुलो कुर्सीमा बसेर गर्ने काम ठुलो रोडमा बसेर गर्ने काम सानो ढोकामा बसेर गर्ने काम सानो पुलपिटमा बसेर गर्ने काम ठुलो तर परमेश्वरले त तपाईँहरूलाई त्यो अनुसारको न्याय गर्नुहुन्न पक्कै पनि भोलिको दिनमा होइन त्यो एउटा लाजरसको कथा हामी सुनेका छौँ नि लाजरस जुन मरियमको भाइ लाजरस होइन तर त्यो टेबलको टुक्रा टाक्रे टिपेर खाने लाजरस नोकर लाजरसको विषयमा हामी सुनेका छौँ नि ऊ स्वर्ग गएको छ टुक्रा टाक्री खाएर पनि किनकि उसले परमेश्वरको भय मान्थ्यो उसले मालिकको बराबरी हुन चाहेन उसको हेल्थ त्यसै नै थियो होइन तर ऊ इमान्दार थियो ऊ गनगने भएन उसले लोभ गरेन लालच गरेन तर मालिकमा त अहम्ता थियो नि आज संसारमा पनि त्यो भिन्नता छ किन किन छ र पनि भोलि परमेश्वरको अगाडि जाँदा चाहिँ लाजरस त्यो गरिब भएर मात्रै गएको होइन नि ऊ स्वर्गमा ऊ घाउै घाउ भएर मात्रै स्वर्ग गएको होइन उसमा चाहिँ परमेश्वरको भय थियो परमेश्वरले परमेश्वरको डर थियो अनि उसलाई आफ्नो त्यो कुरा थाहा थियो म यही हो म यो चाहिँ म गर्छु भन्ने थियो तर त्यसमा पनि उसले आफ्नो इमान्दारी त बेचेको छैन इमान्दारी त गुमाएको छैन ऊ हम्बल्ली नै उसको मालिकका टुक्रा टाक्री नै टिपेर खाएको छ उसको ड्युटी जो थियो त्यो गरेको छ उसले र स्वर्गमा गएको छ त्यो पनि अब्राहमको काखमा भनेर लेखिएको छ आज हामी तपाईँलाई ढुकामा बसेर स्वागत गर्न मनपर्छ भने गर्नुहोस् तपाईँको बोलावट त्यो भने गर्नुहोस् त्यसले तपाईँलाई स्वर्ग लानमा रोक्ने होइन स्वर्ग जानमा चाहिँ मद्दत पुऱ्याउँछ तपाईँ कसैको सेवा गर्दै हुनुहुन्छ बिरामीको सेवा गर्दै हुनुहुन्छ तपाईँ बिरामीको सेवा गर्दा बिरामीहरू निको भइरहनु भएको छ खुसी भइरहनु भएको छ दिनदिन तपाईँलाई बोलाइरहनु भएको छ आउनुहोस् न तपाईँ नै आउनुहोस् तपाईँ नै आउनुहोस् त भनिरहनु भएको छ अथवा भनौँ तपाईँले कुनै ठाउँमा लिडरसिप गर्दै हुनुहुन्छ तपाईँको लिडरसिपमा मानिसहरूले प्रभुको राज्यको विषयमा थाहा पाइरहेका छन् त्यहाँ व्यवस्थित भइरहेको छ भने त्यसमा तपाईँ त्यही अनुसार गर्नुहोस् न तपाईँलाई प्रभुले त्यो योग्यको जीवन जिउनुहुन्छ भने
इनाम पनि दिनुहुन्छ। समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने।

हजुर निकै आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारण। म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र नारी आवाजमा हुनुहुन्छ तपाईँहरू। आज मैले तपाईँहरूको बीचमा चाहिँ जुन बोलावटमा हामीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर भन्ने कुरालाई चाहिँ लिएर तपाईँहरूलाई उत्साह दिइरहेकी छु। जस्तो कुनै पनि कुरा हामीले पाएका छौं भने त्यसलाई हामीले यदि असल बनाउनको लागि त त्यो कुरालाई योग्यको बनाउनको लागि त हामीले पनि केही कुराहरू लिनुपर्ने, अभ्यास गर्नुपर्ने, गेन गर्नुपर्ने कुराहरू हुन्छ होला नि त, होइन? जस्तो परमेश्वरको वचनलाई अध्ययन गर्नुपर्ने कुराहरू, प्रार्थना गर्छौं, गाह्रो हुन्छ त्यो समयमा। जस्तो कुनै टिचरलाई अब वर्षै पछि स्कूलको भनौँ न त्यो कोर्स कन्टेन्टहरू चाहिँ कोर्सहरू कोर्स स्टडीहरू चाहिँ सिलेबसहरू परिवर्तन भइरहेको हुनसक्छ नि त, अपडेट भइरहनु पर्ने हुन्छ नि त उहाँहरूलाई, होइन? अब सधैँभरि एउटा एकै किसिमको बुकहरू पनि देख्दिनँ म अहिले, र अहिलेको समयमा चाहिँ फरक फरक विद्यालयको एक पाइलाको अर्को विद्यालयमा नै अर्को बुक छ कि। हाम्रो टाइममा चाहिँ कस्तो हुन्थ्यो, अलिकति अगाडि केही वर्ष अगाडि भनौँ न, मैले पढेको बुकहरू पल्लो गाउँको भाइ बहिनीहरूको लागि अथवा पल्लो गाउँमा पढ्नु भएको दाजु दिदीको बुकहरू मेरो लागि पनि काम लाग्ने हुन्थ्यो कि, मिल्थ्यो, त्यो खालको कुराहरू पनि थियो होला। तर अहिलेको समयमा चाहिँ एउटै घरमा पढ्ने भाइ बहिनीहरूको बुकहरू पनि वर्षै पछि चेन्ज हुन्छ र मिल्दैन पनि कि, अपडेट टिचरहरू पनि भइरहनु पर्ने अथवा भनौँ विद्यार्थी पनि अपडेट भइरहनु पर्ने, अभिभावकहरू पनि त्यही अनुसारको तयारी गर्नुपर्ने अवस्थाहरू हुनसक्छ। र समयसँगै एकै नाचको छैन, पहिलाको जस्तो सिलेबस अहिले छैन, अहिले टेक्नोलोजीमा अपग्रेड छन् मान्छेहरू, होइन? प्रिन्टमा मात्रै छैन भनेको जस्तै, जस्तो अहिलेको समयमा पनि तपाईँहरूले अब कतिवटा कुराहरू हुनसक्छ, तपाईँहरूले पाइरहनु भएको कुरालाई कसरी चलाउने, कसरी बल्दो बनाउने, कसरी योग्यको जीवन जिउने, होइन? परमेश्वर त एउटै हुनुहुन्छ, उहाँको उहाँको महिमा गर्ने त हामीले उहाँको नै हो, हाम्रो उद्देश्य भनेको परमेश्वरको महिमा नै गर्ने हो। तर अहिलेको समयसम्म आइपुग्दा पनि अहिलेको व्यक्तिहरूले पनि, अहिलेको हामीहरूले जुन संसारमा छौँ, यो समयमा पनि हामीले हाम्रो वरदानलाई एउटा भनौँ न जुन बोलावटको लागि बोलाइएका छौँ त्यही योग्यको जीवन जिउनलाई चाहिँ हामी अपग्रेड हुनुपर्छ होला कतिवटा कुरामा। तर फेरि हामीले बाटो बिराएर होइन, हामीले गलत वेबाट होइन, परमेश्वरको भाइ नै मानेर त्यसलाई चाहिँ हामी अझै होइन धेरै मानिसहरूको अगाडि परमेश्वरको वचन पुर्याउने हो कि। अनि कम्युनिकेसन अब जस्तो कुराकानी गर्ने तरिका पनि फरक छ, पहिला पहिला तपाईँहरू मानिसहरूलाई भेट्नै जानुहुन्थ्यो होला, अहिलेको समयमा तपाईँहरूले आफ्नो मोबाइलबाट आफ्नो होइन डिभाइसबाट कहाँबाट कसरी हुन्छ उहाँहरूसँग कुराकानी गर्ने कुराहरू हुनसक्छ। त्यो कुराबाट पनि तपाईँले शुभकाई अथवा भनौँ आफ्नो जीवनलाई योग्यको बनाउन सक्नुहुन्छ, तर तपाईँको उद्देश्य चाहिँ परमेश्वरको महिमा नै गर्ने हुनुपर्छ, होइन? अल्छी हुने होइन, सही गलत प्रकारले प्रयोग गर्ने होइन, तर सही प्रकारले प्रयोग चाहिँ गर्नुपर्छ। र अर्को कुरा, हामी सबैजना चाहिएर नै परमेश्वरले हामीलाई यो संसारमा ल्याउनु भएको, आमा दिदी बहिनीहरू सबै नै चाहिने हुन्छ, हाम्रो आफआफ्नो वरदानहरू परमेश्वरले दिनुभएको छ, बोलावट छ, अनि त्यो अनुसार चाहिँ हामीले हाम्रो परमेश्वरको महिमा गर्नुपर्छ र हाम्रो जीवन योग्यको बनाउनुपर्छ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। जहाँ हुनुहुन्छ परमेश्वरले तपाईँको बोलावटलाई बल्दो बनाउनु भएको होस्, तपाईँलाई गाह्रो भइरहेको छ होला, प्रार्थना गर्नुहोस्, होइन? एकअर्कासँग पनि सेयर गर्नुहोस्, तपाईँलाई अरूको जस्तो लाइफ जीवनशैली छैन होला, तपाईँको फरक होला, त्यसमा पनि तपाईँसँग परमेश्वर हुनुहुन्छ, तपाईँ त्यो सक्ने हुनुभएको कारणले गर्दा तपाईँलाई त्यो जिम्मेवारी परमेश्वर दिनुभएको हो, त्यसैमा तपाईँ योग्य हुने प्रयास गर्नुहोस्। हामी तपाईँहरूको लागि प्रार्थना निरन्तर गर्ने नै छौँ। धेरै धन्यवाद दिन चाहन्छु यतिन्जेलसम्म तपाईँहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, र गुड न्यूज एफएमको अन्य प्रसारणलाई पनि तपाईँले सुनेर साथ दिनुहोला। कस्तो लागिरहेको छ गुड न्यूज एफएमको प्रसारण, तपाईँहरूले जस्तो लागेको छ कार्यक्रम पनि भन्न सक्नुहुन्छ, जस्तो नारी आवाज हुनसक्छ, अन्य कार्यक्रमहरू हुनसक्छ, यस्तो भइदिए हुन्थ्यो भन्ने सरसल्लाह छ भने पनि तपाईँहरू दिन सक्नुहुन्छ, अथवा तपाईँहरू आशिषित भइरहनु भएको छ भने भन्नुहोस्, तपाईँहरूको त्यो आशिषबाट हामी अझै बढी उत्साहित हुनेछौँ र नयाँ के हामी दिन सक्छौँ तपाईँहरूलाई, हाम्रो यो बोलावटमा हामी कसरी योग्य हुन सक्छौँ हामी अभ्यास गर्नेछौँ। तपाईँहरू सम्पूर्णलाई एकदम धेरै धन्यवाद दिँदै र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै आजलाई भने कार्यक्रम नारी आवाजबाट म ज्ञान विदा हुन चाहन्छु। अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। तपाईँहरू सम्पूर्णलाई धन्यवाद। जय मसीह। नमस्कार।

प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म गोविन्द विश्वकर्माको तर्फबाट जयमसी तथा हार्दिक आत्मिक अभिवादन। कार्यक्रम जीवनको वचनको वचनको यस खण्डमा तपाईँलाई हार्दिक स्वागत पनि छ। प्रिय श्रोता, हामीले विगतका केही दिनहरूमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा राखिराखेका छौं। यूहन्नाको पुस्तक हामीले सक्यौं र आजको यस श्रृंखलामा हामी अलिकति फरक विषयमा रहेर हामी कुराकानी गर्नेछौं। मलाई विश्वास छ तपाईँले यस कार्यक्रमलाई शुरूदेखि अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहुनेछ। प्रिय श्रोता, विश्वासी जीवनमा हामीले धेरै कुराहरूको सामना गर्नुपर्छ। हामी विश्वासी भइसकेपछि, प्रभुलाई विश्वास गरिसकेपछि फेरि सबै कुराहरू सहज, सबै कुराहरू एकदमै मिलेर गएको त्यस्तो अवस्था पक्कै

अझै भनौ येशूलाई विश्वास गरिसकेपछि विभिन्न सतावटहरू विभिन्न खेदोहरू मानिसहरूबाट तिरस्कारहरू हामीले सहनु पर्दछ। त्यो एउटा विश्वासी जीवन हो। हामी बाइबलले भन्दछ पक्कै पनि हामी साँगुरो बाटोबाट हिँड्नु पर्दछ। हामी फराकिलो बाटो जहाँ चाहिँ सुख सयल छ, जहाँ सबै तौरबाट संसारिक विभिन्न खालका चाहिँ सुविधाहरू छन्, ती कुराहरूबाट हिँड्नु भन्दा पनि हामी त्यो कुरामा हामी आशिषित महसुस गर्नुपर्दछ कि हामी साँगुरो बाटो भएर हिँडिराख्दाखेरि पनि हामीले परमेश्वरलाई हामी धन्यवाद दिनुपर्दछ। हो, हामीमा विभिन्न खालका परमेश्वरको अनुग्रहले, उहाँको कृपाले हामीलाई दिन प्रतिदिन हामी हिँड्नुपर्ने बाटोमा उहाँले हामीलाई डोर्याउनुहुन्छ। तथापि आफ्नो कतिपय कुराले गर्दाखेरि, संसारका कतिपय ती मानिसहरूका ती व्यवहारहरूले हामी कतिपय समयमा साँगुरो बाटोबाट हिँड्नुपर्ने हुन्छ। हामी अभाव र खाँचोको बाटोबाट पनि हामी हिँड्नुपर्ने हुन्छ। हामी तिरस्कृत भएर पनि हिँड्नुपर्ने हुन्छ। तर विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, हामी हाम्रो यो संसारिक जीवन यो क्षणिक छ। संसारमा रहँदाखेरि हामीले ती कुरा भोगे तापनि स्वर्गमा हाम्रो परमेश्वरले हाम्रो लागि त्यो एउटा अनन्तताको जीवन, त्यो एउटा हामीले कल्पना नै गर्न नसक्ने त्यो एउटा सुख सयलको जीवन जुन हामी स्वर्गमा परमेश्वरसँग रहन्छौ, त्यो अनन्तताको जीवन परमेश्वरले हामीलाई दिनुहुनेछ। स्वर्गीय स्थान परमेश्वरले हाम्रो लागि राख्नु भएको छ। स्वर्गीय इनामहरू हामीले परमेश्वरबाट स्वर्गमा हामी पाउनेछौ। आजको वचन विशेष गरी तपाई र मेरो हृदयलाई हामी संसारमा रहँदाखेरि भोगेका ती कठिनाईहरूलाई सामना गर्दै गर्दाखेरि, ती यावत कुराहरूको सामना गर्दै गर्दाखेरि हामीले हाम्रो आन्तरिक शान्ति कसरी कायम राख्ने? परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ। आज हामीले आफ्नो हृदयमा हामी कसरी शान्ति ल्याउन सक्दछौं? आजको यस वचनमा म तपाई हामी हाम्रो हृदयमा हामीले कसरी शान्ति स्थापना गर्ने अनि हामी शान्त रहनु र त्यो हृदयमा शान्ति स्थापित गर्नुको महत्व के छ भन्ने विषयमा बोल्न गइरहेको छु। जबसम्म हामीसँग शान्ति हुँदैन, हामी आनन्द अनुभव गर्न सक्दैनौं र शान्ति बिना हामीलाई परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न, उहाँको आवाज सुन्न र प्रतिक्रिया दिन पनि निकै नै गाह्रो हुन्छ। प्रियहरू, पहिलो पत्रुस 3:10-11 पदमा यसरी लेखिएको छ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यसै गरी 11 पदमा बताएको छ, त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। हाम्रो हृदयमा स्वत शान्ति पक्कै पनि हुँदैन, यो त हामीले लगनशीलताका साथ पछ्याउनु पर्दछ। प्रियहरू, तर हाम्रो वरिपरि जेसुकै भइरहेको भए तापनि भित्री शान्ति सधैँ उपलब्ध हुन्छ। रोमी 5:1 यसरी बताएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। आत्मिक दृष्टिकोणबाट हामीले हाम्रो मुक्तिको समयमा परमेश्वरसँग शान्ति प्राप्त गर्यौं। हामी येशु ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका छौं। हामी प्रत्येकको लागि चुनौती भनेको प्राकृतिक संसारमा हाम्रा अनुभवहरूबाट निरन्तर हाम्रो दिमागलाई टाढा राख्नु हो र यसको सट्टा परमेश्वरले हाम्रो लागि येशु ख्रीष्ट मार्फत के हासिल गर्नु भएको छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु हो, जुन आत्मिक क्षेत्रमा बढी हामीले प्रयोग गरिरहेको पाउँदछौं। रोमीको पुस्तक 8:5-6 यसरी लेखिएको छ, आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। प्रियहरू, जब हामी आफ्नो विचार आफैमा केन्द्रित गर्ने छनौट गर्छौं, हामी दुखी हुन्छौं। किन त? किनभने हामीसँग भएका सबै कमजोरीहरू बारे हामी सचेत रहन्छौं। जब हामी हाम्रा विचारहरू अरू मानिसहरूमा केन्द्रित गर्छौं, हाम्रो शान्तिको लागि तिनीहरूमा भर पर्छौं र हामी निराश हुन्छौ, किनभने अरू मानिसहरू पनि सिद्ध छैनन्, तिनीहरूमा पनि कमजोरीहरू छन् र तिनीहरू पनि गल्ती गर्दछन्, तपाईँ हामी जस्तै।
जब हामी हाम्रो वरपरको अवस्था जाँच गर्दछौ हामी निराश हुन्छौं, किनभने डियाबोलस यस संसारको देव हो र उसले संसारभरि निरन्तर रूपमा एउटा अव्यवस्थित ढंगले

0: द्वन्द निम्त्याइरहेको हामी पाउँदछौं। प्रकाशको पुस्तक 6:4 यसरी लेखिएको छ, अर्को एउटा ज्वलन्त रातो घोडा बाहिर निस्कि आयो, मानिसहरूले एक अर्काको हत्या गरून् भनी यस घोडसवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो, त्यसलाई एउटा ठूलो तरवार दिइयो। डियाबोलसले विश्वासीहरूबाट शान्ति खोज्न निरन्तर प्रयास गर्छ। प्रियहरू, डियाबोलस चाहन्छ कि विश्वासीहरूले आफ्नो ध्यान आत्मिक क्षेत्रबाट हटाएर प्राकृतिक क्षेत्रतिर लगाउन्। एकचोटि तपाईँले आफ्नो विचार परमेश्वर र उहाँको व्यवस्थाको प्रतिज्ञाबाट ठाडा गर्नुभयो भने तपाईँले आफ्नो शान्ति गुमाउनुहुनेछ। त्यसकारण प्रियहरू, हामी परमेश्वरसँग नजिक सम्बन्धमा रहेको डियाबोलसले देख्न चाहदैन। दुष्टले हामी परमेश्वरसँग त्यो पवित्रताको जीवनमा, त्यो शान्तको जीवनमा, त्यो आनन्दको जीवनमा रहेको देख्न चाहदैन। तर तपाईँ र मलाई कुन तरिकाले हुन्छ, कुन कुराले हुन्छ तपाईँ र मलाई त्यो सम्बन्धलाई टुटाउनको लागि संसारका विभिन्न थोकहरूलाई, विभिन्न क्षेत्रलाई दुष्टले प्रयोग गर्दछ, जसले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ। तपाईँ र म परमेश्वरसँग निरन्तर सम्बन्धमा रहिराख्यौं भने परमेश्वरले त्यो असीम शान्ति हामीलाई दिनुहुन्छ। तर जब हामी परमेश्वरसँगको त्यो सम्बन्धमा अलिकति पनि टाढा रहन्छौं अनि दुष्टले त्यो एउटा मौका पाउँछ। यूहन्ना 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। प्रभु यीशुले हामीलाई शान्ति दिन चाहनुहुन्छ। आज हामी धेरै समय अशान्तिमा, विभिन्न किसिमका कलहमा हामी देख्न सक्दछौं। संसारमा विभिन्न द्वन्द छ, विद्रोह छ। संसारमा मानिसहरू एउटा परिवारमा पनि मिलेर बसिरहेको अवस्था हामी देख्न सक्दैनौं। राज्य राज्यहरू उठिरहेका छन्, विद्रोह गरिरहेका छन्। त्यो सबै बेमेलका कारणले, असमझदारीका कारणले भएको हामी पाउँदछौ। परमेश्वरले आज तपाईँ र मलाई उहाँले चुन्नु भएको छ कि उहाँले हामीलाई शान्ति दिनको लागि, उहाँले हामीलाई अनन्त जीवन दिनको लागि आज हामी परमेश्वरको सामु हामी आएका छौं। तर संसारका यावत कुराहरूले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ, परमेश्वरसँगको त्यो सम्बन्ध टुटाउँछ भने प्रार्थना गर्नुहोस् प्रियहरू, परमेश्वरसँग नजिक सम्बन्ध अझ कसरी बढाउने त्यहाँतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस्। संसारका कुरासँग नडराउनुहोस्। संसारका कुराहरूलाई परमेश्वरले भन्नुभएको छ, संसारमा तिमीहरूलाई कष्ट हुनेछन् तर साहस गर, मैले संसारलाई जितेको छु। तपाईँको जीवनमा साँचो शान्ति प्राप्त गर्ने र कायम राख्ने एउटै मात्रै तरिका छ, र त्यो हो आफ्नो मनलाई परमेश्वरको र उहाँको वचनमा, उहाँको वचनको अद्भुत प्रतिज्ञाहरूमा तपाईँ केन्द्रित गर्नुहोस्। तपाईँ यीशु ख्रीष्टसँगको संगतिमा निरन्तर रहिराख्नुहोस्। यसैया 26:3 यसरी बताइएको छ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईँमाथि भरोसा राख्दछ। आज तपाईँ र मेरो भरोसा कसमाथि छ प्रियहरू? संसारमा भएका यावत थोकहरूमा तपाईँको मेरो भरोसा छ? यदि हाम्रो त्यो भरोसा छ भने, संसारको थोकहरूमा, संसारका कुराहरूमा तपाईँ र मेरो भरोसा छ भने त्यसले हामीलाई शान्ति दिँदैन। तर शान्ति परमेश्वरबाट आउँदछ। परमेश्वरको वचनमा भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्ति दिनुहुनेछ। हो, हाम्रो मन, हाम्रो हृदय परमेश्वरमा अडिएको हुनुपर्दछ। परमेश्वरमा हाम्रो मन, हाम्रो हृदय, हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा अडिएको हुनुपर्दछ, जसबाट हामीले शान्ति प्राप्त गर्दछौं। प्रिय मित्रहरू, जब तपाईँले यीशु ख्रीष्टलाई आफ्नो हृदयमा ग्रहण गर्नुहुन्छ, परमेश्वरले उहाँको शान्ति आफ्नो पुत्र यीशु ख्रीष्ट मार्फत हामीलाई दिनुहुन्छ, अनि त्यो शान्तिलाई हामीले कायम राख्ने उत्कट इच्छा गर्नुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम, शक्ति र उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको प्रबन्धको बारेमा विचारहरूले निरन्तर भनेर शान्ति कायम हुनुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम, शान्ति र उहाँले गर्नुभएको प्रतिज्ञाहरूलाई सम्झिएर सधैँभरि हामी परमेश्वरको नजिकमा सम्बन्ध कायम राखिराख्नु पर्दछ। यदि त्यसो भयो भने साँच्चै परमेश्वरको शान्ति तपाईँ र मैले महसुस गर्नेछौं। हिब्रूको पुस्तक 12 अध्यायको एक पदमा यसरी लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पछ्याएर हाम्रा सामुन्ने राखिदिएको दौड़ धैर्य साथ दौड़ौं। प्रियहरू, परमेश्वरले कहिले पनि यस्तो प्रतिज्ञा गर्नुभएको छैन कि उहाँको वचन अनुसार जिउने र उहाँको प्रिय मानिसहरूलाई कहिले पनि सजिलो बाटो भएर हिँड्नु पर्ने छैन भनेर उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन। तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ कि हामी अप्ठ्यारो विभिन्न किसिमको संघर्ष, संकट र संसारमा यावत थोकहरूबाट आउने ती सतावटहरूको बीचमा पनि हामी परमेश्वरको त्यो शान्तिलाई आफूभित्र हामी कायम गर्न सक्दछौ। हो, संसारमा विभिन्न किसिमका सतावटहरू आउँदछन्, तपाईँ र मलाई विश्वासबाट पछाडि हटाउने विभिन्न किसिमका समस्याहरू, विभिन्न चुनौतीहरू, सतावटहरू आउँदछन्। तर त्यसको बावजुद पनि यदि तपाईँ र म ती सबै कुराहरूलाई सामना गर्नको लागि परमेश्वरसँग हामी नजिक रहन्छौ, उहाँको सम्बन्धमा हामी घनिष्ठको सम्बन्धमा नजिक रहन चाहन्छौ, त्यसपछि परमेश्वरले त्यो असीम शान्ति तपाईँ र मलाई दिनुहुनेछ। हामीलाई ती संसारका यावत थोकहरूले कुनै प्रभाव पार्दैन। प्रियहरू, परमेश्वरले हामीलाई उहाँलाई प्रेम गर्न र उहाँको सेवा गर्न विश्वासी हुन आग्रह गर्दै हुनुहुन्छ। विश्वासको दौड़मा भाग लिनको निम्ति परमेश्वरले हामीलाई आग्रह गर्नुभएको छ। वचनले हामीलाई उत्साह दिएको छ अनि हामी त्यो गर्न सक्छौ पनि प्रियहरू, किनभने त्यसको परिणाम के हो तपाईँ र मलाई थाहा छ। एक दिन येशु ख्रिस्ट फर्कनुहुनेछ र जब उहाँ आउनुहुनेछ, उहाँ हाम्रा राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा उहाँ फर्किनुहुनेछ। येशूले त्यस दिन हामीलाई ठूलो इनाम दिनुहुनेछ। हामी सामना गरिरहेको वर्तमान परीक्षाहरू सहन सक्छौ यो जान्दै कि हामी अनन्तमा अवश्य नै विजेता हुनेछौ। यीशुले त्यस दिन हाम्रो लागि एउटा ठूलो इनाम राख्नुहुनेछ। यी सबै कुराहरू सम्झिँदै हामी हाम्रो वर्तमान समयमा आएका ती परीक्षाहरूको हामी सामना गर्न सक्दछौ अनि हामी यो जान्दछौ कि अन्तमा अवश्य पनि हाम्रो जीत हुनेछ। हिब्रूको पुस्तक 12 अध्यायको 2 पदमा अझ यसरी बताएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। प्रियहरू, शान्ति कायम राख्ने मुख्य कुरा भनेको आफ्नो आँखा येशू ख्रीष्टमा केन्द्रित गर्नु हो। उहाँ स्थिर गर्ने शक्ति हुनुहुन्छ, जसले हामीलाई दुष्टले हाम्रो बाटोमा फ्याँक्ने सबै किसिमका अवरोधहरू पार गर्न सहायता गर्नुहुन्छ। किनभने जब येशू मृत्युबाट बौरी उठ्नुभयो, उहाँले दुष्ट र यस संसारको सबै अन्धकारलाई पूर्ण रूपमा जित्नुभयो। निसन्देह हाम्रो परमेश्वर शैतान भन्दा शक्तिशाली हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा सबै अन्धकारको शक्तिमाथि विजय ल्याउनुहुनेछ। हामी यो कुरामा विश्वास राख्नु पर्दछ। आज धेरै समय तपाईँ आकुल व्याकुल हुनुभएको होला। प्रियहरू, आफ्नो जीवनमा, आफ्नो परिवारमा विभिन्न किसिमका समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि लाग्छ होला, किन मलाई मात्रै यति धेरै दुःख र संकष्ट, किन मलाई मात्रै यति धेरै पीड़ा, किन हामीलाई मात्रै, अझै हाम्रो देशमा यति धेरै सतावट किन, यस्तै कुराहरू तपाईँलाई लाग्न सक्छ होला। तर विश्वास गर्नुहोस् प्रियहरू, यी जति पनि यावत कुराहरू छन् जसले तपाईँ र मलाई परमेश्वरको त्यो सम्बन्धमा घनिष्ठतामा रहनबाट रोकिरहेको छ, त्यो सम्बन्धमा रहनका लागि बाधा पुर्याइरहेको अवस्था छ, तपाईँ र मलाई निरुत्साहित गर्ने ती कुराहरू छन्, ती भन्दा शक्तिशाली योजना परमेश्वरमा छ। परमेश्वर यी यावत कुराहरू भन्दा, ती दुष्टका ती बन्धन, ती दुष्टका ती योजनाहरू भन्दा महान र असल योजना परमेश्वरसँग छ, किनभने परमेश्वर शक्तिशाली हुनुहुन्छ। दोस्रो राजा 6 अध्यायमा एउटा कथा त्यहाँ बताइएको छ, जहाँ सिरियाका राजा परमेश्वरका जन एलिसासँग धेरै रिसाएका थिए। राजाले एलिसा कहाँ बसिरहेका छन् भनेर थाहा पाउँदछन्, त्यसैले उनले सैन्य उपकरणहरू सहितको ठूलो सेना पठाउँदछन् र एलिसा बसिरहेको शहरलाई घेर्दछन्। दोस्रो राजा 6 अध्यायको 15-16 पदमा यसरी बताएको छ, जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोडाहरू र रथहरूको एउटा फौजले शहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, हे मेरा प्रभु, अब हामी के गरौं? ती अगमवक्ताले जवाफ दिए, नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। एलिसाको जवाब सुनेर एलिसाको नोकर धेरै अचम्मित भयो। शत्रुका सम्पूर्ण सेनाको विरूद्धमा ती दुईजना मात्र थिए, एलिसा किन डराएनन् होला त? किनभने उनी यो अवस्थालाई प्राकृतिक क्षेत्रबाट भन्दा आत्मिक क्षेत्रबाट हेरिरहेका थिए। प्रियहरू, यो वचनबाट हामी पाउँदछौ कि हाम्रो पछि परमेश्वर हुनुहुन्छ, साक्षात परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, जो सबै देवहरू भन्दा पनि देव राजाहरूको राजा परमेश्वर हुनुहुन्छ। उहाँसँग ठूलो फौज छ, उहाँसँग स्वर्गदूतहरूको सेना छ जो हाम्रो लागि हाम्रो पक्षमा लड्नेछ, अनि परमेश्वर जो हाम्रो साथमा हुनुहुनेछ। हामीलाई के कुराको डर छ प्रियहरू? हामीलाई के कुराको अभाव, हामीलाई के कुराको खाँचो? हामी निरुत्साहित हुनुपर्ने कुनै कारण छैन। एलिसा जसरी भन्दछन् केवल दुईजना मात्रै मानिस थिए, उनी र उनका नोकर, तर उनले भन्दछन् हाम्रो पछि जतिजना छन् यहाँ आएका ती विभिन्न हजारौं त्यो फौजहरू भन्दा धेरै हाम्रो फौज छ। दोस्रो राजा 6 अध्यायको 17 पदमा यसरी लेखिएको छ, तब एलिसाले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो र त्यसले एलिसाका वरिपरिका डाँडाहरू र अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे। प्राकृतिक क्षेत्रमा परिस्थितिहरू जस्तो देखिए पनि एलिसाले आफ्नो शान्ति गुमाएनन् प्रियहरू। उनले यो परिस्थितिलाई आफ्नो दृष्टिकोणबाट हेर्ने छनौट गरेनन्, तर आत्मिक दृष्टिकोणबाट परमेश्वरले आफ्नो जन र सेवकलाई ठूलो संख्यामा सुसज्जित सिपाहीहरूले घेर्नु भएको थियो र परमेश्वरले तिनीहरूलाई अग्निमय रथहरूले पनि घेर्नु भएको थियो। यस दर्शनमा परमेश्वरले एलिसा र उनको सेवकलाई हानिबाट पूर्ण रूपमा जोगाउने प्रतिज्ञा गर्नु भएको थियो। फिलिप्पी 4 अध्यायको 6-7 पदमा हामीले हेर्दछौ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होन्, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नुहुनेछ। प्रियहरू, आज तपाई र म भित्रको त्यो शान्ति गुमेको छ भने, तपाईँ र म डराएका छौं भने, विभिन्न परिस्थितिबाट हामी निरुत्साहित भएका छौं भने, तपाईँ हरेस नखानुहोस्। किनभने हामीले प्राकृतिक रूपमा हाम्रो अगाडि देखिरहेका, भौतिक आँखाले देखिरहेका कुराहरू कम होलान्, हामीले विभिन्न समस्या मात्र देखिरहेका छौं होला, तर हाम्रो आत्मिक आँखाले हामीले हेर्ने हो भने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, जो सारा देवहरू भन्दा पनि महान परमेश्वर हुनुहुन्छ। एलिसाले सिरियाको ठूलो सेनालाई कसरी जिते होलान् विचार गर्नुहोस् त प्रियहरू। उनले सम्पूर्ण सेनाहरूलाई अन्धोपनले प्रहार गर्न परमेश्वरसँग प्रार्थना गरे, परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभयो र एलिसाले तिनीहरूलाई हानिको बाटोबाट बाहिर निकाले। एलिसाले आफ्नो परिस्थितिमाथि विजय हासिल गरे किनकि उनी परमेश्वरमा विश्वास गर्दथे कि परमेश्वर एल सदाई हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर उनको हरेक आवश्यकताको रक्षा, समर्थन र आपूर्ति गर्न स्रोत साधनहरू प्रदान गर्ने, प्रबन्ध गर्ने परमेश्वर हुनुहुन्छ भन्ने एलिसालाई विश्वास थियो। आज त्यही विश्वास तपाई र ममा हुनुपर्दछ। रोमीको पुस्तक 8 अध्यायको 31 पदमा यसरी लेखेको छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन्छ? साँच्चीकै परमेश्वर तपाईँ र हामीसँग हुनुहुन्छ भने हाम्रो विरूद्धमा अरू के कुरा हुन सक्छ र? प्रियहरू, तपाईँ हतोत्साहित नहुनुहोस्, तपाईँ निराश नहुनुहोस्। तपाईँमा यदि शान्ति गुमेको छ भने, तपाईँ आकुल व्याकुल हुनुहुन्छ भने, तपाईँ भित्रैबाट त्यो शान्ति तपाईँमा कायम छैन भने, तपाईँ आकुल व्याकुल नहुनुहोस्। यदि परमेश्वर तपाईँको र मेरो साथमा हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन सक्छ र? त्यसै गरी अर्को बाइबलीय खण्ड रोमी 8 अध्यायको 35 पदमा यसरी बताइएको छ, कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? के संकष्टले अथवा दुःखले वा खेदोले वा अनेकालले वा नग्नताले अथवा खतराले वा तरवारले? परमेश्वरको प्रेमबाट तपाईलाई के कुराले अलग गर्दछ? उहाँको शान्तिबाट तपाईँले के कुराले अलग गर्न सक्छ? जबसम्म तपाईँ आफ्नो आँखा आत्मिक क्षेत्रमा केन्द्रित राख्नुहुन्छ र ख्रिस्ट येशु मार्फत परमेश्वरले तपाईँको लागि गर्नुभएको सबै कुरा सम्झनुहुन्छ, त्यो कुनै पनि कुराले तपाईँलाई जित्न सक्दैन। तपाईँ परमेश्वरसँग निरन्तर त्यो असीम आनन्द र शान्तिको यात्रामा अगाडि बढ़िराख्नुहुनेछ। प्रियहरू, रोमीको पुस्तक 8 अध्यायको 38-39 पदमा यसरी लेखिएको छ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशु हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। प्रियहरू, आजको यस समय तपाईँ परमेश्वरमा अझै घनिष्ठ सम्बन्धमा रहन चाहनुहुन्छ अनि उहाँको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई महसुस गर्न चाहनुहुन्छ। तपाईँ यदि त्यो चाहनुहुन्छ भने म सँगसँगै तपाईँ प्रार्थनामा रहनुहोस्, आफ्नो हृदयलाई परमेश्वरतर्फ फर्काउनुहोस्। संसारमा भएका सबै कुराहरू नाशवान छन्, ती सबै कुराहरू विलीन भएर जानेछन्, तर परमेश्वरको राज्य कहिले पनि विलीन भएर जाने छैन। प्रियहरू, उहाँ सदा सर्वदा तपाईँ र म सँगै रहनुहुनेछ अनि परमेश्वरको प्रेमबाट तपाईँ र हामीलाई अरू कुनै कुराले पनि अलग गर्ने छैन। के तपाईँ यो विश्वास गर्नुहुन्छ?
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: Hello, and Jay Massey. Now you are listening to Good News FM 105.1 MHz stereo sound, the voice of the Lord.
1: अब प्रस्तुत हुँदैछ विभिन्न अंग्रेजी भजन गीतहरू।

0: मलाई जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: अरूलाई आशीर्वाद दिन आफ्नो जिब्रो प्रयोग गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 83 यहाँहरूलाई स्वागत छ। प्रत्येक मानिसको मुखभित्र एउटा विशाल औजार हुन्छ। यो एउटा यस्तो औजार हो जसले महान आशिष र मुक्ति ल्याउन सक्छ। यो एउटा यस्तो हतियार पनि हो जुन श्राप र विनाश ल्याउन प्रयोग गर्न सकिन्छ। हितोपदेशको पुस्तक 18:20-21 पद, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने पसलले त्यो सन्तुष्ट हुन्छ। जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ। तपाईँले बोल्ने शब्दहरू तपाईँको नियन्त्रणमा हुन्छन्। तपाईँले के भन्ने निर्णय गर्नुहुन्छ भन्ने बारेमा तपाईँले गर्ने छनौटहरू धेरै महत्वपूर्ण हुन्छन्। तपाईँले बोल्ने शब्दहरूले तपाईँको भविष्यको जीवनले तपाईँलाई कहाँ लैजान्छ भनेर निर्धारण गर्न धेरै मद्दत गर्नेछ। हितोपदेशको पुस्तक 12:18 असावधान वचनले मानिसलाई तरवारले झैं खोज्छ, तर बुद्धिमानको बोलीले निको पार्छ। प्रिय श्रोता, जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्छौ, हामी हाम्रो जीवनमा र हामीले बोल्नेहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हुन्छौ। तर यसको एउटा धेरै अँध्यारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौ, हाम्रा शब्दहरूले ठूलो हानि पुर्याउन सक्छन्। भजन संग्रहको पुस्तक 34:12-13, तिमीहरू मध्ये कसैले जीवनलाई प्रेम गर्छ र धेरै असल दिनहरू देख्ने इच्छा गर्दछ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई झूठ बोल्नबाट अलग राख। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्। यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा बुझ्दैनन्। उदाहरणको लागि हामी स्वीकार गर्न सक्छौ, कसैलाई मेरो वास्ता छैन, वा मैले ब्याङ्कबाट लिएको ऋण कहिले तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको छु, म कहिले स्वस्थ हुँदैन। आत्मिक दृष्टिकोणबाट यी स्वीकारहरू अत्यन्तै खराब छन्। तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन, तपाईँ आफैलाई सराप्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा पनि हामीले ध्यान दिनु आवश्यक छ। जब हामी कसैसँग रिसाउँछौ, हामी उनीहरूलाई नराम्रा कुराहरू भन्न प्रलोभित हुन्छौ। यसबारे धेरै सावधान रहनुहोस्। जब तपाईँ भावनात्मक रिसले भरिनुहुन्छ, तपाईँले गर्नुपर्ने सबैभन्दा राम्रो कुरा भनेको तपाईँ शान्त नभएसम्म परिस्थितिबाट पछि हट्नु हो। अन्यथा तपाईँले पछि पछुताउनु पर्ने कुरा भन्न सक्ने सम्भावना हुन्छ। 1 कोरिन्थीको पुस्तक 6:28 सराप्नेहरूलाई आशीर्वाद दियो, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। प्रिय श्रोता, यहाँ हामीलाई दुर्व्यवहार गर्नेहरूलाई आशीर्वादका शब्दहरू बोल्न प्रोत्साहित गरिएको छ। हामीले के भन्छौ भन्ने कुरामा परमेश्वर चिन्तित हुन्। राम्रो कुरा भनेको तपाईँ शान्त नभएसम्म परिस्थितिबाट पछि हट्नु हो, अन्यथा तपाईँले पछि पछुताउनु पर्ने कुरा भन्न सक्ने सम्भावना हुन्छ। 1 कोरिन्थ

0: हामी हामीलाई दुर्व्यवहार गर्ने मानिसहरूलाई हामी प्रतिको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौ र हामी प्रति नराम्रो व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करुणाको सेवा गर्न ढोका खोल्न मद्दत गर्न सक्छ। एफिसीको पुस्तक 4:29 पद, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। मानिसहरूलाई निर्माण गर्न, उनीहरूलाई प्रोत्साहन दिन हामीले हाम्रो जिब्रो प्रयोग गर्ने सकारात्मक अवसरहरू खोज्नुपर्छ र उनीहरूमा देखिएको कुनै पनि राम्रो व्यवहारको प्रशंसा गर्नुपर्छ। जब हामी कुनै व्यक्तिले गरिरहेको राम्रो कामलाई औल्याउँछौ, हामी उनीहरूलाई आफूलाई सकारात्मक प्रकाशमा हेर्न मद्दत गर्छौ। हामी उनीहरूमा आत्मविश्वास जगाउँछौ। आफ्नो जीवनमा र अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो जिब्रो बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्। आफ्नो मुखलाई अरूको लागि आशीर्वादको रूपमा प्रयोग गर्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: मरे के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर
5: सानो सापकोटा 01-5028-54 र 98-5-11-25-38
6: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा

0: www.goodnewsfm.com.np। यसो लेखिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। योना 14:6।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 20 बेनामिनीहरूलाई मारेर यस अत्याचारको बदला लिएको। तब सबै इजरायलीहरू दानदेखि बेर्सेवासम्मका जम्मै समुदाय र गिलादबाट पनि एउटै मानिस जस्तै गरी आआफ्नो घरबाट निस्किएर मिस्पामा परमप्रभुको सामुन्ने भेला भए। इजरायलका कुलहरूको सबै मानिसहरूको अगुवाहरू तरबार भिरेका 400,000 योद्धाहरू परमेश्वरको मानिसहरूको सभामा हाजिर भए। बेनामिनीहरूले इजरायलीहरू मिस्पामा गएका छन् भन्ने कुरा सुने। यस्तो दुष्ट कुरो कसरी भयो भनी इजरायलीहरूले सोधे। यसकारण त्यस मारिएकी स्त्रीका पति ती लेवीले भने, म र मेरी उपपत्नी रात बिताउनलाई बेन्यामिनको गिवामा आएका थियौं। त्यस रात गिवाका नगरवासीहरू मेरो विरूद्धमा खड़ा भए र मलाई मार्ने विचारले म बसेको घर घेरे र उनीहरूले मेरी उपपत्नीमाथि बलात्कार गरे र त्यो मरी। मैले त्यसको लास लगेर टुक्रा टुक्रा पारी काटे र ती मैले इजरायलका चारैतिर पठाइदिए, किनभने उनीहरूले इजरायलमा यस्तो व्यभिचारी र अपमानजनक काम गरेका थिए। अब तपाईँ सबै इजरायलीहरू बोल्नुहोस् र आफ्नो फैसला दिनुहोस्। तब सबै मानिसहरू एउटै मानिस चाहिँ खड़ा भएर भने, हामी मध्ये एउटै पनि आफ्नो घरमा फर्केर जाने छैन। अब गिवालाई हामी यसो गर्नेछौ, गोला हाले अनुसार हामी चढ़ाई गर्नलाई जानेछौ। हामी इजरायलका जम्मै कुलबाट हरेक 100 दस, हरेक 1,000 100 र हरेक 10,000 1,000 गरी इजरायलमा यस्तो अत्याचार गर्ने बेन्यामिनका गिबाको विरूद्धमा जानेहरूको निम्ति मानिसहरूबाट खानेकुरा जम्मा गर्नलाई लिनेछौ। यसरी सबै इजरायली भेला भए र एउटै मानिस जस्तै त्यस सहरको विरूद्धमा एकै मनका भए। इजरायलका कुलहरूको मानिसहरूले बेन्यामिनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, तिमीहरूको बीचमा यस्तो खराब काम भएको यो के हो? गिवाका ती दुष्ट मानिसहरूलाई हाम्रो हातमा सुम्पिदेऊ र हामी उनीहरूलाई मारेर इजरायलमा भएको यस दुष्कर्मलाई फाल्नेछौ। तर बेन्यामिनीहरूले आफ्नो दाजुभाइ इजरायलीहरूको कुरा सुनेनन्। उनीहरू आआफ्नो शहरहरूबाट इजरायलीहरूसँग लड़ाई गर्नलाई गिवामा जम्मा भए। ती बेन्यामिनीहरूले तुरन्तै आआफ्नो शहरहरूबाट तरबार भिरेका 26,000 मानिसहरू लड़ाईको निम्ति जम्मा गरे। यी मानिसहरू बाहेक गिवाका 700 चुनिएका मानिसहरू पनि थिए। यी सबै मध्ये देब्रे हात अरू 700 चुनिएका मानिसहरू पनि थिए, जसले घुएत्रोले कुनै निशाना पनि चुकाउँदैनथे। बेन्यामिनको कुल छोडेर इजरायलले चाहिँ तरबार भिरेका 400,000 मानिसहरू जम्मा गरे, जो सबै योद्धा थिए। इजरायलीहरू तुरन्तै बेथलतिर लागे र त्यहाँ तिनीहरूले परमेश्वरलाई यसो भनेर सोधे, हामी मध्येको कुन चाहिँ कुलले पहिले बेन्यामिनलाई आक्रमण गर्ने? परमप्रभुले भन्नुभयो, पहिले योद्धाले आक्रमण गरोस्। यसैले इजरायलीहरू बिहान सखारै गिवाको सामु गएर छाउनी हाले। तिनीहरूले बेन्यामिनीहरूसँग लड़ाई गर्नलाई आफ्नो फौजलाई शहरको सामुन्ने तयार राखे। त्यस दिन बेन्यामिनीहरूले गिवाबाट आक्रमण गरेर 22,000 इजरायलीहरूलाई रणभूमिमा मारे। तर इजरायलका मानिसहरूले एकअर्कालाई साहस दिए र पहिलो दिनकै स्थानमा फेरि अडेर बसे। तब इजरायलीहरू उक्लेर गए र परमप्रभुको सामु बेलुकी समय विलाप गरे र तिनीहरूले परमप्रभुसँग आफ्नो दाजु भाइ बेन्यामिनीहरूमाथि आक्रमण गर्नुपर्छ कि भनेर सोधे। परमप्रभुले भन्नुभयो, उनीहरूको विरूद्धमा माथि उक्लेर जाओ। दोस्रो दिन पनि तिनीहरू बेन्यामिनीहरूसँग लड़ाई गर्नलाई अघि बढे। बेन्यामिनीहरू पनि तिनीहरूसँग लड़ाई गर्नलाई गिवाबाट निस्के र तरवार भिरेका अरू 18,000 मानिसहरूलाई उनीहरूले मारे। तब जम्मै इजरायलीहरू फर्केर बेथेलमा गए र त्यहाँ तिनीहरू साँझसम्मै विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्ने बसे। तिनीहरूले परमप्रभुको सामु होम बलि र मेल बलि चढाए। त्यस बेला परमेश्वरको करारको सन्दुक त्यही थियो र हारूनका छोरा एलाजारका छोरा पिनहासले त्यसको सामु सेवा गर्दथे। अनि इजरायलीहरूले परमप्रभुसँग सोधे कि हामी हाम्रो भाइ बेन्यामिनको विरूद्धमा लड़ाई गर्नलाई फेरि जाउँ कि नजाउँ? परमप्रभुले जवाफ दिनुभयो, त्यसलाई आक्रमण गर, भोलि म त्यसलाई तिमीहरूको हातमा सुम्पिदिनेछु। तब इजरायलले गिवाको चारैतिर ढुकी बस्नलाई मानिसहरू राखे। तेस्रो दिन इजरायलीहरू बेन्यामिनीहरूको विरूद्धमा अघि बढे र अघि झैं गिवाको विरूद्धमा स्थान लिए। अनि बेन्यामिनीहरू चाहिँ त्यस सेनालाई आक्रमण गर्नलाई बाहिर निस्के र उनीहरू शहरबाट अलि टाढा पुगे। अनि खुला जग्गामा र बेथेल र गिवामा जाने मूल बाटाहरूमा केही इजरायलीहरू अर्थात 30 मारे। हामी तिनीहरूलाई फेरि पनि जित्दैछौ भनी उनीहरूले सम्झे। तर इजरायलीहरूले उनीहरूलाई शहरबाट बाहिर मूल बाटाहरूमा तानेर निकाल्नलाई हारेर भागेजै गर्ने उपाय गरेका थिए। इजरायलीहरूका जम्मै मानिसहरूले आफ्नो स्थान छोडेर बाल तामारमा युद्धको निम्ति टोली बाँधे। अनि ढुकुवामा बस्नेहरू गिवाको पश्चिमको स्थानबाट जट्टै निस्केर आए। तब इजरायलका 10,000 चुनिएका योद्धाहरूले अगाडिबाट गिवालाई आक्रमण गरे। चाँडै
घमासानयुक्त भयो। बेन्यामिनीहरूले आफूमाथि आइरहेको विपत्तिको केही शंका गरेनन्। यसरी परमप्रभुले बेन्यामिनीहरूलाई इजरायलको सामान्य परास्त गर्नुभयो र त्यस दिन इजरायलीहरूले तरवार भिरेका 25,100 बेन्यामिनीहरूलाई मारे। अब हामीहरू त हारेछौं भनी बेन्यामिनीहरूले थाहा पाए, किनकि सबै इजरायलीहरू गिवाको नजिक राखेका ढुकुवाहरूमाथि भर परेर आफू चाहिँ हारेका जस्तै देखाएका थिए। ती ढुकुवा बसेका मानिसहरूले एक्कासी चढाई गरेर गिवा भित्र पसे र चारैतिर त्यहाँका सबै बासिन्दाहरूलाई तरवारले मारे। इजरायलीहरूले ती ढुकुवामा बसेका मानिसहरूसित सल्लाह गरेको चिन्ह यो थियो कि तिनीहरूले शहरबाट धुवाको मुस्लो आकाशतिर पठाउनु पर्ने, तब इजरायलीहरू चाहिँ लडाईमा फर्कने थिए। पहिलेको लडाईमा गरे चाहिँ हामी इजरायलीहरूलाई जित्दैछौ भन्ने विश्वासमा बेन्यामिनीहरूले इजरायलीहरूलाई मार्न लागेका थिए र करिब 30 जनालाई मारे। तर जब शहरबाट धुवाको मुस्लो माथितिर जान लाग्यो तब बेन्यामिनीहरूले पछिल्लोतिर फर्केर हेरे र सारा शहरमा आग लागि भइरहेको देखे। तब इजरायलीहरू फनक्क फर्केर बेन्यामिनीहरूमाथि जाइ लागे। बेन्यामिनीहरूले आफ्नो नाश आएको देखे र डरले हात्तिए, यसकारण उनीहरू फर्केर इजरायलको सामुबाट उजाडिस्तानतिर भागे। तर लडाई उनीहरू समय पुग्यो र शहरहरूबाट आएका इजरायलीहरूले उनीहरूलाई बीचमा पारी काटेर मार्न लागे। तिनीहरूले बेन्यामिनीहरूलाई रिङ्गै खेदे र नबिसाइकन खेदे र गिवाको पूर्वपट्टि एउटा ठाउँमा उनीहरूलाई जिते। 18,000 बेन्यामिनीहरू मारिए। उनीहरू जम्मै योद्धा थिए। बाँचेकाहरू चाहिँ फर्केर उजाड स्थानमा भएको रिमोनको चट्टानतिर भागे। इजरायलीहरूले बाटाहरूमा उनीहरूको 5,000 जति यताउता छोडिएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्यामिनीहरूलाई गिदोमसम्म खेदे र अझै 2,000 जनालाई मारे। त्यस दिन बेन्यामिनीहरूको हतियार भिरेका 25,000 योद्धाहरू लडाईमा मारिए। तर बाँचेका 600 जना चाहिँ फर्केर उजाड स्थानमा भएको रिमोनको चट्टानमा भागे र त्यहाँ 4 महिनासम्म बसे। इजरायलीहरू बेन्यामिनतिर फर्केर शहरहरूमा भएका मानिसहरू र गाईवस्तुहरूलाई र भेटाइएको हरेक प्राणीलाई तिनीहरूले तरवारले मारे। तिनीहरूले भेटाएको हरेक शहरलाई पनि आगो लगाइदिए।

न्यायकर्ताको पुस्तक अध्याय 21 बाँकी रहेका बेन्यामिनीहरूको निम्ति पत्नीहरू। इजरायलीहरूले आफ्नो छोरी कुनै बेन्यामिनीलाई विवाहमा दिने छैन भनी मिस्रामा शपथ खाएका थिए अनि मानिसहरू बेथेलमा गए र साँझसम्मै त्यहाँ परमेश्वरको उपस्थितिमा रहेर साह्रै ठूलो विलाप गरे। तिनीहरूले भने, हे परमप्रभु इजरायलका परमेश्वर, इजरायललाई किन यस्तो भएको छ? किन आजको दिन इजरायलको एउटा कुल चाहिँ हराएर गयो? भोलिपल्ट मानिसहरू बिहानै उठेर त्यहाँ एउटा वेदी बनाएर होम बलि र मेल बलि चढाए, तब इजरायलका सबै कुल मध्येको कुनै कुल परमप्रभुको उपस्थितिमा आएन कि भनी इजरायलीहरूले आपसमा सोधपूछ गरे, किनभने तिनीहरूले यो महाशपथ खाएका थिए कि मिस्पामा परमप्रभु कहाँ नजाने चाहिँ मारिनुपर्छ। अब इजरायलीहरूले आफ्नो दाजुभाइ बेन्यामिनीहरूको निम्ति बिलौना गरे, किनभने तिनीहरूले भने, आजको दिन इजरायलमा एउटा कुल नै मेटियो। तिनीहरूले सोधे, बाँकी रहेकाहरूको निम्ति पत्नीहरू खोजिदिनलाई हामी के गरौं? हामीले परमप्रभुको सामुन्य उनीहरूलाई हाम्रा छोरीहरू विवाहमा नदिने भनेर शपथ खाएका छौं। तब तिनीहरूले सोधे, इजरायलका सबै कुलहरू मध्ये परमप्रभु कहाँ मिस्पामा नजाने कोही छ? अनि याबेस गिलादबाट कोही पनि सभाको लागि छाउनीमा आएको रहेन छ भनी तिनीहरूले पत्ता लगाए, किनकि जब तिनीहरूले मानिसहरूको गन्ती लिए तब याबेस गिलादको कोही पनि उपस्थित भएको भेटाएनन्। यसैले त्यस सभाले 12,000 योद्धाहरूलाई याबेस गिलादका पुरुष स्त्री र बालकहरूलाई तरवारले मार्न भन्ने हुकुम दिएर पठाए। तिनीहरूले भने, तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नु, तर कन्या केटीहरूलाई चाहिँ छोडिदिनु। तिनीहरूले त्यसै नै गरे। याबेस गिलादका बासिन्दाहरूमध्ये 400 जवान स्त्रीहरू भेटाइए जसको कुनै पुरुषसँग सहवास भएको थिएन, अनि तिनीहरूले यिनीहरूलाई कनानका सिलोको छाउनीमा ल्याए। तब जम्मै सभाले रिमोनको चट्टानमा भएका बेन्यामिनीहरूलाई शान्तिको प्रस्ताव गर्न डाकी पठाए। यसकारण बेन्यामिनीहरू फर्केर आए र उनीहरूलाई याबेस गिलादका ती स्त्रीहरू दिए जो बचाइएका थिए, तर उनीहरूको निम्ति ती यथेष्ट भएनन्। मानिसहरू अझै पनि बेन्यामिनको निम्ति बिलौना गरिरहे, किनभने इजरायलका कुलहरूमा परमप्रभुले यो फाँटो गरिदिनु भएको थियो। अनि सभामा धर्मगुरूहरूले भने, बाँकी रहेकाहरूको निम्ति पत्नीहरू खोजिदिनलाई के गरौं? बेन्यामिनका सबै स्त्रीहरू त मारिए। तिनीहरूले भने, भागेर बाँचेका बेन्यामिनीहरूको उत्तराधिकार हुनै पर्छ, नत्र त इजरायलीहरू मध्येको एउटा कुल मेटिएर जानेछ। हामी आफ्नो छोरीहरू उनीहरूलाई विवाह गरिदिन सक्दैनौ, किनभने कुनै बेन्यामिनीलाई आफ्नो छोरी दिने मानिसमाथि श्राप आउनेछ भनी हामीले शपथ खाएका छौं। तब बेथेलको उत्तरतिर बेथेलदेखि सकेम जाने मूल बाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको सिलोमा परमप्रभुको निम्ति प्रति वर्ष हुने चाडको तिनीहरूलाई याद आयो। यसैले तिनीहरूले बेन्यामिनीहरूलाई भने, गएर दागबारीहरूमा लुकी बस, जब सिलोका केटीहरू नाच्न लाउँछन् तब दागबारीहरूबाट तट्टै निस्केर तिमीहरू हरेकले आफ्नो पत्नी तुल्याउनलाई एउटी एउटीलाई पक्र, तब आफ्नो घर बेन्यामिनको देशतिर जाओ। त्यसपछि यदि तिनीहरूको बुबा वा दाजुभाइहरू आएर हामीलाई उजुर गरे भने हामी भन्नेछौ, उनीहरूमाथि दया गरी हामीलाई सहायता गर्नुहोस्, किनकि लडाईँमा उनीहरूको निम्ति हामीले पत्नी ल्याइदिन सकेनौ। तपाईँ निर्दोष हुनुहुन्छ, कारण तपाईँहरूले आफ्नो छोरीहरू दिनु भएन। ती बेन्यामिनीहरूले यी सबै गरे। तिनीहरू नाचिरहेको बेलामा उनीहरू हरेकले आफ्नो पत्नी तुल्याउन एउटी एउटी केटीलाई पक्रेर लग्यो। तब उनीहरू आफ्नो बाटो लागे र उनीहरूको पैतृक सम्पत्ति भएको ठाउँमा फर्केर आफ्नो शहरहरूलाई फेरि बनाए र तिनमा बसोबास गरे। त्यस बेला इजरायलीहरू पनि आफ्नो कुल कुल र घराना गरी छुटिए र हरेक आफ्नो पैतृक सम्पत्ति भएको ठाउँमा गए। ती दिनमा इजरायलमा कुनै राजा थिएन र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्दथ्यो।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: जेमेसी श्रोता, आज पनि म मार्था राई तपाईँको सामु कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म नेपाल इसाई मण्डली ज्ञानेश्वरको वरिष्ठ पास्टर र पहिलो पास्टर रोबर कार्थक बाबाको आफ्नो जीवन गवाही बताउन गइरहेको छु र उहाँ र मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म पास्टर रोबर कार्थक हुँ। मेरो जन्म भारतको दार्जिलिङ स्थित कालिम्पोङ सहर विक्रम सम्बत 1982 पौष 26 भएको हो। हाल काठमाडौँको ज्ञानेश्वरमा बस्छु र नेपाली इसाई मण्डली ज्ञानेश्वरमा वरिष्ठ पास्टरको रूपमा सेवाकारी गरिरहेको छु। मेरो पुर्खौली घराना सिक्किममा भए तापनि मेरो बुबा त्यहाँबाट एउटा मिशन स्कूलमा शिक्षकको रूपमा अध्यापन गराउन कालिम्पोङमा आउनु भएको थियो। मेरो बुबाको विवाह कालिम्पोङमा नै सम्पन्न भयो। हाम्रो परिवारमा जम्मा 10 भाइ बहिनी थियौं, जसमा मेरो एकजना दाजु र दुईजना दिदीहरू हुनुहुन्थ्यो र मेरो दाजुको सानैमा निधन भयो र दिदीहरूको पनि किशोरावस्थामा निधन भयो। बाँकी रहेका हामी 7 दाजुभाइ तथा दिदी बहिनीमा म जेठो हुन पुगे। मेरो बाजे हजुर बुबा प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हाम्रो घरानाको पहिलो व्यक्ति हुनुहुन्थ्यो। मेरो बुबा कालिम्पोङको एउटा स्थानीय मण्डलीको एल्डर हुनुहुन्थ्यो, जुन त्यति बेलाको पुरानो मण्डली मध्ये एक थियो। उक्त मण्डली स्कटिस मिशनरीहरूले शुरू गरेको एउटा प्रेस्बिटेरियन मण्डली थियो। बुबा चाहिँ त्यहाँको विद्यालयको प्रधान अध्यापक हुनुहुन्थ्यो। मेरो बुबाले अध्यापन गर्नुभएको विद्यालयमा नै मैले एसएलसी सम्मको अध्ययन गरे। क्रिश्चियन घरानामा जन्मेको हुनाले सानैदेखि नै मैले क्रिश्चियन वातावरणमा हुर्किने मौका पाएँ। बाइबल पढ्ने, प्रार्थना गर्ने, भजन गाउने र मण्डली जाने जस्ता कुराहरू मैले सानैदेखि नै सिक्दै आएँ। प्रेस्बिटेरियन मण्डलीको विधि अनुसार बाल्य अवस्थामा नै मेरो पानीको बप्तिस्मा भएको थियो। क्रिश्चियन मण्डलीमा हुर्किए, क्रिश्चियन शिक्षा दीक्षा पाएको भए तापनि वास्तवमा मैले क्रिश्चियन अनुभव पाएको थिइनँ। सानोमा हामी बाल संगति जाने गर्दथ्यौं। घरमै पनि बुबाले हरेक बेलुकी बाइबल क्लासमा हामीलाई बाइबलका कुराहरू सिकाउनु हुन्थ्यो। त्यसै गरी किशोरावस्थामा जवान संगति पनि जाने गर्थे, तर पनि मैले मुक्तिको अनुभव पाएको थिइनँ। 21 उमेरमा पंजाबबाट एकजना प्रचारक दाई जोर्डन चन्दन खा कालिम्पोङमा आउनुभयो। उहाँले नै हामीलाई प्रभु श्री ख्रीष्टलाई कसरी प्रभु र मुक्तिदाता पनि ग्रहण गर्ने भन्ने सम्बन्धमा सिकाउनु भयो। ख्रीष्ट येशू प्रभुले हामी पापीहरूका निम्ति आफ्नो प्राण क्रुसमा बलिदान दिनुभएको कुरामा विश्वास गरेर उहाँलाई आफ्ना मुक्तिदाता प्रभु भनी ग्रहण गरेपछि मात्रै मुक्ति पाइने कुरा हामीले सिक्न पायौं। उहाँको शिक्षा सिकेपछि मैले प्रभु श्री ख्रीष्टलाई व्यक्तिगत रूपमा मेरो प्रभु र मुक्तिदाता भनी सन् 1947 अक्टोबर 12 येशू ख्रीष्टलाई मैले मेरो प्रभु र मुक्तिदाता पनि ग्रहण गरे। त्यसपछि मैले नयाँ जन्म पाएँ। हाम्रो पुरानो मण्डलीमा नयाँ जन्मको शिक्षा दिइँदैन थियो। तत्कालीन मण्डलीका अगुवाले नयाँ जन्मको शिक्षा रुचाउनु भएन। त्यसैले मण्डलीमा फाटो पनि आयो र विश्वासीहरूको एउटा झुण्ड मण्डलीदेखि बाहिरियो। तर हामी जवानहरू मध्ये कतिजना पुरानै मण्डलीमा बसेर त्यहाँ अरू भाइ बहिनीहरूलाई नयाँ जन्मको शिक्षा दिने विचार गर्यौं। त्यसैले हामी पुरानै मण्डलीमा बस्यौं। मेरो बुबा स्वास्थ्यको हिसाबले कमजोर हुनुहुन्थ्यो र मेरो परिवार ठूलो थियो अनि त्यति बेला शिक्षकको तलब थोरै थियो र ठूलो परिवार चलाउन गाह्रो थियो। त्यसैले एसएलसी पास गरिसकेपछि अरू अध्ययन गर्ने मन हुँदाहुँदै पनि पारिवारिक खर्च जुटाउन मैले काम गर्नुपर्ने भयो। मेरो बुबाले अध्यापन गर्नुहुने स्कूलमा मैले पनि अध्यापन गराउन लागि हाम्रो मण्डलीमा नयाँ जन्म पाएका विश्वासी बहिनीहरूलाई नयाँ जन्मको शिक्षा दिने विचार गर्यौं। त्यसैले हामी पुरानै मण्डलीमा बस्यौं। मेरो बुबा स्वास्थ्यको हिसाबले कमजोर हुनुहुन्थ्यो र मेरो परिवार ठूलो थियो अनि

0: अनुभव थिएन। यसै कारण प्रभुलाई पाए तापनि हामीले चाहिँ शिक्षा पाउन सकेनौ।
1: तपाईँसँगै हिँड्दै जानेछु।

नेपाल प्रस्थान। त्यही समयमा भारतको मोतिहारीबाट एउटी मिशनरी दिदी क्लारा एलिजाबेथ फ्याक्लिन कालेबुङमा नेपाली भाषा सिक्न आउनुभयो। उहाँलाई प्रभुले नेपालमा एउटा कन्या पाठशाला सुरु गर्ने दर्शन दिनुभएको थियो। उहाँले भारतमा हिन्दी भाषा मात्र सिक्नु भएको हुनाले नेपालमा आउन उहाँलाई नेपाली भाषा पनि सिक्नु पर्ने भयो। उहाँले नै हामी नयाँ गरी जन्मेको विश्वासीहरूलाई चाहिने आधारभूत शिक्षा दिनुभयो। उहाँबाट नै हामीले परमेश्वरको वचनबाट चाहिने शिक्षाहरू पाउन सक्यौं र हामी प्रभुमा हुर्कन सक्यौं। नेपालमा कन्या पाठशाला सुरु गर्नको लागि उहाँले नेपाल सरकारको शिक्षा मन्त्रालयसँग अनुमतिको लागि प्रक्रिया चालि

भन्नुभएको थियो। त्यति बेलासम्म नेपालमा कुनै पनि क्रिस्चियन स्कूलहरू थिएनन्, किनकि 2007 साल सम्म नेपालमा जहाँ यहाँ राणा शासन भएकोले नेपालमा कुनै क्रिस्चियन हल प्रवेश गर्ने अनुमति दिएको थिएन। त्यति बेला राजा एउटा आलङ्कारिक मात्रै थिए, सम्पूर्ण शासन सत्ता राणाहरूको हातमा थियो। राणाहरूले कठोर प्रकारले शासन गरेको कारण नेपाली जनताहरू राणाहरूसँग खुसी थिएनन्। त्यसैले राजा र जनता मिलेर राणा शासन हटाउने कार्य सम्पन्न भयो र 2007 सालमा राणा शासनको अन्त्य भई नेपालमा प्रजातान्त्रिक व्यवस्था शुरू भयो। त्यसपछि नेपालमा मिसनरीहरूले प्रवेश गर्ने र अस्पताल, स्कूल तथा अन्य सामाजिक काम गर्ने अनुमति दिइयो, तर ती मिसनरीहरूलाई धर्म प्रचार गर्न नपाउने भन्ने कागज गर्नु पर्दथ्यो। मेरो लागि जन्मस्थल कालिम्पोङ छोडेर नेपालमा आउन गाह्रो थियो, किनकि हाम्रो परिवार ठूलो भएको र कमाउने बुबा कमजोर हुनुभएकोले घर धान्ने जेठो छोरो म नै थिएँ। मेरो बहिनी ज्वाइँ राजेन्द्र रोङगोङ पहिलादेखि नै नेपाल आउने बोलावट पाउनु भएको र मिस फ्याक्लिनले मेरी बहिनी जरमिता रोङगोङलाई नेपाल ल्याउने इच्छा गर्नुभएको थियो। मिस फ्याक्लिनले मलाई नेपाल जानको लागि आग्रह गर्नुभयो। त्यति बेला मैले कालिम्पोङको मण्डलीमा सेवा गरिरहेका थिएँ र पारिवारिक कारणले पनि मलाई कालिम्पोङ छोड्न मन लागेको थिएन। परमेश्वरको बोलावट। त्यसै बीचमा युहन्ना 10:16 लेखिएको वचनद्वारा मैले नेपाल जानको लागि प्रभुको बोलावट पाएँ, जहाँ लेखेको छ, मेरा अरू बेटा छन् जो यस कोठामा होइनन्, तिनीहरूलाई पनि मैले मुल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन्, तिनीहरू एउटै बगल हुनेछन् र एउटै गोठाला हुनेछु। मैले यो वचनद्वारा नेपालमा रहेका प्रभुका बगालहरूको बारेमा प्रभु मसँग बोल्नु भएको दर्शन पाएँ। यही वचनद्वारा प्रेरित भएर म नेपाल जाने निधि गरे। मेरो बुबासँग मैले नेपाल जाने कुरा राखे। उहाँ अलिकति अन्कन आउनुभयो, तर उहाँले प्रभुको बोलावट नै हो भन्ने कुरा जान्नुभएर मलाई अनुमति दिनुभयो। मिस फ्याक्लिनले पनि नेपालमा स्कूल शुरू गर्न अनुमति प्राप्त गर्नुभयो। 1956 क्रिस्चियन स्कूल शुरू गर्न हामीहरूलाई लिएर नेपाल आउनुभयो। म, मेरी बहिनी जर्मिता रोङगोङ, ज्वाइँ राजेन्द्र कुमार रोङगोङ र सुश्री धनमाया खवास श्रेष्ठ समेत हामी चारजना शिक्षकको रूपमा आयौं र अरू भाइ बहिनीहरू 6 गरी जम्मा 10 आयौं। मिस फ्याक्लिन पहिले नै बन्दोबस्तको लागि काठमाडौँ आइसक्नु भएको थियो। त्यति बेला काठमाडौँमा विद्यालय खोल्ने अनुमति नभएकोले हामी भक्तपुरमा गयौं र करिब 1 त्यही विद्यालय खोल्ने विचारमा बस्यौं, तर हामीलाई स्कूल खोल्ने ठाउँ नमिलेकोले हामी फेरि काठमाडौँमा नै आयौं। मण्डली सुरु। सन् 1951 भन्दा अघि नेपालमा क्रिस्चियन संघ संस्थाहरू भारतको जोगवनी, नौतुना, रूपैदिया लगायतका नेपालको सीमा क्षेत्रमा रहेका शहरहरूमा बसेर नेपालको लागि काम गर्दै थिए। त्यसपछि रूपैदियामा भएकाहरू नेपाल गञ्जमा प्रवेश गरे, नौतुनामा भएकाहरू पोखरामा गए र जोगमनीमा हुनेहरू पूर्व नेपालका कतिपय ठाउँहरूमा गए र ती ठाउँहरूमा सुसमाचारका कामहरू शुरू भयो भने हामीहरू काठमाडौँमा आएका थियौं। हामीहरू आउनु अघि भारतको केरलाबाट 4 जवान मिसनरीहरू काठमाडौँमा आएर नेपाली भाषा सिक्दै थिए। तिनीहरूले युद्ध रोड स्थित 1954 सानो संगति शुरू गरे र तिनीहरूले पछि पुतली सडकमा आएर पुतली सडक मण्डली शुरू गरे, जुन काठमाडौँको पहिलो मण्डली पनि हो। पहिले हामी पनि उनीहरूसँग संगति गर्दै थियौं, तर उनीहरूसँग हाम्रो त्यति मेल भएन र हामीले छिट्टै संगति शुरू गर्नुपर्ने अवस्था आयो। अनि हामी उताबाट आएर र केही मिसनरीहरू गरी करिब 16-17 मिलेर दिल्ली बजारको एउटा डेराको घरमा सन् 1957 संगति शुरू गर्यौं। हामी 6-7 ठाउँमा विभिन्न घरहरू सर्दै गयौं र पछि हाल नेइमा ज्ञानेश्वर मण्डली रहेको ठाउँमा सर्यौं। सतवटुहरू। क्रिस्चियन धर्मलाई नेपालको सरकार, समाज र आम मानिसहरूले मन पराउँदैन थिए। यसले गर्दा हामी नेपालमा आएर पनि सेवाको अवसर एकदमै कम थियो। मिसनरीहरू पनि सामाजिक काम गर्न चाहिँ पाउँथे, तर सुसमाजको काम गर्न पाउँदैन थिए। त्यति बेला नेपालीहरूले क्रिस्चियनहरूलाई रुचाउँदैन थिए र अलिक घृणाको दृष्टिले हेर्ने गर्थे। क्रिस्चियन धर्मलाई अमेरिकन धर्म भन्थे र क्रिस्चियनहरूलाई धर्म बेचुवाहरू पनि भन्थे। भारतमा रहेका नेपाली भाषी विश्वासीहरूले नेपालको लागि ढोका खोलियोस् भने
अघिदेखि नै प्रार्थना गरिरहेका थिए। उनीहरूको प्रार्थनाको उत्तर स्वरूप परमेश्वरले हामीलाई नेपाल आउने मौका दिनुभयो। हामीलाई त्यति बेला सरकारबाट दबाब थियो, शिशुमाझको काम गरेका दण्ड सजाय प्रावधान थियो। समाजको दबाबमा कुनै व्यक्ति क्रिस्चियन भएमा त्यसलाई समाजबाट नै बहिष्कार गर्ने, पानी छिर्न नदिने र हिलाको दृष्टिले हेर्ने गर्थे। समाजको दबाब सरकारको दबाब भन्दा चर्को थियो। क्रिस्चियनहरू सबैभन्दा सानो जातको रूपमा लिन्थे, यसैले मानिसहरू शिशुमाचा सुन्न पनि डराउँथे। उनीहरू हामीबाट टाढा तर्किन्थे। शिशुमाचा सुन्न नधेरै गाह्रो थियो। 1961 पञ्चायती व्यवस्था शुरू भएपछि नेपालको मण्डलीले निकै दुःख भोग्नु पर्यो। नेपालका कतिपय विश्वासीहरू जेलमा लगिए, गाउँ निकाला गरियो अनि घरबाट निकालिएर पिटिए पनि, अनि थुनामा राखियो र धेरै यातना पनि दियो। कतिपयलाई क्रिस्चियन धर्म त्याग गर्न लगाई पुरानै धर्ममा फर्काउने कोसिस समेत भयो। यहाँसम्म कि सेवा संगति गर्न समेत दिइएन। मण्डली भवनहरू भत्काइयो अनि जलाइयो। त्यति बेलाका विश्वासीहरूले निकै अप्ठ्यारो अवस्था भएर गुज्रनु पर्यो। क्रिस्चियन भएकै कारणले धेरै विश्वासी भाइ बहिनीहरूले रोजगारी समेत पाएनन्। हाम्रा मानिसहरूलाई पढ्न समेत बाधा भयो। कतिपय ठाउँमा क्रिस्चियनहरूलाई डेरामा बस्न समेत दिइएन। यो सतावटले मण्डलीको विकार भएन, तर यसले मण्डलीलाई अझै बलियो बनाएर आपसी एकता र प्रेममा बाँधियो। सतावटको कारणले गर्दा विश्वासीहरू अझ धेरै प्रार्थना गर्ने, बाइबल पढ्ने र संगतिहरूमा सहभागी हुन थाले। वास्तवमा यो सतावट हाम्रो लागि एउटा आशिषको कारणले बन्न पुग्यो। सतावटकै समयमा पनि नेपालमा सुसमाचार प्रचारको कार्य जारी रह्यो र धेरै भन्दा धेरै मानिसहरूले प्रभुमा विश्वास गरे। परिवार मेरो विवाह गान्तोक मण्डलीका एल्डर गुरुबा पञ्चवीर राई कि माहिली छोरी मेरी मोती राईसँग December 30, 1960 गान्तोकको मण्डलीमा भएको हो। हाम्रो पहिलो सन्तानको रूपमा 13 February 1963 समीर डनकार्थको जन्म भयो। कान्छो छोरो डानियल डनकार्थको जन्म 24 December 1965 भएको हो। हामी 35 वर्षसम्म साथी रहेपछि सन् 1996 जनवरी 7 तारिकका दिन मेरी श्रीमती प्रभुको घरमा गइन्। तिनको जीवनकालमा मण्डली सम्हाल्ने तथा परिवार सम्हाल्ने काममा मलाई धेरै साथ दिएकी थिइन्। मण्डलीलाई हालको अवस्थासम्म ल्याउन उनको ठूलो योगदान थियो। मण्डलीका प्राय मानिसहरूले तिनलाई मण्डलीको आमाको रूपमा आदर गर्थे। तिनले मण्डलीका विभिन्न सेवाको क्षेत्रमा सहायता पुर्याउने गर्थिन्। मण्डलीमा आउने अतिथि बिरामी अनि समस्यामा परेकाहरू र ससाना केटाकेटीहरूलाई माया र वास्ता पुर्याउने काममा तिनी एक नमुना थिइन्। हाम्रो परिवार चलाउनका लागि तिनले कुखुरा पालन, बङ्गुर पालन र अन्य आय आर्जनमा कामहरू समेत गर्ने गर्थिन्।

आशिषहरू मेरो जीवनका दुईवटा विशेष मुख्य दिनहरूमा एउटा मैले नयाँ जन्म पाएको दिन 1946 अक्टोबर 12 तारिकको दिन हो, जुन दिन मैले ख्रिस्ट येशु प्रभुलाई मेरो प्रभु र मुक्तिदाता पनि ग्रहण गरेका थिए अनि पवित्र आत्मा ममा बास गर्नुभयो। अर्को महत्वपूर्ण दिन 1968 डिसेम्बर 12 तारिकको दिन हो, त्यो दिन मैले पवित्र आत्माको बपतिस्मा र भरिपूर्ण पाएँ। नयाँ जन्म पाएपछि म साँच्चो क्रिस्चियन बन्न सकेँ र प्रभुको काम गर्न आफूलाई दिन लागे। जब मैले पवित्र आत्माको बपतिस्मा पाएँ तब मात्र मैले पवित्र आत्माको शक्ति पाएँ र पवित्र आत्माले मलाई काम गर्न अगुवाई गर्नुभयो। पहिले अनुभव भन्दा दोस्रो अनुभव अझ फलवन्त मेरो लागि भयो। आधुनिक नेपालमा सुसमाचारको ढोका खुलेपछि हामी नेपाल आउँदा औलामा गर्न सकिने विश्वासीहरू थिए। नेपालमै बप्तिस्मा पाएका विश्वासीहरू खासै थिएनन्। प्रभुले हामीलाई पनि मेमा ज्ञानेश्वर मण्डली शुरू गर्ने अवसर दिनुभयो। हाल नेपालभरि मण्डली फैलिएको छ। प्रभुले शून्यबाट यति ठूलो बनाएर ल्याउनुभयो। अहिले मेरा धेरै आत्मिक सदस्यहरू छन्। यो देख्दा मेरो मन प्रभु प्रति अति आभारी हुन्छ। पञ्चायती अवस्थाको एकदमै कठोर कालमा पनि प्रभुको अनुग्रहले म चाहिँ एकपल्ट पनि कुटाई पिटाई खानु र जेल खानामा जानु परेन। मैले कुनै सम्झौता पनि गर्नु परेन र गरिरहेको सेवाकाई पनि छोड्नु परेन। मेरो जेठो छोरो सामुएल डनकार थका हाल नै ज्ञानेश्वर मण्डलीमा पास्टरको रूपमा सेवाकाई गरिरहेको छ। उसको विवाह सिङ्गापुरबाट मिसनरी भएर नेपाल आएकी टान सिंह कार्थक साथ भएको छ र हाल परमेश्वरले एउटा छोरी आशा डोना कार्तकलाई दिनुभएको छ। कान्छो छोरो डानियल डन कार्तक हाल अमेरिकामा छन्। नेपाल बाहिर 20-25 देशहरूमा जाने अवसर पाएँ। मण्डलीमा प्रभुले प्रशस्त आशिष दिनुभएको छ। नेमा ज्ञानेश्वर मण्डलीको काठमाडौँ उपत्यकामा विभिन्न ठाउँहरूमा शाखा मण्डलीहरू छन् अनि नेपालभरि 140 भन्दा बढी शाखा मण्डलीहरू रहेका छन् भने औपचारिक रूपमा नेपाल भन्दा बाहिर विभिन्न सहरहरूमा 5 परिवारले मिसनरीको रूपमा सेवाकाई गरिरहनु भएको छन्। त्यसै गरी युकेमा पनि एक परिवार सेवाकाईमा हुनुहुन्छ। अनौपचारिक रूपमा हाम्रो मण्डलीमा थुप्रै विश्वासीहरू हाल विभिन्न देशमा प्रत्यक्ष अप्रत्यक्ष सेवाकाईमा संलग्न छन्। नेपालको मण्डली अप्ठ्यारो परिस्थिति भइरहेको श्रद्धा समेत मण्डली वृद्धि भन्ने जारी नै रह्यो। यसको कारण पवित्र आत्माको सहायता नै हो। पवित्र आत्माले नै हामीलाई मण्डली स्थापना गर्न, सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई सुदृढ गर्न सहायता गर्नुभयो। पवित्र आत्माले हामीसँग नबोल्नु भएको भए सायद हामी नेपाल आउने थिएनौ। सुरुका दिनहरूमा हामीले पवित्र आत्माको सहायता माग्यौं तर काम गर्ने चाहिँ हामी आफै भयौं। परमेश्वरको कुनै पनि काम गर्दा पवित्र आत्माको सहायता लिनुपर्छ भन्ने थाहा थियो, तर पछिबाट मात्र थाहा भयो पवित्र आत्मा आफैले काम गर्नुहुन्छ। हामीले पवित्र आत्मालाई चलाउने होइन तर पवित्र आत्माले नै हामीलाई चलाउनुहुन्छ। यसको लागि पवित्र आत्मा पाएर मात्र होइन तर पवित्र आत्माको भरिपूरी चाहिन्छ भन्ने महसुस गर्यौं र पवित्र आत्माको भरिपूरीमा आत्माको अगुवाईमा काम गर्न चाहिँ उत्तम रहेछ भन्ने हामीले थाहा पायौं। प्रभु येशूले युहन्ना 10:10 भन्नुभए अनुसार उहाँ जीवन दिन मात्रै होइन तर प्रशस्त जीवन दिन आउनु भएको हो। यसैले नयाँ जन्मको समयमा पवित्र आत्मा पाएर मात्रै होइन तर पवित्र आत्माको बप्तिस्माको अर्को अनुभव पनि चाहिन्छ जहाँ हामी आत्माको भरिपरी पाउन सक्छौ। येशू प्रभुले प्रेरित 1:8 भन्नुभयो, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। पवित्र आत्माको शक्ति बिना हामी प्रभुको सेवा गर्न सक्थेनौ। पुननिर्माणको काममा जुटेको हेरू बाबेललाई परम प्रभुले भन्नुभयो, न त बलले न शक्तिले तर मेरो आत्माले उहाँले नै मण्डली निर्माणमा लागेकाहरूलाई भन्नुहुन्छ। यो काम तिमीहरूले मानसिक बल र शक्तिद्वारा होइन तर पवित्र आत्माद्वारा गर्न सक्नेछौ। यसर्थ प्रभुको मण्डली बनाउने कामको निम्ति हामीलाई पवित्र आत्माको बपतिस्माको नितान्त आवश्यकता छ। भविष्यमा जे जस्तै भई परिआए तापनि म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु भने प्रभु हामीसँग हुनुभएकोले र प्रभुले नै आफ्नो मण्डली स्थापित गर्नुहुने भएकोले हाम्रो भरोसा उहाँमा नै स्थिर राख्नुपर्छ। प्रभुले मलाई अनगिन्त आशिषहरू दिनुभएको छ। मेरो जीवनमा शान्ति आनन्द नयाँ र अनन्तको जीवन छ। अहिले म 93 वर्ष पुगे। यो मेरो उमेरसम्म पनि स्वस्थकर जीवन
दिनुभएको छ र उहाँको सेवा गर्ने मौका र बल दिनुभएको छ। यो पनि मेरो लागि ठूलो आशिषको कुरा हो। मण्डलीसम्म जान आउन सक्छु। बाहिर टाढा टाढा चाहिँ जान अलिक गाह्रो हुन्छ। मेरो हात खुट्टा चलिन्जेल र एक मुठी सास पाइन्जेल मेरो परमेश्वरको महिमा प्रशंसा र सेवा गर्नेछु। परमेश्वर प्रभु येशू ख्रीष्टलाई धन्यवाद होस्। श्रोताहरू, आज मैले नेपाल इसाई मण्डली ज्ञानेश्वरको वरिष्ठ पास्टर अनुपाल कार्तक बाबाको आफ्नो जीवन गवाही बताएको थिएँ। हाल अहिले उहाँ परमेश्वरको घरमा हुनुहुन्छ। 2020 सालको कोरोनाको समयमा परमेश्वरले उहाँलाई उठाउनु भयो। तर त्यो समयमा उहाँलाई डाक्टरले भन्नुभएको थियो कि उहाँलाई कोरोना लागेको छैन, अर्कै समस्या थियो। तर त्यो समयमा उहाँ बित्नु भएको थियो र अहिले हाल हुनुहुन्न। अनि जब मैले चाहिँ 2017-18 मैले उहाँसँग प्रत्यक्ष भेटेर मैले उहाँले बोलेको यो अनि आफ्नै बोलीमा आफ्नो भाषामा आफ्नो शब्दमा प्रत्यक्ष रेकर्ड गरेको अनि त्यसपछि मैले यो किताबमा उतारेकी हुँ। हवस् त श्रोता, आज मेरो निर्धारित समय सकिएको छ। यस्तै तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने गवाही तपाईँको आफ्नै कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो फोन नम्बर 608-590-8136-608-590-8136 छ। मेरो इमेल एड्रेस हो raimartha@gmail.com। जय मसीह, गॉड ब्लेस यू।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। साथै हाम्रो अनलाइन अफिसियल एप्लिकेशन गुड न्यूज नेपालबाट पनि अनलाइन मार्फत यहाँहरूले चाहेको समयमा 24 घण्टा सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी यीशुख्रीष्टको विषयमा भएको भविष्यवाणी र यीशुख्रीष्टको वास्तविकताको विषयमा हेर्नेछौ। प्रिय श्रोता, आउनुहोस्, यीशुख्रीष्टको विषयमा भएको भविष्यवाणी के थियो र यीशुख्रीष्ट वास्तवमा को हुनुहुन्थ्यो, जसको बारेमा हामीले थुप्रै कार्यक्रमहरूमा जानकारी दिँदै आइरहेका छौ। आजको यही विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि म प्रवचनको फेरि पनि हार्दिक नमस्कार तथा जयमसी। यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रममा म उपस्थित भए यहाँहरूका बीचमा साँचो सत्य ईश्वरको बारेमा बताउने र उद्धार र मुक्ति मानिसहरूले कसरी पाउँछन् भन्ने सन्देश दिन यो सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गरिरहेका छौ। श्रोता, देशका विभिन्न 15 भन्दा बढी रेडियोहरूमा हामी यो प्रसारण गर्ने गर्दछौ भने विश्वभरि जीएनएन अनलाइन रेडियोमा प्रसारण गर्ने गर्दछौ, किन त भने विश्वभरिका हरेक मानिस एक दिन मर्नेछन्, हरेक मानिसले ईश्वरका अगाडि गएर न्याय दिनुपर्नेछ। यो कुरा हामीलाई पहिले धर्मशास्त्रले प्रस्ताएको छ। कतिपय मानिसहरू आज धन दौलत र इज्जत र मानको लागि व्यस्त छन् भने आफ्नै कामद्वारा धर्म कर्म गरेर मोक्ष पाउने काममा पनि कतिपय मानिसहरू व्यस्त छन्। तर श्रोता, यो कुरा भने उद्धार र मुक्ति पाउनलाई सक्षम छैन भनेर प्रमाणित धर्मशास्त्र बाइबलले प्रस्ताएको छ। त्यसैले आज श्रोता, हामी हरेक मानिस मर्छौं र मरिसकेपछि मुक्ति पाउनु पर्छ भन्ने हेतुले हामी यो सुसमाचार अथवा असल सन्देश, जो हरेक मानिसको लागि उत्तिकै महत्व छ, यो सुसमाचार रेडियोहरूबाट प्रसारण गरिरहेका छौँ। यहाँहरूलाई नराम्रो लाग्ला, यहाँहरूलाई अप्ठ्यारो लाग्ला, यहाँहरूलाई रिस उठ्न सक्ला, तर वास्तविकता भने तितो हुन्छ। हजुरहरूले यो कुरा सुनिदिन बुझिदिन हामी यही कार्यक्रमबाट हार्दिक अनुरोध गर्दछौ। गर्नै पर्ने होइन आदरणीय मित्र, सुनिदिनुहोस्। सुन्नुभयो बुझ्नुभयो भने गर्ने नगर्ने तपाईँ हाम्रो आफ्नै स्वतन्त्रता छ, जो ईश्वरले नै दिनुभएको हो। स्वतन्त्रता हामीसँग छ, तर त्यो स्वतन्त्रता साथै गरेका निर्णयहरूको हिसाब किताब भने हामी एक दिन हाम्रा सृष्टिकर्ताको अगाडि, हाम्रा उद्धारकर्ता येशू ख्रीष्टको अगाडि जाँदा दिनुपर्ने हुन्छ। आज धरतीमा येशू येशू येशू येशू भनिरहेका छन्। देश विदेश विभिन्न प्रकारका समूहहरू येशूको बारेमा नबोल भनेर येशूका बारेमा बोल्नेहरूका विरुद्धमा लागिरहेका छन्। विभिन्न प्रकारका कार्यक्रमहरू आइरहेका छन्, विभिन्न प्रकारका धम्कीहरू आइरहेका छन्। किन येशूको बारेमा अझै बताउन रोकिँदैन त? किन येशूको बारेमा यति साह्रो बताइरहेका हुन् त? अरू कुनै पनि मानिस कुनै पनि धर्मशास्त्रको बारेमा किन बताइँदैन? येशूको बारेमा मात्र किन घर घर गाउँ गाउँ देश देश गएर लाखौं करोडौं रुपियाँ पैसा खर्च गरेर किन येशूको बारेमा सुनाइन्छ? येशूमा मात्रै मुक्ति छ भनेर किन सिकाइन्छ? येशूमा विश्वास गर्नुहोस् भनेर किन सिकाइन्छ? यो कुरा एकदमै विचार गर्नुहोस्। एसियामा जन्मिनु भएका येशूको बारेमा आज अमेरिकनहरू प्रचार गर्न विश्वमा जान थाले। एसियामा जन्मेका येशूको बारेमा बेलायतीहरू आज विश्वभरि छरिएर येशूको बारेमा बताउन जान थाले। अस्ट्रेलियनहरू गएर देश देशमा प्रचार प्रसार गर्न थाले। कोरियनहरू गर्न थाले। एसियामा जन्मेका गर्दा येशूको बारेमा आज विश्वका मान्छेहरू यसरी किन दिवाना भएर गएर उहाँको बारेमा बताउने, उहाँमाथि विश्वास गर भनेर हरेक मानिसहरूलाई उल्टै सहायता गरेर, उल्टै प्रेम गरेर, उल्टै दया धर्म देखाएर किन यो येशूमा पाप पश्चातापको प्रार्थना गरेर भन्नुहुन्छ त? किनभने आदरणीय श्रोता, यो बराबर महत्वपूर्ण कुरा, यो बराबर तपाईँ र मेरा जीवनको मूल्यवान कुरा अर्को छैन। हामी विश्वास गरौं या नगरौं त्यो आफ्नो ठाउँमा छ। तपाईँ हामीले कमाएका धन सम्पत्ति एक दिन सिद्धिने हुन्। तपाईँ हामीले यो धरतीमा जति रबाबका साथ बसे तापनि हामीहरू एक दिन माटोमा मिसिनु पर्छ। तपाईँ हामी जति ठूलो रबाब र इज्जत मान र सम्मानका साथ यो धरतीमा जिए तापनि त्यो गर्व धरतीको गर्व मात्र हुनेछ। त्यो गर्व अस्थायी गर्व मात्र हुनेछ। त्यो मान अस्थायी मान मात्र हुनेछ। एक दिन सबैले माटोमा मिसिनु पर्छ। एक दिन सबै मर्नु पर्छ। एक दिन सबै यो धरती यो संसार छोडेर जानुपर्छ। शरीर त माटोमा जान्छ, तर तपाईँ र मेरो देख्ने सुन्ने शक्ति, तपाईँ र मेरो बोल्ने शक्ति, तपाईँ र मेरो महसुस गर्ने शक्ति, यो भने जन्मदाता परमेश्वरका अगाडि न्यायको लागि जानेछ। जब दोस्रो आगमन पक्कै हुन्छ भनेर हरेक धर्मशास्त्रले बताएका येशू ख्रीष्टको दोस्रो आगमन हुन्छ, तब येशू ख्रीष्टका अगाडि संसारका हरेक धर्मका हरेक जातका हरेक लिङ्ग हरेक मानिसहरू उभिनेछ। तब पापको निम्ति बलि जो भयो उही येशू ख्रीष्टले धर्मको लागि पनि न्याय गर्नुहुनेछ। र न्याय कसरी गर्नुहुनेछ भन्ने कुरा हामी बार बार यो कार्यक्रम सुसमाचार सबैका लागिबाट प्रसारण गरिरहेका छौँ। न्याय गर्ने आधार के हुनेछ भन्ने कुरा यो सुसमाचार सबैका लागि कार्यक्रमबाट सधैँ प्रसारण गर्ने गरिरहेका छौँ। क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूले ठाउँ ठाउँ गाउँ गाउँ गएर यो कुरा बताइरहेका छन्। हामी एकदमै ध्यान दिएर गम्भीरताका साथ सुनेका छौँ भने त्यो थाहा पाएका होला। एउटा मात्र प्रश्न उहाँले गर्नुहुनेछ, तिनीहरूको पापको खातामा पाप छ कि? एउटा मात्र पाप भए पनि हामीलाई स्वर्ग पठाउनु हुने छैन। पापको एउटा रेसा मात्र हाम्रो जीवनमा भए पनि हामीलाई कुनै हालतमा स्वर्ग पठाउन सक्नुहुने छैन। हामी नरकको अनन्त अनन्तसम्म जलिरहने आगोको तलाउमा जानुपर्नेछ। त्यहाँ रुवा चिच्याड अति अति अति कष्टका साथ अनन्त अनन्तसम्म जीवन बिताउनु पर्नेछ। त्यसैले श्रोता, सुसमाचार यो हो, हामी धरतीमा जन्मिसकेपछि भूल गल्ती भइहाल्छन्। ती भूल गल्ती क्षमा गर्न एक मात्र उपाय छ, येशू मसीहको नाउँमा पाप पश्चातापको प्रार्थना गर्ने, यसलाई क्रिस्चियन हुने भन्छ। म पापी हुँ, हो मेरो जीवनमा भूल गल्ती भइहाल्छ भनेर स्वीकार्ने, अनि येशूको नाउँमा सरी भन्ने, अनि येशूलाई प्रभु भनेर मान्ने, अनि येशूलाई नै जीवनभरि पुकार्ने, सम्झिने, उहाँको नाउँमा प्रार्थना गर्ने। येशू बाहेक अरू कुनै पनि उहाँले बनाएका सृष्टि भएका यी धरतीका चीज वस्तुहरूलाई ईश्वर भनेर कहिले पनि नढोग्ने, यो येशूको सूत्र हो। यो त्यो दिनको आधार हुनेछ आदरणीय मित्र। त्यसैले येशू ख्रीष्टको यति महान सन्देश छ, र यो येशू आउनु भन्दा पहिला केही येशूको बारेमा बताएको थियो त भनेर हेर्दा धेरै ठाउँ बताएको थियो। येशू जन्मिनु भन्दा सयौं हजारौं वर्ष पहिला बाइबलमै पुरानो करारमा बताएको छ। येशू जन्मनु भन्दा सयौं हजारौं वर्ष पहिला लेखिएका वेदहरूमा येशूको बारेमा बताएको छ, पुराणहरूमा येशूको बारेमा बताएको छ, सबै अन्य धर्मशास्त्रमा येशू ख्रीष्टको बारेमा बताएको छ, प्रस्तै बताएको छ। श्रोता, हामी बुझी बुझ पचाउँदै गयौं भने, जानी जानी हामीले वास्ता गरेनौं भने, असल सुन्दा सुन्दै खराबै गर्यौं भने, सही कुरा सुन्दा सुन्दै गलत निर्णय गर्दै हिँड्यौं भने, त्यसको भागीदार त येशू हुनुहुने छैन, त्यसको भागीदार त हामी पनि हुँदैनौ आदरणीय मित्र, त्यसको भागीदार आफै हुनुपर्नेछ। त्यसकारण आज नै हामी पश्चाताप गरेर येशू प्रभुको नाममा प्रार्थना गर्न सिकौं, र येशूको बारेमा के भनिएका थिए त, कति सय वर्ष पहिला येशूको बारेमा कस्ता कस्ता भविष्यवाणी भएका थिए त भन्ने कुरा येशू जन्मिनु भन्दा 700 वर्ष पहिला यसैया भन्ने अगमवाणी बोल्ने व्यक्तिद्वारा यस्ता कुराहरू भनेका थिए। यी कुरा यहाँका बीचमा प्रस्तुत गर्न अघि एउटा उहाँको महिमाको भजन गाउनेछौ। यहाँका बीचमा यो भजन गाउँ।

0: हो आदरणीय मित्र, यो संसारमा उहाँको महिमा गर्नु, उहाँको प्रशंसा गर्नु, येशूको नाउँको जय जयकार गाउनु, येशूको नाउँमा कीर्तन भजन गर्नु, येशूको नाउँमा विश्वास गर्नु, येशूको नाउँले आफ्नो जीवनमा उचाल्नु, यो बराबर असल धार्मिक काम र धर्म कर्म अर्को कुनै छैन श्रोता। किनभने येशूमा मात्रै मोक्ष छ, त्यसैले धर्म कर्म मुक्ति र मोक्षको लागि येशू ख्रीष्टमा विश्वास गरे पुग्छ, जीवनभरि धार्मिक काम गर्नु छ त येशूको नाउँ पुकारे हुन्छ, येशूको नाउँको महिमाका गीत भजन गाए हुन्छ। यो नै हाम्रो जीवनको सबभन्दा ठूलो र सजिलो धर्म कर्म हुनेछ। यो बाहेक अन्य आफ्ना जीवलाई दुःख दिने, आफ्नो धन सम्पत्तिलाई सिद्ध्याउने, आफ्ना रीति रिवाजमा अल्झेर आफ्ना अन्धविश्वास र रूढिवादीमा आधारित विभिन्न प्रकारका चाल चलनमा विश्वास गरेर येशू ख्रीष्टलाई इन्कार गर्ने नगर्नुहोला। हामीले आफ्ना संस्कृति, आफ्ना परम्पराहरू मान्नु पर्छ, तर येशू बाहेक अरू कसैलाई पनि ईश्वर भन्न मिल्दैन। यो ईश्वरको विरुद्धको हो, ईश्वर विरुद्धको अपमान हो, यो कुनै हाम्रो कल्चर होइन। त्यसैले आदरणीय मित्र, हामी नाच गान गरौं, खान पिन गरौं, रमाइलो गरौं, तर ईश्वरसँग खेलबाड होइन। ईश्वरलाई ढुङ्गा र माटोका तस्विर बनाएर ईश्वर हुनुहुन्छ भनेर झुकेर हामी उनलाई ईश्वर भन्न हुँदैन, यो ठूलो अपराध हुनेछ। त्यसैले आदरणीय मित्र, येशू नै ईश्वर हुनुहुन्छ, येशू नै मुक्तिदाता हुनुहुन्छ, र येशूको बारेमा उहाँ जन्मनुभन्दा 700 वर्ष पहिला नै 22 वटा ठूला ठूला प्रमाणहरू यसैया अगमवक्ताद्वारा बोल्नु भएको थियो। उहाँले यसैया भन्ने पुस्तक 49 अध्यायको 1 पदमा उहाँले येशू जन्मिनुभन्दा 700 वर्ष पहिला भन्नुभएको थियो, उहाँलाई उहाँको जन्म अघि नै परमेश्वरको दास बन्न बोलाइनेछ। येशूको शरीर, जुन शरीरमा ईश्वर को पूर्ण बास थियो, त्यो शरीरलाई ईश्वरको सम्पूर्ण आज्ञा पालन गर्ने र गर्न सिकाउने एउटा दासको शरीरको रूपमा यो धरतीमा दिने भन्ने भविष्यवाणी त्यतिखेर भइसकेको थियो। यसरी नै आदरणीय मित्र, यसैया भन्ने पुस्तकै 7 अध्यायको 14 पदमा उहाँ कुमारीबाट जन्मनु हुनेछ भन्ने कुरा भविष्यवाणी भइसकेको थियो। यो कुरा अहिले पनि मानिसहरूले विश्वास नगर्लान्, उहिले त झन् कसरी विश्वास गर्थे होला, किनभने कुमारी अथवा भर्जन विवाह नगरेकी कन्या केटीबाट कहिले पनि बच्चा जन्मिँदैन र जन्मिने वाला पनि छैन। तर ईश्वरको सुपर नेचुरल पावर, उहाँको अचम्मको शक्ति र अचम्मको क्षमताद्वारा येशू अविवाहित कन्या कुमारीबाट जन्मनुभयो। उहाँको गर्भधारण पवित्र आत्माको शक्तिद्वारा ईश्वरीय अचम्मको तरिकाद्वारा भएको थियो। उहाँको जन्म पनि त्यसरी भयो, उहाँको यो धरतीमा जियाइ पनि त्यसरी भयो भने उहाँको मृत्यु पनि त्यसरी भयो, र मृत्यु पछि अचम्म प्रकारले 3 दिनपछि चियानबाट शरीरैसँग उठेर मृत्यु पछिका कुराहरू र मानिसहरूले मुक्ति र मोक्ष पाउन गर्नै पर्ने आधारभूत कुराहरू बताएर शरीरैसँग उडेर आकाशमा हराउनु भयो। श्रोता, यस्तो घटना कुनै पनि अरू मानवमा, कुनै पनि अन्य मानिसले मानेका झुटा ईश्वरहरूमा छैन, येशू ख्रीष्टमा मात्र यस्तो प्रमाण छ। यो कुरा विश्व विद्वानहरूले, यो कुरा शिक्षित वर्गहरूले जानेर बुझिसकेका छन्। यो कुरा तपाईँ र मैले पनि विश्वास गर्नुपर्छ र बाइबल पढेर यो बारे जान्नुपर्छ। बाइबल पढ्ने र बाइबल अध्ययनको लागि क्याम्पस जाने, कलेज जाने समय छैन भने यो सुसमाचार सबैका लागि कार्यक्रम लगातार सुन्नुहोला। यसैले नै तपाईँलाई ईश्वर सम्बन्धी सबै कुरा विश्वास दिलाउनेछ, र विश्वास मान्नुभयो भने मुक्ति र मोक्ष हामीले प्राप्त गर्नेछौ। अनि यसरी नै यसैया भन्ने पुस्तक 11 अध्यायको 1 पद र तल 10 पदमा पनि उहाँले उहाँ ईसैको सन्तान हुनुहुनेछ र दाऊदको वंशको हुनुहुनेछ भन्ने कुरा बताएको छ। येशू ख्रीष्ट कन्यामै जन्मिसकेपछि उहाँको आफ्नै आमा मरियमलाई येशूले हे नारी भनेर बोलाउनु हुन्थ्यो। येशूको निम्ति सबै स्त्रीहरू नारी हुन्, सबै नारीहरू उहाँको लागि समान स्त्री हुन्, त्यसैले आफ्नो महिमित शरीर पवित्र आत्माको शक्तिद्वारा गर्भमा राखेर परमधामका परमेश्वरले प्रेरित गर्नुभएकी मरियमलाई नारी भनेर उच्चारण गर्नुभयो र त्यहाँ पछि येशु जन्मेर उहाँका अद्भुत काम गर्न थालिसकेपछि अनि येशुलाई जन्म दिने येशुकी माता भनिन्छ, येशुले त नारी भन्नुभयो, ती नारी अथवा मरियमलाई विवाह गर्ने यहोशु हुनुहुन्थ्यो र उहाँ यिसैको सन्तानबाट जन्मिनु भएको थियो र उहाँ भन्दा पहिला दाऊद हुनुहुन्थ्यो र दाऊदको वंशावली सबै केलाउने हो भने दाऊदको वंशावलीको ऐतिहासिक कुराहरू हेर्ने हो भने येशु ख्रिस्ट त्यही सन्तानबाटै जन्मेकी मरियमको गर्भबाट येशुको शरीरको जन्म भएको छ। तर येशुको शरीरमा ईश्वरको वास गर्नलाई संसारका मानिसहरू जन्मे झै जन्माउनु भएन ईश्वरले। त्यो एउटा फरक शरीर थियो जुन शरीर मृत्युलाई पनि जित्न सक्ने थियो, जुन शरीर संसारका सबै पापलाई जितेर शुद्ध पवित्र सयको सय प्रतिशत पवित्र जिउन सक्ने क्षमताको थियो र जिएर उडेर आकाशमा जानुभयो। यसरी नै आदरणीय श्रोता यही यसैया भन्ने अध्यायको 42 अध्यायतिर गएर हेर्यो भने 42 अध्यायको 3 पदमा उहाँ कमजोरहरू प्रति कोमल व्यवहार गर्नुहुनेछ भनेर भविष्यवाणी गरेको छ। आजसम्मको इतिहास हेर्ने हो भने कमजोर मानिसहरू बेसहाराको सहारा, कमजोर मानिसको भरोसा, विधवाहरूको सहारा, टुराहरूको भरोसा, धरतीमा दबिएका, हेपिएका, चेपिएकाहरूलाई माथि उचालेर, माथिकालाई तल झारेर संसारलाई समतल पार्ने एक मात्र शरीर, एक मात्र शारीरिक जन्म येशूको भएको थियो र सबै अन्य मानिसले भन्न त भन्छन्, सिद्धान्त लागू त गर्छन्, तर यो ईश्वर बाहेक अरू कसैले पनि कन्ट्रोल गर्न नसक्ने विषय हुँदा येशू ख्रिस्टले पवित्र धर्मशास्त्र बाइबलमा यो नीति, यो सन्देश दिनुभएको छ। यो हजारौं वर्ष पहिला नै येशूले बताउनु भयो र आज त्यो न त धनी गरिबको भेदभाव, न त यो जात र त्यो जातको भेदभाव, न त कालो गोरोको भेदभाव, त्यो हजारौं वर्ष पहिला येशू ख्रिस्टले भन्नुभएको। येशू ख्रिस्टका जाति उहाँ यहुदी हुनुहुन्थ्यो, उहाँ ब्राह्मण जातिका हुनुहुन्थ्यो र पल्लो जातको बस्तीहरूमा त त्यो जाति हिँड्न पनि हिँड्दैन थियो, अर्कै बाटो भएर हिँड्दथ्यो। तर प्रभु येशूले भने त्यो नीतिलाई उतिखेर नै भङ्ग गरेर उहाँ सामरिया हुँदै यात्रा गर्नुभएको थियो र उहाँले सामरी स्त्री अथवा त्यतिखेरको तल्लो जातको स्त्रीको हातबाट पानी माग्नु भएको थियो, किनभने यो जात भातको भेदभाव, माथिल्लो जातले तल्लो जातलाई गर्ने अपमान येशू ख्रिस्टले आजभन्दा 2019 वर्ष पहिला नै भङ्ग गरिसक्नु भएको थियो। यस्ता विभिन्न कुकृति र कुरीतिहरूको नाश गर्न ईश्वर आउनुभयो। हरेक मानिसको आत्मा एउटै हुन्छ, त्यो आत्मा ईश्वरका अगाडि समान हुन्छ। मानिसले जति भेदभाव गरे तापनि ईश्वरले सबैलाई एउटै आँखाले हेर्नुहुन्छ भन्ने कुरा ईश्वर अथवा येशूले उतिकै सिकाउनु भएको हो। अहिलेसम्म पनि मानिसहरू त्यो सही बाटोमा फर्कन मुस्किल भइरहेको छ। त्यसैले आदरणीय मित्र मण्डली चर्चहरूमा पवित्र धर्मशास्त्र बाइबलको शिक्षा लिँदा हामी एउटा फरक संसारमा पुग्छौं, हामी एउटा फरक परिकल्पनामा पुग्छौं, हामीहरूको जीवनको खास अर्थ त्यहाँ बुझ्छौ। हामी सबै त्यो ठाउँमा गएर उहाँको बारेमा बुझ्ने र साँचो ईश्वरलाई साथमा लिने प्रयास सबैले गर्न अति उत्तम हुनेछ। यसरी नै यसैया भन्ने पुस्तकै 50 अध्यायको 4-9 पदसम्म उहाँलाई खटाइएको काममा उहाँ परमप्रभुप्रति आज्ञाकारी हुनुहुने कुरा स्पष्टसँग बताइएको छ। आदरणीय मित्र यो धरतीमा जन्मेका शरीरहरू सबै अरू शरीरहरू आज्ञा मान्छौ भनेर प्रतिज्ञा गरे तापनि अनाज्ञाकारी भइहाल्छन्, तर येशू ख्रिस्ट 100% धर्मी जीवन उहाँले जिउनु भएको थियो। यसरी त्यो शरीरले 100% धार्मिक जीवन जिउने कुरा धेरै वर्ष पहिला यसरी भविष्यवाणी भएको थियो। यस्तै उहाँलाई इजरायलले इन्कार गर्नेछ भनेर 49 अध्यायको 7-53 अध्यायको 1-3 पदमा प्रष्ट बताइएको छ। इजरायल जहाँ येशु जन्मिनुभयो त्यहाँ पनि येशुको विरोध भएको थियो। आज विश्वले येशुलाई इन्कार गर्ने प्रयास गरिरहेको छ, तर विश्वमा सबभन्दा धेरै मानिसहरू भने येशूमै विश्वास गरिरहेका छन्। यसरी नै उहाँ स्वयंले संसारको पाप बोक्नु हुनेछ भन्ने कुरा यसैया 53 अध्यायको 4-6 देखि 12 प्रष्टै बताइएको छ। संसारका पाप बोक्ने र संसारका पाप क्षमा गरेर पश्चातापीहरूलाई मोक्ष दिने कुरा येशू जन्मिनु भन्दा 700 वर्ष पहिला येशूले नै गर्नुहुनेछ भन्ने कुरा भविष्यवाणी भएको छ। यो यसैया 53 अध्यायमा छ। उहाँले मृत्युलाई जित्नुहुनेछ भन्ने कुरा 53:10 पदमा बताएको छ। येशूले मात्रै मृत्युलाई जित्नुभयो, त्यही शरीर चिहानबाट 3 दिनपछि उठेर मृत्युलाई पनि जितेर आउनुभयो र मृत्यु पछिको सम्पूर्ण यथार्थ कुरा बताइदिनुभयो। यसरी नै आदरणीय मित्र, उहाँ उच्च पारिनु हुनेछ भन्ने कुरा 52:13-12 पदमा बताएको छ। आज संसारमा सबैभन्दा उच्च पारीको नाउँ येशूको नाउँ छ। सबैभन्दा धेरै मानिसहरूले पुकारेर धन्यवाद दिनेर उचाल्ने नाम येशूकै नाम छ। येशूको नाम आज विश्वमा लगभग 0.5% मानिसहरूले उचालिरहेका छन्। डाइरेक्ट अथवा इनडाइरेक्ट येशूलाई विश्वास गर्ने मान्छे 0.5% भइसकेका छन् र एक दिन पूरा हुनेछ, यो पनि पहिले नै बताइएको छ। यसैले उहाँले मृत्युलाई जित्नुहुने कुराको साथ साथमा उहाँ उच्च पारिनुहुने भन्ने कुरा पनि बताइएको थियो भने उहाँ इजरायललाई सान्त्वना दिन र दुष्टलाई प्रतिशोध लिन आउनुहुनेछ भन्ने कुरा पनि बताइएको छ। इजरायलले इन्कार गरोस् या अमेरिकाले इन्कार गरोस्, नेपालले इन्कार गरोस् या भारतले इन्कार गरोस्, येशू ख्रिस्ट ईश्वर भएको कारण उहाँको व्यवस्था लागू हुनेछ हुनेछ। उहाँका अगाडि सबैले घुँडा टेक्नु पर्नेछ। जति नियम कानून लगाऊ, जति हामीले प्रतिबन्ध लगाऊ, येशूले जे भन्नुभयो त्यो हुनेछ। त्यसकारण आज जो जति येशूको विरोधमा र खिलाफमा उठिरहेका छौ, हामी असफल आन्दोलनमा छौ, हामी बेकार श्रापित काममा छौ, यदि येशूको र बाइबलको विरोधमा उठेका छौ भने हामी श्रापित हुनलाई पहिल्यै हुन्छ भनेर स्वीकारेर अगाडि बढेका हौ। त्यसैले आदरणीय मित्र, येशूको विरोध नगरौं, बाइबलको विरोध नगरौं। यो अटोमेटिक आफूले आफैलाई श्राप ल्याउने काम हो, किनभने ईश्वरको विरोध कहिले पनि गर्नुहुन्न र सकिने काम पनि होइन। त्यस्तै आदरणीय मित्र, यसैयाको 49:5-61:1-3 उहाँले इजरायललाई आत्मिक रूपमा परमेश्वरसँग फेरि मिलापमा ल्याउनु हुनेछ अनि शारीरिक रूपले देशमा पुनः प्रतिष्ठित पार्नुहुनेछ भन्ने कुरा भविष्यवाणी गरिएको थियो। त्यो कुरा आज तपाईँ र म हराइरहेको बेला, तपाईँले मैले ढुङ्गा माटोलाई, बोट वृक्षलाई ईश्वर भनिरहेको बेला, पशु पन्छीलाई ईश्वर भनिरहेको बेला, ईश्वर त आत्मा हुनुहुन्छ, उहाँ येशू भनेर एकपल्ट मुक्तिदाता भनेर आउनुभयो भन्ने कुरा उहाँका बाणी बाइबलले बतायो र आज हाम्रो जीवन परिवर्तन भएको छ, आज हामीले सत्यलाई पछ्याएका छौँ, यो कुरा पनि पहिले भविष्यवाणी भएको थियो, त्यो कुरा आज भइरहेको छ। उहाँले दाउदको सिंहासनमा शासन गर्नुहुने कुरा 9 बताएको छ। 7 उहाँले इजरायलमा आनन्द ल्याउनुहुनेछ भन्ने कुरा 9:2 बताएको छ। आज येशू प्रभुलाई विश्वास गरिसकेपछि जुन जीवनमा आउने आनन्द छ, हर्ष, खुसी छ, उद्धार र मुक्ति छ, यसको सीमा येशूलाई विश्वास नगर्नेहरूलाई थाहै छैन। त्यसकारण आदरणीय मित्र, नखाए पनि खुसी, नलाए पनि खुसी, संसारले हामीलाई मारे पनि येशूले हामीलाई अनन्तको जीवन दिनुभयो भन्ने विश्वासले हामी यति खुसी हुन्छौ, यो कुरा पछ्याउनेलाई अनुभव छ। त्यस्तै उहाँले इजरायलसित नयाँ करार बाँध्नु हुनेछ अथवा उहाँमा विश्वास गर्नेहरूसँग नयाँ करार बाँध्ने कुरा यसैया 42:6-49:8-9 बताएको छ। यस्तै उहाँ अन्य जातिहरूको निम्ति ज्योति बन्नुहुने कुरा 42:49-6-9 क्रमशः बताएको छ। श्रोता, आज येशू संसारका ज्योति हुनुहुन्छ भन्ने कुरा सामान्य ज्ञानमा लेखिसकियो, लाइट अफ द वर्ल्ड जीसस हुनुहुन्छ। त्यसैले आदरणीय मित्र, संसारका ज्योति हुनुहुनेछ भन्ने कुरा 700 वर्ष पहिला बताइएको थियो, यो कुरा आज सामान्य ज्ञानमा छापिन थाल्यो, साथ धेरै कुरा छापिँदैछन्। यस्तै 11:10 उहाँले जाति जातिहरूलाई पुनर्प्रतिष्ठित गर्नुहुनेछ भन्ने कुरा भविष्यवाणी भएको छ। आज संसारका सबै जातका मानिसहरूलाई उहाँले उद्धार मुक्ति दिनलाई एउटा आफ्नो वाणी बाइबलमा बताउनु भएको छ, विश्वास गर्ने जातिले मुक्ति पाउनेछ। त्यस्तै उहाँले संसारलाई शासन गर्नुहुनेछ अनि उहाँले धार्मिकता, न्याय र विश्वसनीयतासित न्याय गर्नुहुने कुरा यसै 11:3-5 42:1-9:6 बताएको छ। आज संसारका अन्य मानिसहरूले देश प्रशासनले अन्यायको साथ आज न्याय गरिराखेको छ। केही दिन पहिला एउटा सुरक्षा कर्मीको अफिसरले भन्दै हुनुहुन्थ्यो जी पर्कामा, मैले चाहे भने अपराधै नगरेको मान्छेलाई जेल हाल्न पनि सक्छु र अपराध गरेको मान्छेलाई पनि जेलबाट बाहिर निकाल्न सक्छु भनेर उहाँ अफिसरले बोल्दै हुनुहुन्थ्यो। आज संसारका नेताको हातमा नियम छ, आज संसारका हाकिमका हातमा नियम छ, आज संसारका मानिसले अन्यायपूर्ण तरिकाले शासन चलाइराखेका छन्। तर प्रभु येशु ख्रीष्टको शासन अथवा इसाई भइसकेको शासन, बाइबल पछ्याउनेहरूको शासन यस्तो होइन। येशुको शासन न्याय, विश्वसनीयता र धार्मिकताका साथमा हुनेछ, भइरहेको छ। यो कुरा हजारौं वर्ष पहिला येशुले बताउनु भएको थियो। आज येशुमा विश्वास गर्नेहरूको न्याय र इसाईहरूले न्याय धार्मिकता, न्याय र विश्वासका साथमा गर्छन्। यो कुरा आज सबै देशमा आवश्यक छ। आफ्नो फोर्स लगाएर, आफ्नो पावर देखाएर, आफ्नो धनको पेलो लगाएर न्याय गर्नुहुन्न, न्याय गर्न मिल्दैन भन्ने कुरा बाइबलले ठाडो विरोध गरेको छ। साँच्चै दुधको दुध पानीको पानी गरेर न्याय हुनुपर्छ। यदि भएन भने त्यो व्यक्तिले माथि येशूका अगाडि जाँदा त्यसको हिसाब किताब यति कष्टका साथ भोग्नुपर्छ, यो कुरा बताएको छ। त्यसैले आदरणीय मित्र, प्रभु येशू ख्रीष्टको बारेमा हजारौं कुराहरू बताएका छन् र आजसम्म पनि हामीले मानिसहरूलाई सिकाइरहनु पर्छ। सुन्दै नसुनेकाहरूले सुन्न बित्तिकै येशू प्रभुलाई प्रभु र मुक्तिदाता भनेर पश्चातापको प्रार्थना गर्नुपर्छ। आदरणीय मित्र, सुने सुनी नगर्ने र विश्वास नगर्ने मानिसहरूले त त्यो दिन लेखा लिनुपर्नेछ। यसको भोगाई मैले लिनुपर्ने छैन, हामी अन्य मानिसले होइन, जसले गर्छ त्यसैले भोग्नु पर्नेछ भन्दै आज यो सुसमाचार सबैलाई कार्यक्रमको सन्देशबाट बिदा हुन्छु। हस्त, परमेश्वर येशू ख्रीष्टको नाममा सबैलाई मुक्ति मिलोस्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको कार्यक्रमबाट यहाँहरूले आजको विषयको बारेमा थुप्रै जानकारी लिनु भएको छ। प्रिय श्रोता, वचनमा भनिए जस्तै येशु ख्रीष्टको बारेमा थुप्रै भविष्यवाणीहरू भएको कुरा आज हामीले सुनेका छौ। जुन भविष्यवाणीहरू पवित्र धर्मशास्त्र बाइबलमा मात्र नभएर अन्य धर्मका शास्त्रहरूमा पनि भएको पाइन्छ, जसमध्ये हिन्दूको वेद, इस्लामको कुरान जस्ता अन्य थुप्रै धार्मिक ग्रन्थहरूमा भएको पाउँदछौ। जुन भविष्यवाणीहरू येशू ख्रीष्टद्वारा पूरा भएको पाइन्छ। यसकारण श्रोता, येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ। उहाँमा तपाईँले विश्वास गर्नुभयो भने मात्र तपाईँले मुक्ति र उद्धार पाउनुहुनेछ, किनकि येशू ख्रीष्ट संसारमा आउनुको मुख्य उद्देश्य नै संसारका प्रत्येक व्यक्तिलाई मुक्ति र उद्धार प्रदान गर्नु थियो। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित कार्यालयको टेलिफोन नम्बर रहेको छ 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटि, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैजनालाई यीशु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी एकजना यस्तो व्यक्तिको बारेमा चर्चा गर्नेछौ, जुन व्यक्तिले परमेश्वरको आवाजलाई सुन्यो र परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेर परमेश्वरले पठाउनु भएको ठाउँमा ऊ गएन। म यो कुरा पनि बताउन चाहन्छु, ऊ चाहिँ परम प्रभुबाट भाग्न चाहेको छ। प्रियहरू, यदि भन्दै गर्दा तपाईँले बुझिसक्नुभयो होला, आज मैले चर्चा गर्न गइराखेको व्यक्ति चाहिँ योना अगमवक्ताको हो। योना परम प्रभुबाट भाग्नुको कारणलाई आज हामी चर्चा गर्नेछौ। ऊ शक्तिशाली अगमवक्ता थियो, तर परमेश्वरले योना त चाहिँ निनवेमा गएर के गर, प्रचार गर भन्दै गर्दा उसले चाहिँ परमेश्वरको आज्ञालाई इन्कार गरेर ऊ निनवे जानुपर्ने थियो, तर ऊ तर्सिसतिर चाहिँ लागेको साथीहरू। अनि ऊ किन चाहिँ भाग्यो भन्ने कुरालाई म चर्चा गर्न चाहन्छु। जब तपाईँले योनाको पुस्तकलाई हेर्नु भने तपाईँले चारवटा अध्याय पाउनुहुन्छ। पहिलो अध्यायमा चाहिँ योना चाहिँ परम प्रभुबाट भागेको छ भने, दोस्रो अध्यायमा योनाको प्रार्थना तपाईँले पाउनुहुन्छ, तेस्रो अध्यायमा चाहिँ योना चाहिँ निनवेमा गएर प्रचार गरेको छ भने, चौथो अध्यायमा चाहिँ परम प्रभुको दया र योनाको रिसलाई हामीले त्यहाँनिर देख्न सक्छौ प्रियहरू। अनि योनाको पुस्तक चाहिँ अगमभक्त योनाद्वारा लेखिएको भन्ने कुरालाई हामीले पाउँछौ भने, ऊ जब गेत हेफेर भन्ने ठाउँमा थिए त्यो समयमा उसले लेखेका थिए। गेत हेफेर भन्ने ठाउँ चाहिँ इजरायलको उत्तरी भागमा रहेको एउटा गाउँ थियो। अनि प्रियहरू, यो गाउँ चाहिँ गालिल प्रदेशमा पर्दथ्यो भने, नासरतको नजिकै रहेको ठाउँ चाहिँ गेत हेफेर भन्ने ठाउँ थियो प्रियहरू। अनि बाइबलको अनुसार यो गाउँ चाहिँ जबुलुन गोत्रको भूमिमा पर्दथ्यो। जब तपाईँले यो असु 19 अध्यायमा हेर्नुभयो भने, त्यति मात्र होइन, यो पुस्तक चाहिँ प्रियहरू इस्वी पूर्व 800-750 लेखेको भन्ने पनि हामीले थाहा गर्छौँ भने, योना चाहिँ इजरायलको उत्तर राज्य सामरियामा योरोबाम द्वितीयको शासनकालमा भएका अगमवक्ता थिए र ऊ अगमबाडी गरिराखेको थिए प्रियहरू। अनि हामीले अलिकति बुझ्नु पर्ने कुरा चाहिँ के हो भन्दा, आजको गेते हेपे भनेको ठाउँ चाहिँ कहाँ पर्दछ त भन्दै गर्दा, आधुनिक समयमा यो चाहिँ इजरायलको एलोन मोरेह भन्ने ठाउँ नजिकै भेटिन्छ भने प्रियहरू, केही विद्वानहरूले यसलाई आधुनिक मसाब भनेर पनि भन्दछन्। अनि यो चाहिँ नासरतदेखि करिब 5 किलोमिटर टाढा पर्छ भनेर पनि हामीले थाहा गर्छौ नि तपाईँ मैले यो पुस्तक यीशु ख्रीष्टको आगमनको ज्ञापनको गेते हेते भनेको ठाउँ चाहिँ कहाँ पर्दछ त भन्दै गर्दा आधुनिक समयमा यो चाहिँ इजरायलको एलोन मोरेह भन्ने ठाउँमा चाहिँ

त्यहाँनिर हामीले 750 850 को ग्यापलाई हामी थाहा गर्छौँ। त्यो समयमा चाहिँ नि प्रियहरू, जब योना अगमवक्ताको समयमा चाहिँ असुरीहरू चाहिँ एकदमै शक्तिशाली र एकदमै पावरमा भएको राज्य थियो भने येशु ख्रीष्टको समयमा चाहिँ रोमीहरूको शासन थियो भन्ने कुरालाई पनि हामीले थाहा पाउँछौ। जब तपाईँले अध्याय एकलाई हेर्नुहुन्छ भने परम प्रभुले योनालाई भन्नुहुन्छ, त्यस ठुलो निर्मलमा जा र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्टाई मेरो सामु आएको छ भन्ने कुरा जब परम प्रभुले योना अगमवक्तालाई भन्नुहुन्छ। अनि जब तपाईँ मैले हेर्यो भने त्यो समयमा निनवे अथवा असुरीहरूको राज्य चाहिँ शक्तिशाली थियो प्रियहरू। अनि त्यो समयमा चाहिँ के भइराखेको थियो भन्दा नि इजरायलको राजनीतिक रूपमा स्थिर तर आर्थिक रूपमा चाहिँ पतित भइरहेको अवस्थाहरू पनि हामीले पाउँछौँ। अनि निनवे चाहिँ असुरीहरूको राजधानी थियो भने त्यो समयमा एक शक्तिशाली देश एकदम क्रूर राष्ट्रको रूपमा चिनिराखिएको थियो। त्यति मात्र होइन प्रियहरू, धेरै चोटि असुरीहरूले चाहिँ इजरायललाई आक्रमण गर्ने धम्की दिइराखेको थिए। त्यो समय धेरै चोटि इजरायलीहरूलाई यो असुरीहरूले चाहिँ धम्काइराखेको थिए प्रियहरू। अनि निनवेका मानिसहरूले परमेश्वरको विरोध गर्थे, परमेश्वरलाई हिंसा गर्थे, अगमको कुरालाई उनीहरूले मन पराउँथे। अनि धेरै चोटि परमेश्वरले योनादेखि असुरीहरूलाई, निनवेमा भएका मान्छेहरूलाई चुनौती दिइराख्नु भएको थियो प्रियहरू। अनि एउटा कुरा चाहिँ तपाईँले मैले बुझ्नुपर्छ, निनवेमा के भयो, दुष्टता चाहिँ बढिराखेको छ। त्यहाँनिरको दुष्टता चाहिँ स्वर्ग सम्बन्धी के पुगेको कुरालाई हामी पाउँछौँ प्रियहरू। त्यो समयमा निनवेमा के भइराखेको थियो भन्दा चाहिँ निनवेमा चाहिँ एकदम क्रूरताको कुराहरू, हिंसाको कुराहरू, नैतिकताको कुरामा एकदमै खत्तम भइराखेको कुराहरू हामी पाउँछौँ। त्यति मात्र होइन, नरसंहारको कुराहरू एकदमै भइराखेको थियो। त्यहाँनिर व्यवसायका कुराहरू बढिराखेको थियो प्रियहरू त्यहाँनिर। अनि प्रियहरू, परमेश्वर कहाँ निनवेको पापहरू चाहिँ पुगिसकेको छ, अनि परमेश्वरले निनवेलाई, उहाँले सबै नाश गर्नुभन्दा अगाडि उहाँले निनवेमा भएका मान्छेहरूलाई उहाँले चेतावनी दिन चाहनुहुन्छ। त्यही भएर परमेश्वरले आफ्नो अगमवक्ता माउथ अफ गड योनालाई भन्नुहुन्छ, त गएर के गर, त्यहाँ गएर तैले प्रचार गर भन्नुहुन्छ। तर यहाँनिर के हुँदैछ, ऊ चाहिँ निनवेमा जानु छोडेर ऊ चाहिँ तर्सिसतिर भाग्दैछ। अनि ऊ भाग्नुको कारण पनि छ प्रियहरू, धेरै चोटि हामी यो कुरालाई भन्छौँ प्रियहरू, योनाले परमेश्वरको बोलावमा ऊ इमानदारी भएन भन्ने कुरालाई हामीले भन्छौँ। तर तपाईँ मैले यदि इतिहास हेरौँ भने नि एकदमै डरलाग्दो इतिहास छ प्रियहरू, निनवे असुरीहरूको। किन, बरु ऊ तर्सिसतिर जान मन पराउँछ तर ऊ निनवेमा जान मन पराउँदैन। किन, ऊ त्यहाँनिर नजानुको कारण चाहिँ एकदमै डरलाग्दो छ प्रियहरू। पहिलो कारण चाहिँ नि प्रियहरू, असुरीहरूले त्यो यहुदीहरूलाई अथवा अगमवक्ताहरूलाई समात्थे, उनीहरूले समातेर एक रातभरि चाहिँ तातो पानीमा भिजाउँथे प्रियहरू, अथवा म तातो पानीमा राख्थे र अर्को दिन चाहिँ घाममा राखिकन ढुङ्गाको कर्दले चाहिँ उनीहरूको छाला काटेर मारिन्थ्यो। त्यस्तो सजाय दिइन्थ्यो प्रियहरू निनवेमा। अनि यो कुरा तपाईँ मैले बुझ्नुपर्छ, अनि अर्को सजाय पनि एकदमै डरलाग्दो थियो निनवेमा प्रियहरू। अर्को चाहिँ सार्वजनिक यातना दिइन्थ्यो, अनि त्यो यातना चाहिँ के थियो भन्दा चाहिँ प्रियहरू, निनवेको गेटमा राखिकन उसलाई ढुङ्गै ढुङ्गाले हानेर मारिन्थ्यो, र त्यही कुरामा चाहिँ उसलाई अर्को कुरा के पनि गरिन्थ्यो भन्दा चाहिँ प्रियहरू, उसलाई चाहिँ झुन्डाएर आगो लगाइदिन्थ्यो प्रियहरू गेटमा। अनि त्यो झुन्डाई चाहिँ यस्तो हुन्थ्यो प्रियहरू, उनीहरूले चाहिँ यहाँदेखि बाँधेर, खुट्टासम्म बाँधेर चाहिँ आगो लगाइन्थ्यो त्यहाँनिर। त्यो पनि कुरा हामीले थाहा गर्न सक्छौँ। भने अर्को चाहिँ के कुरा पनि उनीहरूले गर्थ्यो भन्दा, जो चाहिँ निनवेको विरुद्धमा बोल्छ, असुरीहरूको विरुद्धमा बोल्छ, त्यो बोल्ने मान्छेलाई मारेर उसका श्रीमतीहरूलाई चाहिँ बलात्कार गरिन्थ्यो। अनि यहाँनिर यो

कुरा भइराखेको छ निनवेमा, अनि त्यो कुराले चाहिँ नि योना अगमभक्तलाई त्यहाँनिर जानलाई प्रेरित गरिराखेको छैन। ऊ पनि डराएको छ, अनि डराएर ऊ चाहिँ के गर्दैछ भन्दा चाहिँ नि अब म निनवेमा चाहिँ जान

0: ऊ चाहिँ के गर्न चाहन्थ्यो, आफूलाई सुरक्षित गर्न चाहन्थ्यो र परमेश्वरले भनेको कुरा पनि ऊ मान्न चाहँदैन थियो प्रियहरू। तर के हुँदैछ जब ऊ चाहिँ भाडा तिरेर जहाजमा बसेर कस्टिसतिर लागिराखेको हुन्छ, तर परमेश्वरले ठुलो त्यो आधी बेरी चलाउनु हुन्छ र त्यो जहाजलाई नै पल्चाउने अवस्थासम्म पुगेको छ। अनि त्यहाँनिरका मानिसहरूले ती कुरालाई देख्दै गर्दा चाहिँ नि यहाँनिर योना चाहिँ सुतिराखेको छ आनन्दले। यहाँनिर यो पनि हामीले भन्न सक्छौँ प्रियहरू, ऊ चाहिँ नि निनावेप्रति उसको कुनै पनि वास्ता छैन। निनावेमा परमेश्वरले पठाउनु भएको कुरालाई उसले कुनै पनि के गरेको छैन, इनिसिएटिभ लिएको छैन। ऊ जब यात्रामा जान्छ प्रियहरू, अनि त्यो समयमा चाहिँ प्रियहरू यदि एउटा मान्छे चाहिँ त्यति लामो यात्रा गर्नु चाहन्थ्यो भने चाहिँ उसको गन्तव्य दूरी र जहाजको प्रकार र सुरक्षा हेरेर धेरै भाडा लिने गरिन्थ्यो। त्यो भन्दै गर्दा धेरै महिनाको ज्यादा बापत चाहिँ भाडा लिकन त्यो यात्रा गराइन्थ्यो। यहाँनिर उसले के गर्दैछ भन्दा नि परमेश्वरको बोलावटलाई इन्कार गरेर पैसा पनि खर्च गर्दैछ, आफू टाढा जान खोज्दैछ। त्यति मात्र होइन, त्यहाँनिर हावा हुन्डरी आउँदै गर्दा चाहिँ नि जब त्यो नाविकहरूले थाहा पाउँछन् प्रियहरू उसको कारणले चाहिँ यो भएको भन्दै गर्दा ऊ के गर्दैछ भन्दा, म निनावे जानलाई तयार छैन तर समुद्रमा मलाई फालिदिनुहोस् तर म समुद्रमा मर्न तयार छु भन्ने कुरालाई उसले बताउँदैछ। यसको मतलब ऊ असुरीहरूले दिने सजाय देखेर ऊ डराइराखेको छ। असुरीहरूले दिने सजाय चाहिँ त्यही क्रूर थियो, म त्यहाँ जान चाहन्न भनिराखेको छ उसले। त्यो हुँदै गर्दा चाहिँ के हुन्छ भन्दै गर्दा त्यहाँनिर ठिक्क हालिन्छ र उसको नाम पर्छ र उसलाई चाहिँ समुद्रमा फाँकिन्छ। प्रियहरू जब समुद्रमा फाँकिन्छ त्यो समयमा परम प्रभुले के गर्नुहुन्छ भन्दा एकको तपाईँले सत्रमा हेर्नु भने, तर योनालाई निल्न परम प्रभुले एउटा ठुलो माछा जुटाउनुहुन्छ। यहाँनिर परम प्रभुले के गर्दै हुनुहुन्छ, माछालाई जुटाउँदै हुनुहुन्छ। जब परम प्रभुले माछालाई जुटाउनुहुन्छ त्यो माछाको पेटभित्र चाहिँ योना पुग्छ। प्रियहरू यो कुरा हामीले यहाँनिर थाहा गर्न सक्छौँ। कतिचोटि चाहिँ प्रियहरू हामीले परमेश्वरको बोलावटबाट हामी भाग्दै गर्दा पनि नि परमेश्वरले हामीलाई टाढेर फेरि पनि त्यही ठाउँमा ल्याउनुहुन्छ। प्रियहरू जब ऊ चाहिँ माछाको पेटभित्र ऊ पर्छ नि प्रियहरू, उसले धेरैचोटि अब के गर्न थाल्दैछ भन्दै गर्दा चाहिँ नि उसकोले रिप्रेन गर्दैछ, उसले पश्चाताप गर्दैछ, उसले पश्चाताप चाहिँ यसरी गर्छ। सुन्नुहोस् है, एकदमै शक्तिशाली छ। उसले यसरी भन्छ, मैले आफ्नो सङ्कटमा परम प्रभुलाई पुकारे। ऊ चाहिँ माछाको पेटभित्र भएर परम प्रभुलाई पुकार्दैछ, उहाँले मलाई जवाब दिनुभयो, चियानको गहिराईबाट सहायताको निम्ति मैले पुकारे तर तपाईँले मेरो क्रन्दनलाई ध्यान दिनुभयो, तपाईँले मलाई समुद्रको गहिराईभित्र फालिदिनुभयो र प्रभाले मेरो चारैतिर घुमे, तपाईँले सबै छालहरू र रहरहरूलाई मलाई डुबाउनु भयो, तर तपाईँले मलाई अनुग्रह गर्नु भएको छ र मलाई बचाइराख्नु भएको छ भन्ने कुरा चाहिँ उसले माछाको पेटभित्र हुँदै गर्दा पनि नि के गरिराखेको छ भन्दा पश्चाताप गरिराखेको छ। प्रियहरू कतिचोटि हामी परमेश्वरले बोलाउँदै गर्दा हामी जब भाग्छौँ नि परमेश्वरले हामीलाई समातेर ल्याउनुहुन्छ। प्रियहरू त्यही भएर जत्रो सुकै खतरा ठाउँमा परमेश्वरले पठाउनु भए तापनि नि हामी जानु नै उत्तम हो। हामी नजान चाहे पनि परम प्रभुले चाहिँ त्यहाँनिर लानु नै हुन्छ। प्रियहरू जब यो कुरा हुँदै गर्दा नि तपाईँलाई के हुँदैछ भन्दा चाहिँ, तपाईँमा 2:10 आयो भने चाहिँ तब परम प्रभुले माछालाई आज्ञा गर्नुहुन्छ। उहाँले के गर्नुभयो, अघि हामीले हेर्यौँ परम प्रभुले 1:17 माछा जुटाउनु भयो र अहिले चाहिँ यहाँनिर माछालाई के गर्दै हुनुहुन्छ, उहाँले आज्ञा गर्नुहुन्छ र त्यसले योनालाई पाखामा उकालिदियो भनेको छ। भनेको चाहिँ अब योना चाहिँ 3 दिन 3 रातसम्म पेटभित्र भएको मान्छे चाहिँ अब के हुँदैछ, बाहिर आउँदैछ, नयाँ शक्ति, नयाँ विश्वास, नयाँ परमेश्वरको सामर्थ्यलाई बोकिकन ऊ बाहिर आउँदैछ। जब तपाईँले 3 हेर्नुभयो भने फेरि यो भनिएको छ, तब परम प्रभुको वचन 2 पटक योनाका आयो, त्यसले ठुलो सहर निनवेमा जा र म जे समाचार तँलाई दिन्छु सो त्यहाँ घोषणा गर। अघि के भन्दै हुनुहुन्थ्यो, परमेश्वरले प्रचार गर, तर यहाँनिर आएर चाहिँ अब के गर, घोषणा गर भन्दै हुनुहुन्छ। अनि यहाँनिर योनाले के गरेको छ, उसले माछाको पेटमा हुँदै गर्दा अनि उसले चेतिसकेको छ, र योनाले परम प्रभुको वचन पालन गरे र निनेवेमा गए। र अब निनेवे एक अत्यन्तै प्रख्यात सहर थियो, यो हेर्नलाई 3 दिन लाग्यो। पहिलो दिन योना सहरभित्र पसेर तिनले यसो भनेर घोषणा गरे, अबको 40 दिनमा निनेवे नष्ट हुनेछ। निनेवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे र तिनीहरूका ठुलो साना सबैले भाँडा लाए भन्ने कुरा यहाँनिर हामी पाउँछौ। अलिकति म तपाईँलाई इतिहासमा लान चाहन्छु प्रियहरू, यति शक्तिशाली निनेवेका मान्छेहरू जसले उनीहरूको विरुद्धमा बोल्नलाई, उनीहरूको विरुद्धमा भन्नेलाई चाहिँ भयानक सजाय दिन्थ्यो, डर लाग्दो। तर यहाँनिर के भएको, खासमा किन निनेवेका मान्छेले सुन्ने बित्तिकै योनाले भनेका कुरालाई ग्रहण गरे र उनीहरूले चाहिँ के गर्न थाले अरे, भान्डा लगाए, उपवास बसे भनेर यहाँनिर भनिएको छ। नि त्यहाँनिरका राजाले चाहिँ के घोषणा गरेको छन् भन्दा, कसैले केही कुरा नखाओस्, इभन गाई वस्तुहरूले पनि नखाओस् भनेर त्यहाँनिर उपवास बसेको छ। अलिकति म तपाईँहरूलाई इतिहासमा लान चाहन्छु प्रियहरू, यदि तपाईँ मैले अलिकति इतिहास हेऱ्यौँ भने नि त्यहाँनिर के भइराखेको छ भन्दा, निनेवेका मान्छेहरूले चाहिँ माछालाई पुज्ने रहेछन् प्रियहरू, अनि त्यो माछाको नाम चाहिँ दागोन भन्ने रहेछ, जसलाई चाहिँ अर्ध माछा देवता भनेर पनि भनिने रहेछ। उसको पुच्छर, उसको खुट्टादेखि मुनि चाहिँ माछाको आकृति र माथि चाहिँ मान्छेको आकृति हुने थियो, अनि त्यो प्राचीन समयको प्रसिद्ध देवता थियो। अनि यो चाहिँ कतिचोटि मेसोपोटामियाका मानिसहरूले चाहिँ पुज्दथे, अनि उस्तै फोइन्स त्यसकै प्रभाव चाहिँ परेर असुरीहरूले पनि त्यो माछा देवतालाई चाहिँ पुजिराखेको थियो। अनि तपाईँ मैले हेऱ्यौँ भने उनको पूजा मेसोपोटामिया र असिरिया क्षेत्रमा पनि केही प्रभाव परेको थियो भन्ने कुरालाई हामी पाउँछौँ। नि दागोनलाई अर्ध माछा अर्ध मानवको रूपमा पनि पूजा गरिन्थ्यो असुरीमा। त्यति मात्र होइन, उसलाई जल अन्न र उर्वराको देवता मानिन्थ्यो। केही पुरानो चित्र र मूर्तिहरूमा उनी माछाको पुच्छर भएको मानव जस्तो पनि देखिन्थे। यहाँनिर के हुँदैछ भन्दा चाहिँ नि, असुर जब ऊ निनेवेमा प्रवेश गर्छ योना, यहाँनिर ती मानिसहरूले 3 दिन 3 रात बसेको मान्छेलाई जब सुन्छन् माछाको पेटमा, उनीहरूले तत्काले के गर्छन्, विश्वास गर्छन् प्रियहरू। परमेश्वरले कस्तो शक्तिशाली कुरा गरिराख्नु भएको छ यहाँनिर, यो कुरालाई तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। जब यो कुरा हुन्छ प्रियहरू, परमेश्वरले आफ्नो मनलाई के गर्नुहुन्छ, बदल्नुहुन्छ। र निनेवेको मान्छेलाई 1,20,000 मानिसहरूलाई चाहिँ उहाँले फेरि पनि के गर्नुहुन्छ, छेउमा दिनुहुन्छ प्रियहरू। अनि म यहाँबाट के तपाईँहरूलाई बताउन चाहन्छु भन्दा नि प्रियहरू, कतिचोटि नि परमेश्वरले तपाईँ मेरो जीवनमा असल कुरालाई बताउन चाहनुहुन्छ, तर के कुरालाई हामीले खराब सम्झिराखेको हुन्छौँ, अनि तपाईँ मेरो बोलामा परमेश्वरले सहायता गर्न चाहनुहुन्छ प्रियहरू। जत्रो सुकै अवस्थामा पनि उहाँ तपाईँ मसँग हुन चाहनुहुन्छ, जसरी भाग्दै गर्दा पनि उहाँ योनासँग परम प्रभु हुनुहुन्थ्यो, माछाको पेटभित्र पनि परम प्रभु योनासँग हुनुहुन्थ्यो। अनि म तपाईँलाई यो कुरा बताउन चाहन्छु, यदि तपाईँ मेरो जीवनमा साँच्चै परमेश्वरले बोलाव दिनुभएको छ भने पनि नि, मृत्युले चाहिँ तपाईँ र मलाई उकाल्छ प्रियहरू, मृत्युले तपाईँ र मलाई उकाल्छ। जसरी योनालाई उकालेको थियो, त्यसरी नै तपाईँ र मलाई मृत्युले उकाल्छ। म यो कुरा तपाईँहरूलाई बताउन चाहन्छु, हाम्रो परमेश्वरले चाहिँ नि प्रत्येकजनालाई बचाउन चाहनुहुन्छ, हामीलाई दुष्ट लागिरहेको मान्छेलाई पनि परमप्रभुले बचाउन चाहनुहुन्छ प्रियहरू। जब हामीले परमेश्वरको विचारलाई धारणा गर्छौँ, परमेश्वरले हाम्रो जीवनबाट धेरै त्यस्तो निनेवेमा भएका मानिसहरूलाई बचाउन चाहनुहुन्छ प्रियहरू। अनि म यो उत्साह दिन चाहन्छु, तपाईँ र मेरो बोलावर चाहिँ परमेश्वरले, तपाईँ र मलाई निनेवे जा भन्ने गर्दा हामी तर्सिसतिर लाग्ने व्यक्ति होइन, त्यो व्यक्ति हुन आवश्यक होइन, तर परमेश्वरले निनेवे जा भन्दा निनेवे जानु आवश्यक छ, तर्सिसमा भन्दा तर्सिस जान आवश्यक छ। जब हामी योनाको जीवनलाई हेर्छौँ, परमेश्वरले उसको जीवनबाट शक्तिशाली कार्य गर्नुभयो, तर ऊ परमेश्वरसँग रिसाएको छ। प्रियहरू, म मर्ने गरी रिसाउँछु भन्छ, तर एउटा कुरा विचार गर्नुहोस्, ऊ रिसाउनु जायज होला, तर परमेश्वरले जे निर्णय गर्नुहुन्छ त्यही नै हुन्छ। हाम्रो निर्णय, हाम्रो सोच, हाम्रो योजना भन्दा पनि परमेश्वरको निर्णय, परमेश्वरको सोच र परमेश्वरको योजना चाहिँ हाम्रो भन्दा धेरै माथि हुन्छ भन्ने कुरालाई पनि म तपाईँलाई बताउन चाहन्छु। नि योनाको जीवनबाट हामी यही कुरा सिक्न सक्छौँ, परमेश्वरको बोलावमा हामी स्थिर रहन आवश्यक छ। यदि हामी स्थिर रहेनौँ भने हामी पनि त्यो समस्याबाट जानुपर्छ, त्यो समस्याबाट जाँदै गर्दा पनि नि परम प्रभुले तानेर ल्याउनु नै हुन्छ। प्रियहरू, तपाईँ र म कसको आवाज सुनिराखेको छौँ? डरको आवाज सुनिराखेको छौँ कि परमेश्वरको आवाज सुनिराखेको छौँ? यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। तपाईँ सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड ब्लेस यू ऑल।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: जय मसी, म कलाकार आशा खड्का. तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz. म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है.
2: अब प्रस्तुत छ कार्यक्रम नारी आशा.
5: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.
6: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति. यो हो तपाईँहरूको आफ्नै कार्यक्रम नारी आशा.
7: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन. नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ. आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ.

जय मसीह। नमस्कार प्रिय दिदी बहिनीहरू, कार्यक्रम नारी आशामा यहाँहरूलाई स्वागत छ। म ममता यहाँहरूको साथमा छु र आज पनि कार्यक्रम सुन्नको लागि तयारीको साथमा बसिदिनु भएको लागि यहाँहरूप्रति म अति नै धन्यवादी छु। आज हामी एउटा गहिरो तर कम चर्चा गरिने विषयमा कुराकानी गर्दैछौ। बाल्यकालमा सुनेका शब्दहरूले आजको दिनसम्म पनि हामीलाई कसरी असर गर्छन् भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौ। कहिलेकाहीँ हामी सोच्दैनौ कि एउटा सानो वाक्यले जीवनभरिसम्म हामीलाई असर गर्न सक्छ भनेर। कसैले सानो बेलामा यसो भनेको होला हाम्रो बारेमा कि तँ त केही पनि होइनस्, तँलाई त केही पनि आउँदैन, तँ त भविष्यमा गएर कहिले सफल हुने छैनस्, तँ त राम्रो छैनस्, यस्ता भनेका शब्दहरू तपाईँलाई याद होला। या कहिलेकाहीँ यसको उल्टो अर्थ पनि, भन्नुको मतलब कुनै कुनै बच्चाहरूलाई चाहिँ तँ एकदमै राम्रो छस्, सबै कुरामा राम्रो छस्, तँ पर्फेक्ट छस्, तैँले त गल्ती नै गर्न मिल्दैन, तँबाट गल्ती नै हुनु हुँदैन भन्ने जस्ता कुराहरू पनि बच्चा बेलामा बोलेको या भनेको तपाईँले सुन्नुभएको होला या आफैले पनि अनुभव गर्नुभएको होला। आज तपाईँ ठूलो हुनुभयो, तपाईँको उमेर बढ्यो, तपाईँ आमा हुनुहुन्छ होला, कुनै ठाउँमा काम गर्ने महिला हुनुहुन्छ होला, तर तपाईँको बाल्यकालमा कसैले तपाईँको बारेमा भनेका ती शब्दहरू अझै पनि तपाईँको मनमा गुन्जिन्छन् होला र तिनले तपाईँलाई नकारात्मक रूपमा पनि प्रभाव पारिराखेका छन् होला। आजको कार्यक्रममा हामी यस्तै विषयमा रहेर कुराकानी गर्नेछौ, किनकि यो कुरा हामी सबैले बुझेका छौं कि सानोमा मजाकमा भनिएका अथवा थाहा नपाइकन या भनौं एकदमै हल्का रूपले सोचेर बोलेका शब्दहरूले पनि आज हाम्रो हृदयमा कस्तो ठूलो ठाउँ ओगटेका छन् या त्यसले दैनिक जीवनमा हामीलाई कसरी नकारात्मक रूपमा असर गरिराखेका छन् भन्ने कुरा हामीले बुझेका छौं र आज यी कुराबाट हामी कसरी टाढा रहन सक्छौं या कस्ता शब्दहरू बोल्नुपर्छ या कस्ता शब्दले चाहिँ मानिसको हृदयमा जीवनभरि चाहिँ एउटा ठाउँ बनाउँछ भन्ने बारेमा हामी कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिमसम्म सुन्नुहोला, कार्यक्रम तपाईँको लागि आशिषित हुनेछ भन्ने मैले विश्वास लिएको छु।

प्रिय मित्र, बाइबलमा परमेश्वरले हाम्रो नामको विषयमा कुरा गर्नुभएको छ। उहाँले भन्नुभएको छ कि हामी चाहिँ छुट्याइएका मानिसहरू हौ, उहाँले हामीलाई नाम काढेरै बोलाउनुहुन्छ र हामी चाहिँ उहाँका सन्तान हौ भन्ने कुरा बाइबलले हामीलाई पटक पटक बताउँदछ। परमेश्वरले यो कुरा हामीलाई बताउनुहुँदछ। भजन संग्रहको पुस्तकमा पनि हामी पाउँदछौ भजन संग्रह 139:14 पदमा कि हामी चाहिँ अद्भुत र भयानक रीतिले बनाइएका छौं। परमेश्वरले हाम्रो सृष्टि चाहिँ अचम्म र अद्भुत प्रकारले गर्नुभएको छ भन्ने कुरा भजन संग्रहको पुस्तकमा हामी पढ्न पाउँदछौ। यी पदहरूले परमेश्वरका यी वचनहरूले यही कुरा प्रष्ट पार्दछ कि परमेश्वरको नजरमा हामी बहुमूल्य छौ। स्वयं परमेश्वरले हामीलाई कहिले पनि कम मूल्यको ठान्नु भएन, तर उल्टो उहाँले उहाँको निज सन्तान हामीलाई तुल्याउनु भएको छ र भन्नुभएको छ कि मैले तँलाई चाहिँ यस्तो प्रकारले बनाएको छु, त चाहिँ मेरो होस् भनेर परमेश्वर हामीलाई भन्नुहुन्छ। परमेश्वर स्वयंले चाहिँ हाम्रा लागि असल कुराहरू बोल्नु भएको छ। मानिसका शब्दहरूले चाहिँ बरु हामीलाई चोट पुर्याउँछन्। मानिसको शब्दहरू कहिलेकाहीँ यस्तो तुच्छ भइदिन्छन् कि त्यसले हाम्रो हृदयलाई छिडिदिन्छ र सानो बेला सुनेका, वर्षौं अगाडि सुनेका कुराले आजको दिनसम्म पनि तपाईँ र मेरो जीवनमा चाहिँ नकारात्मक प्रभाव पारेको हुन सक्छ। मानिसका शब्दहरूले तपाईँलाई चोट पुर्याएका हुन सक्छन्, तर परमेश्वरको शब्दलाई चाहिँ हामी सम्झन्छौं भने ती परमेश्वरका शब्दहरूले चाहिँ हाम्रो चोटलाई निको पार्ने काम गर्दछ। प्रिय मित्र, अब एकैछिन चर्चा गरौं कि बाल्यकालका शब्दहरू किन यति शक्तिशाली हुन्छन्, अथवा सानोमा हाम्रो लागि कसैले भनिदिएका कुनै कुराहरू किन यति साह्रो गहिरो गरी हाम्रो हृदयमा बस्छन् त। बाल्यकालमा हामी धेरै संवेदनशील हुन्छौं, हामी धेरै सेन्सिटिभ हुन्छौं। आमा बुवा शिक्षक दाजुभाइ दिदी बहिनीले बोलेका शब्दहरू हामीले केवल सुन्ने मात्र काम गर्दैनौ, तर ती शब्दहरूलाई हामी विश्वास गर्न थाल्छौं। ती शब्दहरूलाई साँचो रूपमा, साँचो अर्थमा हामी लिन थाल्छौं। यदि कसैले बारम्बार हामीलाई भन्छ कि तँ कमजोर छस्, तँ विक छस्, बच्चाले सोच्न थाल्छ कि म कमजोर नै हुँ, म कमजोर नै छु। यदि कसैले भन्छ कि तँ त सधैँ गल्ती मात्रै गर्छस्, तँ त केही पनि काम राम्रो गर्दैनस्, तँबाट त जहिले पनि बिगार मात्रै हुन्छ भनेर कसैले कुनै बच्चालाई भन्छ भने त्यो बच्चाले सोच्न थाल्छ कि म त कहिले केही कुरा पनि ठिक गर्न सक्दिनँ, मबाट त जहिले बिगारै हुने रहेछ, म त जहिले पनि गल्ती नै गर्ने रहेछु। बच्चाले ती शब्दहरूलाई विश्वास गर्न थाल्छ र त्यसलाई स्वीकार गर्न थाल्छ। तर समस्या यो हो, ठूलो भइसकेपछि पनि ती आवाजहरू पुराना हुँदैनन्, धमिलिएर जाँदैनन्, तर झन्झन ती शब्दहरू शक्तिशाली हुँदै त्यसले त्यो व्यक्तिको व्यक्तित्वमा या जीवनमा चाहिँ झन्झन एउटा के हो त, जरा गाड्ने काम गरिरहन्छ। त्यसै कारणले गर्दा त हामी बच्चाहरूको अगाडि असल बोल्नुपर्छ भन्ने कुरा गर्छौं, होइन? किनकि बच्चाहरू सिक्ने क्रममा हुन्छन्, उनीहरूको मानसिक रूपमा उनीहरू पूर्ण रूपमा विकास भइसकेका हुँदैनन्, र त्यही समयमा चाहिँ यदि हामी नकारात्मक कुरा मात्र भनिदिन्छौँ या राम्रा कुरालाई पनि एकदमै अप्सेसनको पाराले उनीहरूलाई भनिदिन्छौँ भने उनीहरू त्यही कुरा चाहिँ उनीहरू विश्वास गर्न थाल्छन्। किनकि के सही के गलत, कुनलाई कस्तो प्रकारले लिनुपर्छ भन्ने विकास उनीहरूमा भइसकेको हुँदैन, जसको कारणले गर्दा यदि तपाईँ कोही बच्चालाई दोष मात्रै दिनुहुन्छ भने उसले त्यो दोषलाई स्वीकार गर्छ, त्यसैलाई विश्वास गर्छ र त्यो उसको जीवनको या व्यक्तित्वको एउटा पाटो बन्न जान्छ। एउटी सानी बालिकालाई कसैले बारम्बार यसो भनिदियो, तँमा त पढ्नै जान्दैनस्, त पढाइमा एकदमै कमजोर छस्। उनी ठुली भइन्, विवाह गरिन्, काम गर्न थालिन्, तर हरेक पटक केही नयाँ काम गर्नुपर्दा, केही नयाँ जिम्मेवारी उसलाई थपिदिँदा उनको मनमा एउटा आवाज आउँथ्यो, त यो सक्दैनस्, त कमजोर छस्, त असफल हुनेवाला छस्। बाहिरबाट उनी सक्षम देखिन्थिन्, सक्षम थिइन् पनि, तर भित्रभित्रै उनी चाहिँ डरले भरिएकी थिइन्। एक दिन उनले थाहा पाइन् कि समस्या उसको क्षमता होइन, तर उसको आत्मविश्वासमा बसेको पुरानो चोट हो। यो कुरा भन्दै गर्दाखेरि तपाईँले पनि कतिचोटि आफ्नो जीवनको कति पाटोहरू सम्झिनुहुन्छ होला। कुनै कुरामा तपाईँलाई अहिले पनि आफूप्रति शंका लाग्छ होला कि यो कुरा चाहिँ म गर्न सक्दिनँ, मलाई त सानैदेखि यो कुरा आउँदैन, मलाई सबैले पनि त्यही नै भनेको हो। त्यो कुरा तपाईँ आफैले कहिले ट्राई नगरिकन अरूले भनेको कुरा सुनेर तपाईँले कति कुरा स्वीकार्नु भएको छ होला। उदाहरणको लागि, मलाई स्कुटर चलाउन आउँदैन, मलाई स्कुटर चलाउन अति नै डर लाग्छ,
किन थाहा छ, मैले कोसिस गरेर नसकेको होइन, तर डरको कारणले गर्दा म अहिलेसम्म कोसिसै गर्न सकेको छुइनँ। किनकि सानै बेलादेखि मैले के सुने भने केटी मान्छेहरूले साइकल चलाउनु हुँदैन, केटी मान्छेहरूलाई त आउँदैन, केटी मान्छेलाई त ड्राइभिङ या स्कुटर चलाउने भनेको त केटा मान्छेले गर्ने कुरा हो। म जुन समाजमा या जुन परिवेशमा म हुर्किएँ त्यतिखेर केटा मान्छेले मात्रै बाइक चलाउँथ्यो। मैले स्कुटर चलाउने केटी मान्छे मेरो टोलमा देखेको म कलेज पढ्ने बेलामा मात्रै हो। त्योभन्दा अगाडिसम्म साइकल चलाउने पनि केटा मान्छे, छोराहरूलाई साइकल किनिदिने, छोरी मान्छेहरूलाई चुङ्गी खेल्न दिने, गट्टी खेल्न दिने, त्यस्तो खालको कुराहरू थियो। अनि मलाई लाग्थ्यो कि

वाल्ट डिज्नी भन्ने व्यक्ति हुनुहुन्छ, उहाँलाई विद्यालयमा हुँदा स्कूल पढ्दाखेरि कल्पना शक्ति नै छैन, इमेजिनेसन गर्न सक्ने शक्ति नै छैन भनेर चाहिँ आलोचना गरिएको थियो। तर आज उहाँको नाम सृजनशीलता र सपनाको प्रतीक बनेको छ। गलत शब्दहरूले भविष्य तय गर्दैनन् भन्ने कुरा आज तपाईँ र मैले बुझ्न जरूरी छ। संसारमा यस्ता प्रसिद्ध मानिसहरू छन् जसको बाल्यकालमा उनीहरूले बुली सहनु परेको थियो, या अरूबाट अपमान या यस्ता केही डिस्करेजिङ शब्दहरू उहाँले सुन्नु परेको थियो। तर आज तिनै व्यक्तिहरू संसारमा नाम प्रसिद्धि कमाएका छन्, ठूला ठूला कामहरू गरेका छन्। तपाईँ अल्बर्ट आइन्स्टाइनकै कुरा गर्नुहुन्छ भने सानोमा उनलाई हेरेर कसैले पनि यो व्यक्ति यति ठूलो साइन्टिस्ट ला वैज्ञानिक बन्ला भनेर कसैले पनि भनेको थिएन। सम्भवतः उहाँको व्यवहारको लागि उहाँलाई धेरै पटक आलोचना गरिएको थियो। तपाईँले स्कूलमा पनि कतिचोटि याद गर्नुभएको होला कतिजनालाई चाहिँ यसलाई त पढ्नै आउँदैन, यसले केही गर्न सक्दैन। कतिचोटि शिक्षकहरूले पनि रिसको झोकमा साना नानीहरूलाई चाहिँ त्यसो भनिदिनुहुन्छ, त कहिले पनि पढेर खाँदैनस्, त कहिले केही गर्न सक्दैनस्। तपाईँले पनि सुन्नुभएको छ होला, मैले पनि धेरैचोटि सुनेको छु यी यस्ता कुराहरू। तर त्यसो भन्दैमा जीवन त्यही अड्किँदैन, हामीले त्यसलाई जितेर अगाडि जानुपर्छ भन्ने कुरा चाहिँ हामी बुझ्न सक्दछौं। मैले तपाईँलाई अल्बर्ट आइन्स्टाइनको बारेमा भने, उहाँलाई बाल्यकालमा के भनिन्थ्यो थाहा छ? सिक्न नसक्ने या ढिलो सिक्ने बच्चा, ढिलो टिप्ने बच्चा। कसैलाई केही कुरा सिकाउँदा कसैले कति छिटो टिप्छ नि, आइन्स्टाइन चाहिँ एकदमै ढिलो सिक्ने विद्यार्थी हुनुहुन्थ्यो। उहाँको टिचरहरूले चाहिँ एकदमै स्लो लर्निङ, होइन, सिक्नको लागि ढिला गर्ने बच्चा भनेर चाहिँ भनिन्थ्यो। तर पछि उहाँ संसारकै प्रसिद्ध वैज्ञानिक भनेर चिनिनु भयो। आजसम्म पनि हामी अल्बर्ट आइन्स्टाइनको बारेमा पढ्छौँ, उहाँको जीवनीको बारेमा पढ्छौँ। उहाँले पत्ता लगाउनु भएका गर्नुभएका खोजहरू आज पनि वैज्ञानिक हिसाबमा कति महत्वपूर्ण छन्, ती कुराहरू चाहिँ के हो त हामी हेर्न सक्दछौ। त्यसकारण यी मानिसहरूको उदाहरणलाई हामी हेर्न सक्छौ। तपाईँको बाल्यकालमा तपाईँलाई कसैले केही भनिदिएको थियो, त्यसको डर या त्यसको बोझ तपाईँले आजसम्म बोक्नु भएको छ भनेदेखि ती कुराबाट तपाईँले मुक्त हुन सक्नुहुन्छ। किनकि कति कुरा त तपाईँको जीवनसँग सम्बन्धितै हुँदैनन्, केवल ती शब्दहरूमा मात्र सीमित हुन्छन्, तर त्यसले हामीलाई रोक्ने काम गरिराखेको हुन्छ, डरमा राख्ने काम गरेको हुन्छ। एउटा कुरा हामीले याद गर्नुपर्छ कि मानिसका शब्दहरू सीमित हुन्छन्, तर परमेश्वरले दिनुभएको क्षमता चाहिँ असीमित हुन्छ। यी कुराहरूबाट छुटकारा पाउनको लागि या सानामा सुनिएका शब्दका चोटहरूबाट निको हुनको लागि हामीले परमेश्वरले हाम्रो पहिचानको बारेमा के भन्नुहुन्छ भन्ने कुरा बुझ्यौं भने त्यसले हामीलाई सहायता गर्छ। दोस्रो कोरिन्थीको पुस्तक 5:17 पदमा भनिएको छ कि यदि कोही ख्रिस्टमा छ भने चाहिँ ऊ नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। परमेश्वर भन्नुहुन्छ त असफल मानिस होइनस्, त माया नगरिएको या छुट्याइएको या घृणा गरिएको व्यक्ति होइनस्, तर त चाहिँ नयाँ बनाइएको छस्। तैले बाल्यकालमा जे सुनिस् जो भोगिस् ती सबै कुराहरू बिति गएका छन्, तर अब त ममा छस् भने चाहिँ त नयाँ सृष्टि होस् भनेर परमेश्वर हामीलाई भन्नुहुन्छ। रोमीको पुस्तक 8:1 पनि भन्नुहुन्छ कि ख्रिस्टमा भएकाहरूलाई कुनै दोष छैन। हामी ख्रिस्टमा छौं भनेदेखि हामी नयाँ भएका छौं। यदि तपाईँले बाल्यकालको चोट बोकेर आजको दिनसम्म पनि जीवन जिउनु भएको छ भने अब उसो तपाईँले त्यही पुरानो जीवन जिउनुपर्छ भन्ने छैन। हामी ख्रिस्टमा नयाँ सृष्टि हौ, हामी नयाँ जीवन जिउन सक्छौ। तपाईँको भित्रको आवाजलाई परिवर्तन गर्ने समय आइपुगेको हुन सक्छ। तपाईँले बाल्यकालमा आफ्नो बारेमा जे पनि कुरा सुन्नुभयो, सम्भवतः तपाईँ त्यही कुरालाई दोहोर्याइरहनु भएको छ होला। केही कुरा गर्नु अगाडि फलानुले भनेको कुरा झट्ट तपाईँको दिमागमा आउँछ होला र तपाईँ त्यो कुरा गर्नको लागि आँट गर्न सकिरहनु भएको छैन होला। तर तपाईँ भित्रको त्यो अरू व्यक्तिले भनेको आवाजलाई चाहिँ अब परिवर्तन गर्न जरुरी छ। सायद आज पनि तपाईँ त्यही पुरानै शब्दहरू, ती पुरानै मानिसले भनेका कुराहरू सुनिरहनु भएका छ होला, तर त्यसलाई अब परमेश्वरले तपाईँलाई के भन्नुहुन्छ त्यो कुराले चाहिँ तपाईँले रिप्लेस गर्नु पर्यो, तपाईँले परिवर्तन गर्नु पर्यो। परमेश्वर आज तपाईँभित्र चोट होइन तर सत्यता भरिदिन चाहनुहुन्छ। परमेश्वर यस्तो शब्दहरू बोल्नुहुन्छ जसले तपाईँको हृदयलाई छिया छिया पार्दैन, तर सत्यतामा तपाईँलाई त्यो सत्यको ज्ञान परमेश्वरले दिनुहुन्छ। जुन लेबल तपाईँलाई लगाइयो, तपाईँलाई कतिले नसिक्ने भने होलान्, कतिले नराम्री भने होलान्, कतिले चाहिँ तैले जिन्दगीमा केही पनि गर्न सक्दैनस् भने होलान्, कतिले त पढे लेखेर खाँदैनस् भने होलान्, कतिले त घर गरेर खान सक्दैनस् भनेका थिए होलान्,
ती जुन लेभल तपाईँलाई लगाइएको छ त्यो तपाईँको पहिचान होइन, ती मानिसहरूले भनिदिएका कुरा मात्र हो, त्यो तपाईँको परिचय होइन। परिचय त्यो हो जुन परमेश्वर तपाईँलाई भन्नुहुन्छ। अनि तपाईँ विगतले होइन, तपाईँ विगतमा मानिसहरूले तपाईँलाई के भने त्योबाट तपाईँ बनिनु भएको होइन, तर स्वयं परमेश्वरद्वारा तपाईँ सृष्टि गरिनु भएको हो र उहाँ तपाईँको बारेमा के भन्नुहुन्छ त्यो कुरा चाहिँ तपाईँले विश्वास गर्न जरुरी छ। अब समय आएको छ पुराना झुटहरूलाई, पुराना नकारात्मक कुराहरूलाई हटाएर परमेश्वरका सत्यहरूलाई ग्रहण गर्ने समय। प्रिय मित्र, यदि तपाईँ बाल्यकालमा तपाईँका लागि बोलिएका शब्दको चोटहरू बोकेर अहिले बाँचिरहनु भएको छ भने म तपाईँलाई यी कुराहरू स्मरण गराउन चाहन्छु कि तपाईँको लागि बोलिएका ती शब्दहरू सबै सत्य छैनन्, थिएनन्। तपाईँले त्यसको भार बोकिराख्न जरुरी छैन। तपाईँले आफैलाई नयाँ तरिकाले आफ्नो बारेमा वचनहरू घोषणा गर्न सिक्नुपर्छ। परमेश्वर तपाईँको बारेमा के भन्नुहुन्छ त्यो कुरा तपाईँले स्मरण गर्नुहोस् र परमेश्वरको दृष्टिमा तपाईँ कति बहुमूल्य हुनुहुन्छ भन्ने कुरा तपाईँले कहिले नबिर्सनुहोस्। मानिसहरूले तपाईँलाई कम देखाउन सक्छन्, तपाईँलाई सानो फिल गराउन सक्छन्, तपाईँको बारेमा नराम्रा नकारात्मक कुराहरू बोलिदिन सक्छन्, तर ती कुरामा विश्वास गरेर तपाईँको जीवनभरि तपाईँले त्यो बोझलाई बोक्नुपर्छ भन्ने केही पनि छैन। तर तपाईँसँग एउटा छनोट छ, तपाईँसँग एउटा विकल्प छ कि तपाईँ मानिसहरूको कुरा सुनेर जिन्दगीभरि एउटा डर, त्रास र ती आरोपहरूको बीचमा बाँच्न चाहनुहुन्छ कि परमेश्वरको आवाजलाई सुनेर, जुन कुरा सत्य हो, परमेश्वर तपाईँको बारेमा साँचो सत्य र वास्तविक कुराहरू भन्नुहुन्छ, ती कुरालाई सुनेर त्यो अनुसार एउटा सफल आत्मिक रूपमा बलियो र आनन्दित जीवन जिउन चाहनुहुन्छ। छनौट तपाईँकै हातमा छ। तपाईँ के कुरा छनौट गर्नुहुन्छ, तपाईँको जीवनमा तपाईँ के कुरालाई लिएर अगाडि बढ्न चाहनुहुन्छ, छनौट गर्ने सम्पूर्ण अधिकार पनि तपाईँकै हातमा छ। कार्यक्रम नारी आशा यतिखेरसम्म सुनिदिनु भएको लागि म यहाँलाई धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई आफ्नो बारेमा पुनः एकचोटि असल प्रकारले सोच्ने कुरामा झकझकाएको छ भन्ने मैले विश्वास

0: साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिष्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिष्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको सुरुवात गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्छ।

प्रश्नहरू जसले हामीलाई सताउँछन् ती प्रश्नहरूको उत्तर कहाँ पाइन्छ भनेर देखाउनु भएको छ। आज पनि हामी तपाईँको वचन पढ्दै गर्दाखेरि तपाईँ हाम्रो साथमा हुनुहोस् भनी हामी विन्ती गर्छौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले अहिले जुन विषयलाई लिएर अध्ययन सँगसँगै गरिरहेका छौं त्यो चाहिँ छ दानीपनाबाट हुने आत्मिक वृद्धिपना। अरूलाई मदत गर्दा, सहयोग गर्दा, निस्वार्थ प्रेममा हामी चल्दाखेरि यसले अरूलाई भन्दा पनि हामी आफैलाई भित्रैबाट एउटा नयाँ मानिस बनाउँदो रहेछ, नयाँ चारित्रिक गुणहरूको विकास गराउँदो रहेछ भन्ने विषयलाई हामीले हेरिरहेका छौं। यसै सिलसिलामा हामीले दशांशको बारेमा अहिले कुरा गरिरहेका छौं, विभिन्न भेटीहरू, धन्यवादको भेटीहरूको बारेमा, विभिन्न अन्य असल कामहरू, सत्कर्मको बारेमा पनि कुरा गरिरहेका छौं, अरूलाई सहयोग गर्ने कुराहरूको बारेमा, त्यसको भित्री कुराहरू के हो।

उल्लेख गरिएको कुरालाई हामी भेटाउन सक्छौ वा ती पदहरूलाई हामी पढ्न सक्छौ। दशांश यानी दश भागको एक भाग जो परमेश्वरलाई छुट्याएर दिने गरिन्छ, यो उहाँलाई आवश्यक भएर त होइन, तर हाम्रो धन्यवादी हृदयको प्रदर्शनको लागि उहाँ समक्ष यो हाम्रो सत् आचरणको विकासको लागि पनि हो र परमेश्वरको सृष्टिकर्ता, उद्धारकर्ता र उहाँ हाम्रा सबै आवश्यकताहरू पूरा गर्नुहुने परमेश्वर भनी धन्यवाद जनाउने वा कृतज्ञता जाहेर गर्ने वा उहाँको अस्तित्वलाई स्वीकार्ने यथार्थको रूपमा पनि यसलाई लिने गरिन्छ, जुन चाहिँ कुरा हामीलाई वचनले पनि सिकाउँछ। धेरैले जानेर वा नजानेर दशांश र भेटी परमेश्वर कहाँ लिएर आउँदाखेरि आफूले परमेश्वरलाई गुण लगाएको वा उहाँको गुण तिरेको भन्ठान्छन्। तर एउटा कुरा प्रष्ट छ मित्रहरू, हामीले कहिले पनि परमेश्वरको महान प्रेम र हामी प्रतिको उहाँको धैर्यताको गुण वा पैँचो तिर्न सक्दैनौ। यदि हामी त्यस्तो सोच्छौ भने त्यो केवल हाम्रो बचपना मात्रै हो या भनौ भ्रम मात्रै हो वा कल्पना मात्रै हुन सक्छ। परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको छ, परमेश्वरले हाम्रो कैयौं गुनाहहरू माफ गर्नुहुन्छ, हाम्रो अनाज्ञाकारिताप्रति धैर्यता प्रदर्शन गर्नुहुन्छ, अनि उहाँले सारा संसारको लागि आफ्नो एकमात्र पुत्र दिनुभएको छ, अनि उहाँलाई कसरी हामीले गुण तिर्न सक्छौ, पैसा तिर्न सक्दैनौ। त्यसैले सबभन्दा ठूलो कुरा भनेको हाम्रो जीवन परमेश्वरलाई अर्पण गर्ने र परमेश्वरको असल राहमा हिँड्नु नै श्रेष्ठ हुन्छ, त्यो नै उहाँको लागि ठूलो वरदान पनि हुन जान्छ। यद्यपि उहाँप्रतिको प्रेम प्रदर्शन गर्ने क्रममा दशांश र भेटीहरूका कुराहरू पनि आउने गर्छ र त्यो आफैमा नराम्रो कुरा चाहिँ होइन, किनभने तपाईँले कसैलाई प्रेम गर्नु

यहुदीहरूले नीति कुटीले बाँधिएको जीवनमा रही अरूहरूको चाहिँ दोष देखाउँदै अरूहरूप्रति चाहिँ औंला तेर्स्याउँदै र आफैलाई चाहिँ एकदमै असल छु भनेर घमण्ड र स्वधर्मीपनाको बाहिर जीवनलाई धेरै महत्व दिने गर्दथे। तर भित्र हृदय चाहिँ उनीहरूको ठिक थिएन। तसर्थ ख्रिस्टले उनीहरूको त्यस्तो देखावटी आचरणलाई उनीहरूले सुधार गर्नुपर्छ, त्याग्नु पर्दछ भन्दै यसरी सम्झाउनु भयो मत्तीको सुसमाचारीय पुस्तकको 23:23। तिमीहरू सोप र जीरा अर्थात साना से साना कुराको पनि दशांश दिन्छ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात न्याय, दया र विश्वासको अवहेलना गरिरहेका छौ। तिमीहरूले दशांश दिने काम गर्नु पर्थ्यो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नु पर्थ्यो। कति गहकिलो र गम्भीर कुरा मित्रहरू, कहिलेकाहीँ हामी जीवनमा नीतिकुटी पूरा गर्ने सवालमा हामी यसरी अगाडि बढ़िरहेका हुन्छौं कि त्यसको मर्मलाई पनि हामीले बिर्सिदिन्छौं। मैले बारम्बार बेला बखत यो उल्लेख गर्ने गरेको छु, म कक्षा 11-12 हुँदाखेरि हामीले अंग्रेजी साहित्यमा एउटा कथा पढ्नु पर्थ्यो, समर्पित पुत्र वा समर्पित सन्तान नामको शीर्षकमा, जहाँ एउटा केटाले आफ्नो बुवा आमाको यति धेरै मान गर्छ कि त्यो मान फगत एउटा कर्तव्यमा सीमित हुन जान्छ अनि त्यसमा प्रेम चाहिँ सेलाएर जान्छ। परमेश्वरसँगको हाम्रो सम्बन्ध त्यस्तो हुनु हुँदैन, त्यो प्रेममा आधारित भएको हुनुपर्छ र अरू मानिसहरूसँग पनि हाम्रो सम्बन्ध प्रेममै आधारित भएको हुनुपर्छ। अब वचनले हामीलाई भेटीहरू र दशांशहरू दिनुपर्छ, सत्कर्म र परोपकारका काम पनि गर्नुपर्छ भनेर भन्छ, यसमा कुनै दुईमत छैन। तर साथसाथै प्रेम, करुणा र विश्वासको साथ व्यवहारले भरिएर त्यो गरिनुपर्दछ भनेर पनि भन्दछ। कैयौं पटक हामी प्रार्थना गर्न, आराधना गर्न, भेटिदिन अग्रसर भइरहेका हुन्छौं, तर हाम्रो मन भने बेठिक रहेको हुन्छ। बाहिरी रूपमा जति नै पटक हामीले देखावटी आचरण धारण गरे तापनि यदि हामीहरूको हृदय परमेश्वरसँग ठिक छैन भने, यदि हामीले घमण्ड, लोभ, व्यभिचार, भ्रष्टाचार, छल र फट्याइका सांसारिक आचरण र भावहरूलाई आफ्नो मनमा राखिरहन्छौं भने हाम्रा सबै सत्कर्महरू बेकारका हुन्छ। तसर्थ प्रेम र क्षमाशीलता, धैर्यता र भाइचारा जस्ता गुणहरूको विकास आफूमा गर्नु अति जरूरी छ भनेर प्रभु येशु ख्रीष्टले हामीलाई बारम्बार सम्झना गराउनुहुन्छ आफ्नो वचन मार्फत। प्रिय मित्रहरू, कतिपय अवस्थामा हामीले भेटी र दशांश अनि दान पनि दिन्छौं वा गर्छौं, तर त्यसै बगत हामीमा मैले यति धेरै भेटी वा दशांश वा दान दिए वा गरे भन्ने प्रवृत्ति हावी भइरहेको हुन्छ। आज भोलि धेरै मानिसहरू संसारलाई देखाउनको निम्ति असल काम गरे जस्तो गर्दछन्, दान दिए जस्तो गर्दछन्, अनि संसारबाट ताली र सम्मान पाउने लालसाले प्रताडित उनीहरू भइरहेका हुन्छ। तर परमेश्वरले भन्नुहुन्छ मानिसलाई देखाउनुभन्दा पनि परमेश्वरको असल इच्छासम्म तवरले हामीले दिने बानी बसाल्नु पर्दछ। मत्तीको 6:3 प्रभु येशू भन्नुहुन्छ, जब तिमी दान दिन्छौ तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातलाई थाहा नहोस्, तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। प्रिय मित्रहरू, यी हरफहरूले कुनै पनि दान वा भेटी दिने कुरासँग कस्तो असल मनसाय हुनुपर्छ भन्ने कुरालाई इंगित गर्दछ। देखावटी व्यवहार होइन, सत्चरित्रको आवश्यकतालाई यसले हामी समक्ष औल्याउँदछ। परमेश्वरले तपाईँ र मलाई शक्ति दिउन् कि उहाँको सत्चरित्रमा, सतमार्गमा हामी हिँड्नलाई दानीपनामा रहेर र साँचो आत्मिकताको अनुभव गरेर परमेश्वरले हामी सबैलाई आशिष दिउन्। जय मसीह। धन्यवाद। शुभ समय।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ, कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्यपूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आइडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर हो 9808233326। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802384054, 9802384054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशूलाई यस संसारमा पठाउनु भयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 18:1-9 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। त्यही समय चेलाहरू येशू कहाँ आएर सोधे, स्वर्गको राज्यमा सबैभन्दा महान को हो? उहाँले एउटा सानो बालकलाई लिए नजिकै बोलाएर तिनीहरूका माझमा उभ्याउनु भयो र भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्ता भएनौ भने कहिले स्वर्गको राज्यमा पस्ने छैन। जस्तै यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान हुनेछ। जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ, तर जसले ममाथि विश्वास गर्ने यी सानाहरू मध्ये एकजनालाई पाप गर्न लगाउँछ, बरु त्यसको गलामा ठुलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ। पाप गर्न लाउने परीक्षाको निम्ति यस संसारलाई धिक्कार, पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ। तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा खुट्टाका साथ अनन्त आगमा जानुभन्दा त बरु लुलो वा लङ्गड भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखाका साथ नरकको आगोमा फालिनु भन्दा त बरु कानु भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यमा महान व्यक्ति। स्वर्गको राज्य अर्थात् परमेश्वरको राज्यको बारेमा येशूका चेलाहरूलाई केही मात्रामा थाहा थियो। उनीहरूलाई यो थाहा थियो कि परमेश्वरको राज्य सुनौलो राज्य हो, शान्तिको राज्य हो, समृद्धिको राज्य हो। उनीहरूमा यो जिज्ञासा थियो कि स्वर्गमा उनीहरूको स्थान के हुन्छ, त्यहाँको महान हुन्छ। यो उनीहरूको स्वार्थी विचार थियो। यसले उनीहरूको स्वार्थी विचार बुझ्नु भयो। यसले यहाँ यो स्पष्ट पार्नु भयो कि स्वर्गको राज्य अर्थात् परमेश्वरको राज्य संसारको राज्य जस्तो होइन। जहाँ धनी व्यक्तिहरू ठुला हुन्छन्, राजनीति गर्न सक्नेहरू ठुला हुन्छन्, बाछा टाछाहरू ठुला हुन्छन्, अरूलाई शासन गर्न सक्नेहरू महान हुन्छन्, परमेश्वरको राज्यमा त्यस्तो हुँदैन। अहिले पढेको खण्डमा परमेश्वरको राज्यमा को ठुलो भन्ने सम्बन्धमा येशूले मुख्य 3 कुरा बताउनु भएको छ। पहिलो, सानो बालकको जस्तो मन। येशूका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, स्वर्गको राज्यमा सबैभन्दा महान को हो? त्यसको उत्तरमा यहाँ येशूले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूको माझ उभ्याउनु भयो र यो भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्ता भइरहौ भने कहिल्यै स्वर्गको राज्यमा पस्ने छैन। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई मन परिवर्तनको कुरा गरिएको छ। कुनै मानिस क्रिश्चियन बन्नु भनेको धर्म परिवर्तन गर्नु होइन, तर मन परिवर्तन गर्नु हो। मन परिवर्तन भनेको हृदय परिवर्तन हो, जुन यीशुले मात्र गर्न सक्नुहुन्छ। हामीमा शरीर छ जुन मरणशील छ, एक दिन हामीले यो शरीर छोड्नु पर्छ। हामीमा आत्मा पनि छ जुन अदृश्य छ तर अनन्त छ। पापको कारण यो मरेको अवस्थामा छ, अर्थात् परमेश्वरबाट अलग छ। यीशुमाथि विश्वास गरेपछि मानिसमा परमेश्वरको आत्मा आएर बस्नुहुन्छ र मानिसमा भएको आत्मा जीवित हुन्छ। मन परिवर्तन भनेको यही हो। मन परिवर्तनको निम्ति मानिसले आफ्नो पापलाई स्वीकार गर्नुपर्छ, त्यसको निम्ति नम्रता चाहिन्छ। यीशुले भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। अब ऊ आत्मामा एउटा सानो बालक बन्दछ। यो भित्री परिवर्तनको कुरा हो। भित्री परिवर्तन भएपछि मानिसमा यीशुको जस्तो स्वभाव देखिन पर्छ। बाइबलको अर्को ठाउँमा यस्तो लेखिएको छ, तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट यीशुमा पनि थियो। परमेश्वरको राज्यमा प्रवेश गर्ने मानिसको जीवन सानो बालकको जस्तो हुनुपर्छ। दोस्रो, विश्वासको जीवन। यीशुमा भएको विश्वासद्वारा कुनै पनि मानिस परमेश्वरको राज्यमा प्रवेश गर्दछ। परमेश्वरको राज्यको बारेमा जब यीशुले प्रचार गर्न लाग्नुभयो, उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर, सुसमाचारमा विश्वास गर। सुसमाचारमा विश्वास भनेको यीशुमा भएको विश्वास हो। यीशु परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने विश्वास, उहाँ हाम्रो पापको निम्ति मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो भन्ने विश्वास हो। त्यही विश्वासद्वारा मानिस परमेश्वरको राज्यमा प्रवेश गर्दछ। परमेश्वरको राज्यमा प्रवेश गरेपछि विश्वासको जीवन सुरु हुन्छ।

0: जीवन परिवर्तित जीवन हो। यो परिवर्तन भित्री परिवर्तन हो, बाहिर देखिने परिवर्तन पनि हो। हाम्रो चरित्रमा, स्वभावमा, बोली वचनमा, व्यवहारमा र दैनिक जीवनमा परिवर्तनहरू देखिन पर्छ। हामी परमेश्वरको राज्यमा प्रवेश गरे तापनि हामी संसारमै छौ, यसकारण पापी स्वभाव हामीमा छँदैछ। हामी पुरानो पापी स्वभावमा जिउने कि नयाँ स्वभावमा अर्थात् यसको स्वभावमा जिउने भन्ने हाम्रो छनौट हो। मानिसको जीवनमा पापी स्वभाव कसरी आउँछ? पापका मुख्य तीनवटा स्रोतहरू छन्। पहिलो संसार, हामी संसारमा छौ जहाँ अनेक किसिमका लोभ्याउने कुराहरू र पापमा फसाउने कुराहरू छन्। यसबाट हामी आफै अलग रहन पर्छ। दोस्रो शैतान हाम्रो मुख्य शत्रु हो। यसले अदृश्य रूपमा हाम्रा वरिपरि काम गरिरहेको हुन्छ र हामीलाई पापमा फसाउन, परमेश्वरबाट अलग गर्न र परमेश्वरका कामहरू बिगार्न मौका खोजिरहेको हुन्छ। हामीले शैतानलाई मौका दिन हुँदैन। तेस्रो, शरीरबाट पनि विभिन्न किसिमका पापहरू आउँछन्। बाइबलमा यसरी लेखिएको छ, संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको स्थिति पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसका अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। शरीर परमेश्वरको मन्दिर हो, यसबाट परमेश्वरको महिमा हुन सक्छ, यसबाट परमेश्वरको सेवा गर्न सकिन्छ, तर पापी स्वभाव पनि यही शरीरमा बास गर्छ। हामी परमेश्वरको राज्यमा प्रवेश गरेको कारण हाम्रो जीवन परिवर्तन भएको छ। परमेश्वरको राज्यमा प्रवेश गरेको मानिसको बारेमा हामीले मुख्य तीनवटा कुरा सिकेका छौँ। पहिलो, सानो बालकको जस्तै जीवन। दोस्रो, विश्वासको जीवन। तेस्रो, परिवर्तित जीवन। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्न। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हाडहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आँखाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त विषयको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ। म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्ययारो बेसीतिर हेर्दै गरेको मात्र देख्छौ। म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ। म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापी मृत्युलाई मात्र देख्छौ। म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।
3: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Tribal violence and radical Islam are both present in Sierra Leone. Members of the community who follow Christ often face persecution because of their faith. After Jesus appeared to Isata in a dream, she visited a church. Enraged by her decision to seek Christ, her husband cast her out and burned her clothes. He also gathered several Muslim men who bound and beat her. Forced from her home, Isata was cared for by a pastor's family. She later enrolled in a Christian sewing center where she's being discipled and growing in her faith. Praise God for the perseverance and courage of Isata and other believers in Sierra Leone.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईँलाई दोहोरो मन भएको मानिस नबन्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेको छु. याकुबको पुस्तक एक अध्यायको 7-8 पदमा हामीले पाउँदछौ, दोहोरो मन भएको मानिस उसको सबै चाल चलनमा अस्थिर हुन्छ. दोहोरो मन भएको मानिस नबन्नुहोस् र एकै समयमा दुई फरक तरिकाले सोच्ने प्रयास नगर्नुहोस्. उदाहरणको लागि, हामी जुन बुद्धि स्वर्गबाट आउँछ त्यो प्राप्त गर्न मण्डलीमा आउँछौ, त्यसपछि मण्डली छोडेर जुन बुद्धि तलबाट आउँछ त्यो प्राप्त गर्छौ अनि तिनलाई संयोजन गर्ने प्रयास गर्छौ, तर यसले काम गर्दैन. तपाईँले पेट्रोल र डिजेल मिसाउन सक्नुहुन्न. त्यसो गर्ने बित्तिकै तपाईँले डिजेलको कारण पेट्रोललाई रद्द गर्नुभएको हुन्छ. इन्धन जस्तो देखिनुको अर्थ यसले तपाईँलाई मदत गर्नेछ भन्ने हुँदैन. इसाईको रूपमा हामी शनिबार पेट्रोल पाउन मण्डलीमा जान्छौं भने सोमबार संसारमा गई डिजेल लिन्छौं. त्यसपछि हामी किन थकित भएर परिश्रम गरिरहेका छौं भनी सोच्दछौ. यसलाई यसरी चित्रण गरौं. हाम्रा रेडियोहरूमा एएम र एफएम फ्रिक्वेन्सीहरू छन्। यी दुवै फरक र बेग्ला बेग्लै हुन्. कारमा चढ्दा तपाईँ कुन सुन्ने भनेर छनौट गर्नुहुन्छ. दुवै विकल्प भए तापनि तपाईँले एकै समयमा दुवै सुन्न सक्नुहुन्न. बाइबलले भन्दछ, तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ. तर त्यसले कति पनि शंका नगरी विश्वास साथ मागोस्, शंका गर्ने चाहिँ हतासले उचाल्दै पछार्दै गर्ने समुद्रका छाल समान हुनेछ. त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसको सबै चाल चलनमा अस्थिर हुन्छ. याकुब 1:5-8. परमेश्वरले स्थिर हृदय भएको र उहाँको वचन केन्द्रित विश्वासको जवाफ दिनुहुन्छ. त्यसैले आज तपाईँको लागि यो उत्साह सहितको वचन छ कि दोहोरो मन भएको मानिस नबन्नुहोस् भन्ने. यही उत्साह सँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु. जय मसीह, नमस्कार.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225 44
3: र 40225 72 40225 72।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम चौतारीको बसाईको पुनः प्रसारण।

0: जय मसिंह नमस्ते गुड न्यूज एफएम 105 थुप्लो 1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम चौतारीको बसाई लिएर हामी आइसकेका छौं। म टार्जन,
1: म पुनम
2: र म अब्राम।
0: हजुर, हामी नाटकीय ढंगबाट सदाझै प्रस्तुत हुन गइरहेका छौं। श्रोता मित्र, तपाईँलाई थाहा छ चौतारीमा जुन भलाकुसारीहरू हामीले गर्ने गर्छौं, परमेश्वरको वचनलाई लिएर छलफलहरू गर्ने गर्छौं, ज्ञान गुणका कुराहरू साइला दाईले कोमली मानेलाई चाहिँ भन्नुहुन्छ, यस्तै कुराकानी आज पनि हामीले लिएर आइसकेका छौं। र कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछौ, त्यसपछि हामी नाटकीय ढंगबाट त आउँदै नै छौं।

0: चौतारीमा बिहान भने पानी सिमसिम परेर कोमली छाता पनि थिएन आफूसँग, अनि के गर्ने गर्ने बाटो पनि चिप्लो चिप्लो, यो पानी ठूलो पनि पर्दैन हेर, यो सानो पानीले चाहिँ धेरै झुम्रै पर्ने गरी पर्छ भने
1: त्यही त त्यही त। अनि अस्ति छाता मसँग छोड्नु भएको थियो, मैले पनि फेरि ल्याइदिन ठ्याक्कै बिर्सिहाले तपाईँलाई।
0: त्यही त, अब बुढो मान्छे यसो छाता टेक्दै आउँदा पनि त हुन्थ्यो, अब त्यो तैँले लगिरहेको थिएस, ठिकै छ नानी, अब अलिअलि भिज्न पनि पर्छ गाउँघरमा सानामा, होइन त माने, कति अब खुट्टा चप्पल नलाइकन पानी झरिया भिजिया रुजिया मान्छे हो हामी, हुन त केही पनि हुँदैन, अब बुढेसकाल लगाएपछि त मान्छेको शरीर त्यतिकै कमजोर हुन्छ नै, अनि यो कमजोर शरीरले चाहिँ न्यु खोजिरहन्छ कि नानी, पानी पर्दा पनि जस छैन, घाम लाग्दा पनि असरै गर्ने शरीरलाई। अनि त सुनाओ न तिमीहरूको के छ?
2: मेरो चाहिँ एकदमै ठिक छ हेर सानलाई, अहिलेसम्म
0: हाँस्याएको छु।
2: ए पेट त बहुत राम्रो भएको छ, अस्ति कोदोको ढिँडो खाइदिएको थिएँ, ए टक्कै ठिक छ नि, अहिले टोयलेट जान छोडिसके, हप्तामा एकचोटि मात्रै हो।
0: एकदम असल कुरो सुनाइस् तैँले, कोदा पिठो नि बाबु, यो बर्खामा धेरै खानु हुँदैन, अलिकति प्रेसर पनि बढाउँछ अरे, अनि गर्मी हो क्या यो, अनि खान त खा, थोरै मात्रामा खानु, त्यो अरू भात खा जस्तो गरी ढिँडो चाहिँ खानु हुँदैन।
2: म त एक साल खाइदिने सानलाई, खानकै लागि जन्मे जस्तो लाग्छ।
0: अब हुन त तिमीहरूको जिउले अब पचाउँछ नि बा, अब शरीरमा तिमीहरूको शक्ति छ, पचाउँछ नै। अब यो गैरी गाउँमा उब्जनी भएको कुनै कुराले पनि हामीलाई असर चाहिँ गर्दैन है कोमली। मैले त अझ अर्ग्यानिक रोप्नुपर्छ यहाँका गाउँलेहरूलाई पनि, अन्त जेटिएले पनि त्यस्तै किसिमको योजना ल्याए हुन्थ्यो भन्छु म, त्यो के का विषादी कहिले नसुनेको कुरा हाल्नु पर्यो भनेर अब एक्लै पो विरोध गर्ने भएको छु म त। अब यहाँ सबै गाउँका मान्छेले आनासुकी पैसो आमदानीको लागि विषादीकै कुरा गर्छन्, यो सालदाई के भने पागल भई क्या हो, अब अचेल त एउटा छस्स केही नहालिकन खुस फुलै फुल्दैन भन्छन्। अब म चाहिँ के भन्छु भने मान्छेलाई राम्रो खुवाउनु पर्छ नि त, होइन कोमली?
2: एकदमै हो, म त यो विषादी हाल्नेहरूलाई, मलाई सालदैले दिएको त्यो मोबाइल छ नि, त्यो विषादी हाल्दै गरेर क्रिक्क खिचेर म त चौकीमा दिने हो, अरूको जीवनमाथि त खेलबाड गर्न पाइँदैन नि त।
0: राम्रो काम त कसैलाई सोध्न पर्दैन बा, गरे हुन्छ, तैँले पनि गर, अनि मौका परे होला ठक बाउ छोरा भएर भनिदिनुपर्छ।
2: म त यो विषादी हाल्ने मान्छे र यो अहिलेको बुलेट कि सुलेट भन्ने बाइक भुटुरुरुरु कुदाउँछन् नि, यिनीहरूलाई त म त फोटो खिच्दै पुलिसलाई पठाइदिउँ जस्तो लाग्छ हौ। अस्ति यसो थाकेर सुत्या थिए, एउटा मान्छेले त्यो बुलेट कि भुलेट भन्ने बाइक लिएको त म त के नआएछ भनेर उठेको त बाइक पो रहेछ माथि।
0: त्यो गाउँघरमा आजकल त खै झ्याउगिरी पनि कराउँदैन, यतातिर बर्खा लाग्यो, अब अस्ति त न्याउली न्याउ न्याउ गएर कराउँथ्यो। ओ सुनिस् त कोमली, यो झ्याउकिरी किन कराउँछ, म यो झ्याउकिरीकै कुरा गर्न लागेको थिएँ, अब मेरो ठ्याक्कै यसले बोली सुनेर त्यो कराउन थालो। यसको मुखा नि यति लामो एउटा तार हुँदो रहेछ, के जुङ्गा जस्तो लामो तार,
2: ए मेरो जुङ्गा जत्रो होला,
0: तिम्रो तेरो जुङ्गा भन्दा त लामै हुन्छ, एउटो मात्रै हुन्छ, तेरो त थुप्रै जुङ्गो छ नि त। अनि सानो बच्चामा हामी केटाकेटीमा त्यो यो किटकिटी भन्थ्यो, किरकिरी भन्थ्यो, यसलाई क्यार खानै खाने गरी गराउँछ नि, म खुट्टामा यसो धागोले बाँधेर चङ्गा जस्तै उडाउँदा उडेको उडेकै उडेको उडेकै गर्थ्यो, अनि अहिले यो झ्याङफिरी कराउँदा पनि कस्तो पुरानो याद आउँछ नि कोमली। पहिला अस्ति म हामी यहाँ बस्दाखेरि सबै कुराको बेला हुन्छ, परमेश्वरको वचनले कसरी भन्छ त, अब अहिले झ्याङफिरी ऊ यहाँ मुनि खेता खर बिउ धान रोपेछन्, अनि यो पानीमा यो भ्यागुतो पनि गराउँछ, झ्याउकिरी पनि कराउने बेला, अस्ति चाहिँ न्याउली कराउने बेला कति न्याउली रहेको थियो नि त, अनि मैले भने नि यसले मलाई जिस्काए पनि साइली भाउजूसँग चाहिँ त्यो त्यो न्याउ न्याउ गरेको बेला तिमीहरू चाहिँ लभ गर्दै हिँडोला भन्दै जिस्काउँथ्यो पनि यसले, त्यसले गर्दा अब न्याउली कराउने बेला त्यो बेला थियो भने अहिले फेरि यी धान सान रोपेको बेला यी झ्याउकिरी पनि यसरी कराउँछ, यो उत्तिसको रुखा धेरै बस्छ कि यसरी कराउँछ, र गाउँमा यस्तै हो, कहिले के कराउँछ, तर वचनले भने जस्तो समयमा सबै कुरा कराउन जाने ल हेर्न, अहिले यो कराउँदा अर्को कराउँदैन अब बेलुको भएपछि मात्रै स्याल कराउने त्यो दिउँसो कहाँ जाँदो हो, अनि त्यसले गर्दा
2: टोयलेट गएको होला नि सानलाई,
0: अब कता गयो नि अब अनि त्यसरी अब एउटा कराउँदा एउटा नकराउने परमेश्वरले बनाइदिनुको समय त यो समयलाई पनि परमेश्वरले आफ्नो वचनबाट अडाउनुहुन्छ बा आज चाहिँ मैले के सुनाउन आँट्दैछु भने नि कोमल तिमीहरूलाई तिमीहरूले सोध्नुभन्दा पहिला मै भन्छु एकजना मालिक रहेछ क्या मैले बाइबल पढ्दै थिएँ मलाई किन बाइबल पढ्न मन लाग्छ भने त्यसै पनि परमेश्वरमा आनन्द पाउन त परिहालो मैले बुढेसकाला अनि तिमीहरूलाई नि त सुनाउनु छ नि अब सुनाउनको लागि तयारी त गर्नु पर्यो त्यसै परमेश्वरको वचन यसै त्यसै भनेर हर्चुवामा बोल्न त भएन अनि तिमीहरूलाई के सुनाऊ भन्दै थिएँ मत्तीको पुस्तक 25 अध्यायको 14 पददेखि मैले पढ्दै लाँदा चाहिँ ठ्याक्कै चित्त बुझ्यो के मलाई त्यो के रहेछ भनेदेखि अब तिमीहरूलाई सुन राम्रो गरी अब आज म धेरै बोल्छु तिमीहरू धेरै सुन किन भन्दा बोल्नुभन्दा धेरै सुन्नु बुद्धिमानी हो के बा अनि मैले पढ्दै थिएँ त्यहाँ एउटा मालिक रहेछ अनि तीनजना नोकरहरू रहेछन् अनि त्यो मालिक चाहिँ बाहिर जानको लागि विदेशतिर कता अब परदेश जानलाई अनि लु अब म जान लागे तिमीहरू अब घरबारीमा गर्नेले घरबारीको काम गर्नु यता खेता गर्नेले अब घरको काम सबै तिमीहरूलाई सुम्प्या छु तर म जानेला तिमीहरूलाई एकजनालाई एउटा के भन्छ सिक्का एउटालाई पाँचवटा एउटालाई दुईटा दिएर चाहिँ जान्छु भनेर भनेछन् क्या अनि तीनजनामा एउटालाई पाँचवटा दिनुभएछ दिएछन् भनौँ न त्यो मालिकले नोकरलाई पाँचवटा दिएछ लु तिमीहरूले अब के गर्ने हो गरेर खाऊ भनेर दिएछन् अनि अर्को मान्छेलाई फेरि दुईटा सिक्का दिएछन् के पैसाको सिक्का नि ढक्का दिएछन् अनि अर्कोलाई चाहिँ एउटा मात्रै दिएछन्
2: तर सधैँ मलाई यो मालिक मन परेन बराबरी दिनु पर्दैन कसैलाई एउटा कसैलाई दुईटा कसैलाई पाँचवटा यो मालिक ठिक लागेन मलाई
0: मैले पनि त्यस्तै भनेको थिएँ मानि पढ्दा पढ्दै भरे बुझेँ नि त मैले किन रहेछ भनेर नि मन चेक गर्नलाई दिएर छ के अरे उसले मन चाहिँ यसो खोतल्नलाई दिएर छ विचार कस्तो गर्छ यिनीहरूले भनेर अनि त्यो मालिक चाहिँ परदेशतिर लागेछ परदेशतिर लागेछ अनि त्यो मालिक कहिले आउँछ आउँछ अनि त्यो पाँचवटा सिक्का पाउने पाँचवटा तोडा पाउनेले चाहिँ कता कता गैरगाउँको डाँडा जस्तै कता कता डाँडा गएर व्यापार व्यवसायमा लागेछ त्यो पैसो अनि उसले पाँचबाट दस दसबाट बिस गर्दै कमाएछ पैसो अनि ऊ धेरै कमाइ गर्ने त भयो नि होइन अनि अर्को दुई टुडो पाउनेले पनि अनि त्यसै गरेछ दुई तोडा पाउनेले पनि कता कता लगाएछ के गरेछ अब एक तोडा पाउनेले के गर्दो थाहा छ त्यो चाहिँ म एकैछिनमा भन्छु अलिकति मलाई खोकी लाग्यो एकैछिनमा
2: पानी लिएर आउँछु नि त
0: ल ल ल

0: हेरन कोमली माने बोल्दा बोल्दै घाँटी खस खस खस गरे म त यसो मुनतिर खुत्रुको ओरले बिस्तारै यहाँ आउँदा आउँदै थिएँ र म अनि मैले भन्दै थिएँ नि त्यो दुईजनाले चाहिँ त्यो काममा लगाएर थुप्रै कमाएछन् दुई दुई तोडा एउटा एउटै पाँच तोडो एउटाले दुई तोडा पाउनेछ होइन तोडा तोडा भन्छन् मैले यसो विचार गर्दा हाम्रा रुपियाँ भने जस्तो नि होला होइन कति रुपियाँ त्यो चाहिँ अब हिसाब गर्न के जान्नु हामी अब जस्तो लेखेर त्यही भने मैले अनि त्यो एउटा पाउनेले चाहिँ नि माने के गरेछ भने माटो मुनि गाडेछ अनि कस्तो लाग्यो सुन्दा के भने कसरी माटो मुनि गाड्दा त खियाइ लाग्छ नि त्यो पैसामा त होइन
1: त्यसलाई फल्छ कि जस्तो
0: लाग्यो कि
1: उम्रिन्छ कि मैले पनि पहिले रोपेको थिएँ त पैसा उम्रेन अनि त्यसपछि चकलेट किनेर खाइदिएको क्या
0: ए ल तैँले रोप्या पैसा चाहिँ अब हो नि है भा कस्तो रोपिस् कि रोपिनस् कि थाहा भएन त्यो
1: खै फल्दै फलेन पानी नपुगेर हो कि मल नपुगेर
0: त्यो मान्छेले पनि एउटालाई चाहिँ माटो मुनि गाडेछ अनि पछि त्यो गाडेर तिनजनाले आफ्नो आफ्नो काम त गरे होइन गरेपछि मालिक लुकु लुकु लुकु आएछ माथि डाँडाबाट आउँदाखेरि हो मालिक आइपुग्नु भयो भनेर स्वागत गरेछन् हो आज त मालिक आउने दिन भनेर मिठो मिठो पकाएर अब मालिकलाई त खुसी पार्नु पर्यो अनि मालिक त आएर त के भन्छ अरे भनेदेखि ल तिनैजना मेरो नजिक आयो भनेछ कि भाइ भन्नु त्यस्तो अचम्म कति रमाइलो कुरो के कमली अनि आइज किन ल डराएछ अनि किन हजुर किन भनेछन् अनि त्यो पाँच तोडा दिनेलाई अनि खै

0: तैँले कति कमाइस, के गरिस्, तँलाई पाँचवटा दिएको थिएँ, के गर, जाँड रक्सी खाइस् कि तार चुवा खेलिस् कि भनेर भनेछन्। अनि त्यसो भने त होइन हजुर, मैले त लु हेर्नु पाँच तोलाबाट तपाईँले दिएको पैसाबाट अर्को दस तोला कमाएको छु भनेर पो दिएछन् है। अनि मालिकले त अनि अहो स्याबास, धेरै राम्रो गर्छस् भनेर भनेछन्। अनि अर्को पालो आएर दुई तोडाको त्यसले पनि त्यसरी नै अलि धेरै ल्याएर दिएर, अनि मैले लु मैले पनि यसो गरेँ, अब तपाईँले दिनुभएको पैसा त के गर्नु खै, अब खाना त खाइएन, अझ धेरै बनाएछु भन्दा त्यसलाई पनि स्याबास भन्नुभएछ। अनि अर्को पालो आएर त अर्कोले चाहिँ अब मैले त झन् सुरक्षित राखेको छु माटो मुनि भन् थालेछ कि त्यसले चाहिँ, तैँले चाहिँ कहाँ राखिस् त तेरो पैसा, खै त तँलाई पनि मैले एक तोडा त दिएको थिएँ भनेर भनेछन्। अनि त्यसो भन्दा मैले त ऊ माटो मुनि गाडेर राखेको छु अरे, अनि तैँले कसरी त्यो मैले दिए पैसा माटो मुनि गाडिस् त, किन तेरो मनमा के आयो भनेर मालिकले सोद्धा त्यसले भनेछ, अब तपाईँ त एकदम डर लाग्यो नि त, डर लाग्दै हुनुहुन्छ तपाईँ, अब तपाईँले अब साना साना गल्तीलाई पनि कराउनुहुन्छ, त्यस्तै थियो होला नि त मालिक है, डर लागेर म त त्यही एउटा पनि अब केहीमा व्यापार स्यापारमा लगाएँ भने त त्यो पनि मासियो भनेदेखि त मलाई त मारिहाल्नुहुन्छ नि, कामैबाट निकालिदिनुहुन्छ, डर लागेर हजुर जस्ताको तस्तै छ है तपाईँको भनेर टक्राउन ल्याएछ। अनि त्यहाँबाट मालिकलाई त रिस उठेछ, त साह्रै अल्छी जस्तोस्, साह्रै अल्छी जस्तोस् न, मैले त मेरै घरमा तिमीहरूलाई खाना दिएको थिएँ, लाउन दिएको थिएँ, यो पैसा किन दिए तिमीहरूले बुझ्यौ, यी दुईजनाले कति मजाले बुझेर यिनीहरूले मन विचार गरेर थाहा पाए क्या हो, यिनीहरूले व्यापारमा लाएछन्, तैँले चाहिँ त्यस्तो अल्छी काम गरेर आनन्दले बस्ने हो त भन्दा, के गर्ने हजुर म त डर लाग्यो भनेछ। हो अनि पढ्दै थियो के भने होला भनेर मैले सोचेँ, बुढो मान्छे अब केही छैन त चेत आयो, त्यो भन्या चाहिँ के रहेछ भने हामीलाई पनि परमेश्वरले नि यो बाइबलमा के ल्याएछ भने कोरिन्थी भन्ने पुस्तकमा अब यो कोमलीलाई उसकै खालको वरदान दिनुभएको छ, अब माने तँलाई आफ्नै खालको वरदान दिनुभएको छ, अब म बुढोलाई मेरै वरदान दिनुभएर त यसरी वचनहरू सुनाउने वरदान मैले पाएछु नि त, अनि यही वरदानलाई परमेश्वरको राज्यमा नजाँदासम्म कति धेरै बनाउने कि त्यतिकै बोकेर बस्ने कि, यो वरदान नचलाइकन यसो सेवामा जाने फर्किने मात्रै गर्ने हो कि, बाइबल पढेर साँच्चीकै प्रार्थना गरेर धेरै धेरै विश्वासीहरू बनाएर धेरै धेरै मान्छेलाई सुसमाचार सुनाएर असल बाटोमा ल्याउने हो कि भन्ने पो कति राम्रो रहेछ नि त कुरा त
1: होइन हौ साललाई। यो मेरो वरदान चाहिँ के हो मैले त पटक्कै थाहा पाउन सकिनँ,
0: खाने र दिशा पिसाब गर्ने भन्न त मिलेन
1: मिलेन र त मलाई पनि त्यही हो कि जस्तो लागेको थियो,
0: त्यो चाहिँ शरीरको कुरो हो बा, आत्माको कुरो अर्कै हुन्छ, तेरो पनि वरदान मैले थाहा छ, तँ के छ भने मान्छेलाई तँ एकदमै हँसाउने खुसी पार्ने, मन त्यसै त्यसै दुःख लागे बेला पनि रमाइलो गरेर तैँले चाहिँ त्यो उत्साह दिनु पनि ठुलो कुरो हो क्या, त्यो हो कि जस्तो लाग्छ, मैले यसै हो वरदान भनेर तँलाई अभिषेक दिनुमा परमेश्वर त होइन तर यसो अनुमान गर्न सकिन्छ के कुरामा चाहिँ नि तँलाई ट्याक्क मन लाग्छ नि, धेरै गर्व गर्नु लाग्छ नि, अब यो शरीरका कुरा त भइगयो है, आत्माको कुरा के मैले सुना वचन अनुसार के गर्न मन लाग्छ त्यो नै वरदानबाट थाहा हुन्छ कि, धेरै आफूलाई गरौँ गरौँ गरौँ लाग्ने के कमाइ, जस्तै अब तिमीहरू अब के गर्न मन लाग्छ परमेश्वरले मना के अराउँछन् होइन, र अब कोमलीले जति परमेश्वरले मनमा हराउनुहुन्छ त्यही अनुसार गर्दैपछि अनि परमेश्वरको काम गर्दै प्रार्थना गर्दै मेरो वरदान चाहिँ के हो त भनेर हामीले प्रार्थना गरेर पनि सोध्नुपर्छ परमेश्वर, अनि त्यसरी सोद्धाखेरि परमेश्वरले भनिहाल्नुहुन्छ हामीलाई, अनि भन्नुहुन्छ आज नभने भोलि नभने बिस्तारै थाहा पाउँदै जान्छौँ, अनि जे गर्न मन लाग्छ त्यो चाहिँ वरदान हो रहेछ क्या, मलाई यसरी वचन सुनाउन साह्रै मजा लाग्छ, यो नै वरदान हो, तिमीहरू दुईजनाको आत्मा बचाउँदाखेरि पनि मलाई परमेश्वरले आनन्द खुसी बनाउनु भएको छ नि त, अब भोलि म स्वर्ग परमेश्वर घर जाँदाखेरि पनि ए बुढो सायल दाई तिमीले के गर्यो भनेर प्रभुले भन्दा मैले भन् त यसो मान्छे कमाछु मैले चौतारीमा यसो गरेछु भन्ने मैले त देखिरहनु भएको छ नि त, हो तिमीहरूले पनि अब यो सुन्या कुरोलाई मात्रै नभएर अब बाइबल पढेर त्यहाँ भएका कुरालाई अब आफ्नो वरदान के रहेछ भनेर बिस्तारै खुट्याउँदै जाउँला. अब यही गाउँमा बसिन्छ तिनैजना, यसले गरेको कुरो पनि चुरीफुरी पनि म देखिहाल्छु, यसको पनि देखिहाल्छु. अब जे जे गर्न आफूलाई आत्माका कुरा गर्न मन लाग्छ त्यो चाहिँ वरदान हो रहेछ.
1: धेरै राम्रो कुरा बुझ्यो आज.

0: अब त्यो एउटा मात्रै ट्यालेन्ट पाउने, एउटा मात्रै सिक्का पाउनेले चाहिँ माटो मुनि पुर्याएको कुरा मैले गर्दै थिएँ। परमेश्वरले अब हामीलाई आफ्नो आफ्नो गच्छे अनुसारको दिनुभएको छ कि बा। हामी त यो संसारमा भएका मान्छे नि कोमल, एउटै परमेश्वरका सन्तान, अनि कसैले के काम गरिरहे, कोही खेतामा काम गरिरहे, कोही पढाउन गइरह, कोही के भरे भेला हुने बेला त भान्सामा त सबै परिवार त एउटै त हो नि, काम मात्रै बेग्ला बेग्लै रहेछ। कसैको दिमाग अलिकति पातलो हुन्छ, पढाइमा बलियो हुन्छन्, कसैको बलै मात्रै हुन्छ, लाउरे हुन्छन्, होइन त माने? ऊ तल ठुलो दाजु छोरा पहिले त्यो लाउरे जाने भनेर दौडिन्थ्यो है, डाँडा गाउँदेखि यहाँ तलसम्म दौडिन्थ्यो
1: नि। म पनि त लाउरे हुने भनेर गएको, 5 केजी पुगिन, फिर्ता भएर आएको हो नि त।
0: अब यतिखेर भए त पुग्दैछ होला, खाइ मात्रै रहन्छ त्यतिखेर। अनि त्यो ठुल्दाको छोरा के गर्छ भने, यहाँबाट बिहान बोरा बाबुला बोकेर, त्यो त्यसलाई कसले अराएको बोरामा ढुङ्गाएर बोरा बाबुला बोक्न भनेर म त पहिला नबुझ्दा त्यसो भन्थे कि, ए बरु खेतमा काम गर्न जानु, के को भारी बोकेर दौड्या भनेको, लाउरे जाने साइलबा भनेर भन्नु। ए हो, लाउरे जानलाई त साँच्ची त्यो दिन त गर्नुपर्छ, अनि त्यही गरेर छ भनेर भने। अब त्यस्तो हो कि, कसैको मन के हुन्छ, कसैको के वरदान त्यही रहेछ नि त। अब उसलाई त्यो लाउरे जान मन लाग्छ ठुल्दाई छोरालाई, अब खेती किसानी गर भन्दा त्यसले मानेन, अब पढेर ठुल्ठुलो मान्छे बन भन्दा पनि त ऊ कहाँ मान्छ र। अब उसको मना के छ भने, म चाहिँ लाउरे नै हुन्छु, हो त्यो वरदान के। अब त्यसरी पनि थाहा पाइँदोरहेछ परमेश्वरले दिनुहुने वरदान चाहिँ, यो मनमा के आउँछ परमेश्वरको अगुवाई। त्यसैले गर्दा अब हामी चाहिँ परमेश्वरले दिनुभएको मनले गर्दा यहाँ आएर तिनै जना यसरी सुन्न पाछौ। कहिलेकाहीँ अब भङ्गेरी गौथली पनि आउँछन्, को को आउँछन् आउँछन्, यो चौतारी परमेश्वरले पनि को को ल्याउनुहुन्छ हो। तेरी बहिनी त्यो नर्स क्या त, अति उहाँ काठमाडौँबाट नै आइदिएको थियो। अब यो चौतारीमा यसरी नै आउँदा गौथली कस्तो राम्रो लाग्ने, मलाई त बिमली पनि आएको थियो एकचोटि, अनि मलाई कस्तो लाग्यो भने नि कोमली, यो चौतारीमा परमेश्वरको वचनले मान्छेलाई तान्दैछन् क्या। अब कहाँ कहाँ भएको मान्छे पनि यहाँ, अब अस्ति त आइनस् नि त, अब कोमली नआएर के भयो, हामी आछौँ हामीलाई सुनाउनु पर्यो भनेर आएको थिएँ, म त कति खुसी लाग्यो नि त। अब यसो नि त, अब घर गाउँमा बसेका छौँ, सधैँ फुर्सद हुँदैन बा, कहिले के कामले फुत्ता निक्लिनुपर्छ, आमाबाउले के हराउँछन्, चौतारीले तँलाई खाना दिन्छ र भनिहाल्छन्, अनि त्यसले गर्दा आउन पाइँदैन, आफ्नो आफ्नो काम गर्नै पर्यो, अनि तिमीहरू पनि कहिले आउनु नआउनु पनि त्यो ठुलो कुरो भएन, कहिले काम पर्छ नि त। अब सरा भए पो अब यसो समयमा निक्लनु हुन्छ, अब गाउँमा त्यस्तै हो। अनि र पनि परमेश्वरले यो चौतारीमा एकजना चाहिँ वचन सुन्ने पनि कम गर्नु भएको छैन, एउटा न एउटा चाहिँ पठाउनुहुन्छ। त्यसैले गर्दा मलाई कस्तो लाग्छ भने, जिन्दगीमा राम्रो कुरा गरेर मर्न पाइयो यही खुसी छ माने। अब परमेश्वरको वचन यति असल कुरो, कति हेर्छु हेर्छु, अनि गाउँका मान्छेले किन नराम्रो भने होला बाइबललाई भनेर म त्यसै त्यसै छक्क पर्छु क्या कोमली। अब म त माथि उत्पत्तिदेखि प्रकाशसम्म यसो हेर्दै लान्छु, खराब नराम्रो कुरो त कतै पनि भेट्दिनँ। ए कत्रा कत्रा राजा रहेछन् परमेश्वरले, कति बुद्धि दिनुभएका सुलेमान राजा, होइन यस्ता यस्ता पढ्न पाएँ, अनि परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। तपाईँले ज्ञान बुद्धि पनि तपाईँले दिनुभएको छ, अहिले यो माथि सानो बादलको चोप्टो माथि छ आकाशमा, अब अहिले त्यसलाई पानी पार भनेपछि परमेश्वरले त्यसले खुर मान्नुपर्छ। अब यो हावा बतासलाई पनि परमेश्वरले नै के भन्छ नि, कन्ट्रोल गर्नुहुन्छ क्या। अब पहिला नै इजरायलीहरू धेरै लामो यात्रामा हिँड्दा नि, कहिले बादल घाम लाग्दाखेरि बादल ठक्क शीतल बनाइदिन्थ्यो अरे, अनि फेरि जाडो भएला घाम लगाइदिन्थ्यो। त्यो चाहिँ परमेश्वरले नि घाम जुन तारा सबैलाई अराउन सक्नुहुन्छ क्या। अब हामी त्यो अब आकाशतिर बेलुका यसो हेर्दा कुहिरो सरर हिँडे जस्तो देख्छौँ है, त्यो के भने परमेश्वरले नै हिँडाउनु भएको भन्छु म चाहिँ, त्यो आफ्नै खुसीले हिँडे होइन, परमेश्वरले हिँडाउनु भएको। अब पनि नानी
1: होइन सालदाई, त्यो तोडाको भन्ने थियो नि अहिलेको, अनि त्यो मालिकले चाहिँ अनि के भन्नु त त्यो तिनजनालाई के आशीर्वाद दियो, त्यो त मैले त बुझ्नै सकेको छुइनँ।
0: के आशीर्वाद दियो भने, अब
1: त्यहाँबाट चाहिँ के निष्कर्ष कि के भन्छ नि हौ,
0: अनि मैले वरदानका छोरालाई गरेँ, मैले बुझेँ अनुसार वरदान हामीलाई दिनुभएको छ भनेर चाहिँ बुझाएँ तँलाई, फेरि म के भन्छु भने त्यतिखेर चाहिँ त्यो तोडाको गरेपछि स्याबास भनेर भनौँ नि त, धेरै कमाउनेलाई चाहिँ अझ धेरै तँलाई आशिष आओस् भनेर भन्नुभयो। त्यो माटामुनि गाडनेलाई त अलिकति कराउनु भयो कि, गाली गर्नुभयो नि त त्यो मालिकले। भनेपछि त्यो माटामुनि गाड्ने मान्छेले चाहिँ स्याबासी पनि पाएन, त्यसले अब परमेश्वरको आशिष पनि पाएन। अब मालिकले माया गर्नु त छोड्दैन नै होइन, तर पनि अब काम गरेनन् भनेदेखि चाहिँ अल्छे भनेर कति लाज मर्दो होइन,
1: गाह्रो रहेछ
0: त्यसलाई त अल्छी त एउटा ल्याएर नि माटामुनि पुरेर के खाना गरेर बसिस् अरूले त्यत्रो कमाई गर्दा भनेर भने।
1: भनेपछि म चाहिँ काम धेरै गर्नु पर्यो, भनेपछि म चाहिँ कुन नम्बरमा परे, पाँच नम्बरमा परे कि दुई नम्बरमा परे कि एक नम्बरमा परे सानलाई।
0: अब यसो नि त तैँले गर्दैछस्, अब भर्खर वचन सुन्दैछस्, गर्ने तेरो दिन देख्नै बाँकी छ, त्यो देखौँला तिमीहरू बिना मैले सुन बोलेर के काम लाग्यो र तिमीहरू सुन्नेलाई। अब पहिला गाउँमा के भन्थ्यो भने हामी साना हुँदा सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला भन्थे। अब भन्नेले त त्यही फुलको माला मात्रै पाउँछ, सुन्नेलाई सुनको माला भन्थे कि।
1: भनेपछि पाँचवटा पाउनेमा पर्नुहुन्छ होला तपाईँ त।
0: अब यो चाहिँ परमेश्वरै जान्नुहुन्छ कि माने, धेरै ठुला कुरा हामीले गर्न हुँदैन, नचाहिँदा कुरा गर्नु हुँदैन। अब चाहिँ अब यो भ्यागुतो कराउँदैछ तल खेतमा, बेलुका पनि हुन आँटो, साँझ परेपछि भ्यागुता त अचम्मै कराउँछ क्या।
1: ए त्यसो भए चाँडो घर जानु पर्ला, मलाई त धेर भ्यागुतो करायो भने त डर पो लाग्छ।
0: के को डर हो, गाउँ घरमा बस्दाखेरि त्यही भ्यागुतो पाहाहरू मान्छेले टिपेर खान्छन्। अब त्यो खेता त्यो एउटा लामो खुट्टो भएको पाहा त औषधि हुन्छ, त्यसरी खान्थे पहिला
2: गाउँमा।
0: पानी पर्ला जस्तो छ। अब हामी जाउँ ल, तिनैजना एउटालाई जाउँ। अब अहिले पानी सिमसिम पर्दैछ,
2: छैन
0: तेरो घरतिर निक्लेर म छाता लिएर जान्छु।
1: म त मानेको पात ओढेर जाने हो,
0: बिरालो पात। ल ल ल है त ल, आइ लु जाउँ जाउँ
1: ल।

0: प्रिय श्रोता रिन्जेल सुन्दै हुनुहुन्छ कार्यक्रम चौतारीको वर्षाई। हामी चौतारीको वर्षाईमा चाहिँ नाटकीय ढंगबाट आएका थियौं। तपाईँलाई कस्तो लाग्यो भला खुसारी? साइना दाईले भन्नुभएका कुरा अनि परमेश्वरले दिनुभएका ट्यालेन्टका कुराहरू अनि बाटुली कोमली र मानेले भनेका कुराहरू सबै कुरा मनमै राख्नुहोला। आउने एपिसोडमा फेरि पनि हामी यस्तै मीठा कुराकानी लिएर आउने नै छौं भन्दै कार्यक्रमबाट म टार्जन
1: म पुनम
2: र म अभ्राम
0: हामी बिदा चाहन्छौ। जय श्री।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।